शुभ प्रभात संपूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा यहाँहरुले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो शनिबार सन् 2026 सालको जुन 20 तारिक। तदनुसार नेपाली क्यालेन्डर अनुसार विक्रम सम्वत 2083 सालको असार 6 गते। समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ आजको अधिवेशन लिएर। प्रथमत नमस्कार साथै हार्दिक अभिवादन सम्पूर्णमा उद्घोषिका म छिरिङ डमाको साथमा प्राविधिक सहयोगी सचिन लोहागन र उहाँका साथीहरू अनि प्रसारण सहयोगी नीता राणाको तर्फबाट।

महानता पैसा वा पदमा हुँदैन, आफूभन्दा कमजोरलाई उचाल्ने हातमा हुने गर्दछ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा।

0: श्रोता, हामीले गर्ने प्रत्येक काम, प्रत्येक सोच, प्रत्येक शब्द एउटा सानो बिउ जस्तै हो, जुन समय आएपछि फल बनेर हामी सँगै फर्कने गर्दछ। हामी आज जे गरिरहेका हुन्छौँ त्यसैले नै हाम्रो भविष्य तय गर्दछ। कर्मको रहस्य यो पनि हो कि हामी हर पल नयाँ बिरुवा रोप्न सक्छौँ। बितेको समयलाई बदल्न त कदापि सकिँदैन, तर अहिलेदेखि नै रोपेको असल कर्मद्वारा भविष्यलाई भने हामी अवश्य बदल्न सक्छौँ। कर्म गर्नु कुनै जेल सजाय भोग्नु जस्तो होइन, यो त हाम्रो आफ्नै र परिवारको तागत हो। आज यस्तै विषयलाई समेटेर अर्चना कार्यक्रममा आफ्नो प्रस्तुतिको लागि आउनु भएको छ मामरिङ निवासी सकुल खवासज्यू, र उहाँले प्रस्तुत गर्नुहुने विषय रहेको छ कर्म सिद्धान्त, एक आध्यात्मिक चिन्तन।
1: श्री

नमस्कार, आकाशवाणी खरसाङको अर्चना कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम आदरणीय श्रोता वृन्दमा म सकुल खवास मामरिङको तर्फबाट हार्दिक अभिवादन। सदा झैं हामी यस बिहान एउटा आध्यात्मिक विषयमा चिन्तन गर्न लागिरहेका छौँ। आजको हाम्रो विषय छ कर्मको सिद्धान्त, एक आध्यात्मिक चिन्तन। कर्म शब्दलाई हामी साधारणतया काम भन्ने शब्दसित जोड्छौँ। वास्तवमा कर्म शब्द संस्कृत भाषाको क्रि धातुबाट बनिएको हो, जसको अर्थ हुन्छ गर्नु अथवा कुनै कार्य सम्पादन गर्नु। सोझै बुझ्नु पर्दा शरीरले गरेको कुनै पनि कार्यलाई कर्म भनिए तापनि हामीले आध्यात्मिक रूपमा बुझ्यौँ भने शरीर, वचन र विचारले गरिएको कुनै पनि क्रियाकलाप कर्मको दायराभित्र आउने गर्दछ। आध्यात्मिक रूपले बुझ्ने हो भने कर्म शारीरिक क्रियाकलाप मात्र होइन, यो त ब्रह्माण्डीय नियम हो, दैविक नियम हो। कारण र प्रभावको चक्र तथा जीवको भाग्य निर्धारण गर्ने कडी पनि हो। पूर्वीय दर्शन, विशेष त वैदिक दर्शन भयो, सनातन दर्शन भयो, बौद्ध अनि जैन दर्शनहरू भए, यी परम्पराहरूमा कर्मको सिद्धान्तलाई जीवन र जगतलाई बुझ्ने मुख्य कडी नै मानिएको हामी पाउँछौँ। सोझै बुझ्ने हो भने कर्म एउटा यस्तो शाश्वत नियम हो जसले जस्तो रोपिन्छ त्यस्तै फल काटिन्छ भने प्राकृतिक सत्यलाई चरितार्थ पार्दछ। निम्बुको बोट रोपेर सुन्तला फल्ने होइन, आशा पनि गर्नु हुँदैन भन्ने कुरा यसले बुझाउँदछ। यो सिद्धान्तले मानिसलाई आफ्ना कार्यहरूप्रति उत्तरदायी बनाउँछ अनि जीवनका अनेकौँ उतार चढाउलाई न्यायसङ्गत ढङ्गले बुझ्न सहायता गर्दछ। फलत मानिसहरूले जीवनलाई नैतिक मूल्यहरूले भरेर अनुशासित अनि आध्यात्मिक तरिकाले जिउन प्रेरित गर्दछ। कर्मको सिद्धान्तको दार्शनिक पृष्ठभूमिलाई केलाउने हो भने पूर्वीय वाङ्मयमा कर्मको सिद्धान्तलाई एउटा ब्रह्माण्डीय न्याय अथवा दैविक न्यायको आधार मानिएको छ। वैदिक दर्शन अनुसार यो ब्रह्माण्ड रित अथवा प्राकृतिक र नैतिक व्यवस्थाद्वारा सञ्चालित छ। यही रितको मानवीय अथवा आध्यात्मिक रूप नै कर्मको सिद्धान्त हो। यो सिद्धान्तले संसारमा कुनै पनि घटना आकस्मिक वा बिना कारण घट्दैन भन्ने तथ्य अघि सार्छ। प्रत्येक प्रभाव कारण बेगर हुँदै हुँदैन।

आध्यात्मिक दृष्टिकोणलाई अघि सार्ने हो भने भगवद्गीताको कर्मयोग भरि नै भगवान् श्रीकृष्णले कर्मको सिद्धान्तको व्याख्या गर्नुभएको छ। कर्मयोग अध्याय 2 श्लोक 47 मा यसरी भनिन्छ, कर्म

यसको अर्थ हुन्छ यसकारण कर्मयोगीले कर्महरूको फल त्याग गरेर ईश्वरको कृपाद्वारा शान्ति प्राप्त गर्नेछन्। यसरी उनी कर्मयोगी वा कर्मलाई योग बनाउने हुन्छन् भने फलको इच्छा राख्ने इच्छाहरूले ग्रस्त मानिस त्यही कर्मफलको आसक्तिले यही संसारको बन्धनमा बाँधिरहन्छन्। यो श्लोक भने कर्मको सिद्धान्त बुझिसकेपछि त्यसबाट प्रेरित भएर निष्काम कर्म गर्ने वा फलको आशा नराखी कर्म गर्ने हुँदा प्राप्त गर्ने अनुग्रहयुक्त शान्ति पाउने कुराको द्योतक हो। यो अवस्था त मानव जीवनको उत्कृष्टताको पराकाष्ठा हो। त्यहाँ पुग्न हामीले धेरै धेरै प्रयासका सिँढीहरू उक्लनु पर्ने हुन्छ। कर्मका प्रकारहरू बुझ्दै वास्तविक जीवनमा हामीले भोगेका देखेका सुनेका घटना र अनुभवहरू अर्कै छन्, होइन त? हामी आफैलाई पनि घरिघरि लाग्छ, मैले त राम्रै काम गर्दैछु, जानी जानी कसैलाई पनि नोक्सान पुर्याएको छैन, पाप गरेको छुइनँ, तर मलाई मात्र किन यस्तो कष्ट? ऊ हेर त, समाजमा नराम्रा काम गर्नेहरू नै पो पूज्य छन्, सबै कुराको पहुल छ उनीहरूलाई, नपुग्दो केही छैन, खै म त भगवान् छ जस्तो पनि लाग्दैन भन्दै गनगन गरेको सुन्दा कर्मको सिद्धान्त कतै गलत पो हो कि भन्ने शङ्का धेरैको मनमा नभए पनि थोरै मान्छेले यही कुरा नै सोच्छन्।

कर्मलाई मुख्यतः तीन भागमा बाँडिएको छ। सञ्चित कर्म, दोस्रो प्रारब्ध कर्म, तेस्रो आगामी कर्म, जसलाई हामी क्रियमान कर्म भनेर भन्छौँ। अब ती तीन प्रकारको कर्महरूको व्याख्या गर्न म अलिकति अग्रसर हुनेछु। संक्षिप्त कर्म, संक्षिप्त कर्म बुझ्नलाई चाहिँ सम्पूर्ण पूर्वेली धर्ममतहरूले व्याख्या गरेका पुनर्जन्मको सिद्धान्तलाई मान्यता दिनुपर्ने नै हुन्छ। जसले पुनर्जन्मको सिद्धान्तलाई मान्यता दिन सक्दैनन्, मान्दैनन्, उनीहरूको निम्ति यो संक्षिप्त कर्मको कुनै मूल्य छैन। जसले के भन्छ भने हाम्रो यो चोला प्रथम चोला होइन, हामी यसअघि पनि धेरैपल्ट जन्मिसकेका छौँ, यहाँ 84 लाख जुनियरको तथ्य पनि समावेश हुन आउँछ, त्यही कर्मफलको आशामा जीवन बिताएकोले हामी फेरि जन्मेका हौँ, अनि जन्मदा ती पूर्वजन्मका सम्पूर्ण राम्रा नराम्रा कर्मका फल लिएर जन्मेका छौँ। त्यही पूर्वजन्ममा हामीले गरेका कर्महरू जो निष्काम थिएनन्, ती जम्मै कर्महरू फल राम्रा नराम्रा दुवैकै भण्डारलाई सञ्चित कर्म भनिन्छ। यसलाई एक प्रकारले आध्यात्मिक ब्याङ्क एकाउन्ट मान्दा पनि हुन्छ, जहाँ हाम्रो सम्पूर्ण हिसाब किताब सङ्कलित गरेर राखिएको हुन्छ। दोस्रोमा हौ प्रारब्ध कर्म, त्यो जुन सञ्चित कर्म छ नि, त्यो कर्मको त्यो एउटा एउटा अंश जो परिपक्व भएर पाकेर वर्तमान जीवनमा भोग गर्न सुरु गरिएको हुन्छ, त्यसलाई प्रारब्ध कर्म भनिन्छ। यसैलाई हामी नियति अथवा भाग्य पनि भन्छौँ। प्रारब्ध कर्मको पहिलो फल तिम्रो आमा हो भनी कसैले भनेका छन्। हाम्रो जन्म, कुल घराना, रङरूप, आयु, सम्पत्ति तथा जीवनमा आइपर्ने सम्पूर्ण दुःख सुख प्रारब्ध कर्मकै परिणाम हुन्। यसलाई कुनै हालतले पनि बदलाउन सकिँदैन, यसलाई भोग्नै पर्छ। अत वर्तमान समयमा मैले भोगिरहेको जीवनको अवस्था प्रारब्ध कर्मको फल हो। अब आउँछ आगामी कर्म, जसलाई हामी क्रियमान कर्म भन्छौँ। वर्तमान समयमा हामीले आफ्नो स्वतन्त्र इच्छा अनि सूझबुझद्वारा जुन कर्म गरिरहेका छौँ, त्यो हो क्रियमान कर्म अथवा आगामी कर्म। यही कर्मले हाम्रो भोलिको अवस्था निर्धारित गर्दछ। आजको यही कर्म गएर सञ्चित कर्म भइबस्दछ, अनि भविष्यमा गएर प्रारब्धको रूपमा त्यही कर्मलाई भोग्नुपर्ने हुँदछ। एउटा

छोटो उदाहरणद्वारा हामी यसलाई बुझ्न सक्छौँ। दाँदोमा नचढाइएको ठोक्रेमा जुन चाहिँ जमा गरेर राखेको काँडहरू हुन्छन् नि, तिनीहरू सञ्चित कर्म हुन्। दाँदोमा चढाएर हामी जुन बाण हानिसकेका हुन्छौँ त्यो प्रारब्ध कर्म हो। त्यसलाई एकपल्ट छोडिएपछि त्यसको दिशा परिवर्तन गर्न सकिँदैन, न त्यसलाई रोक्न नै सकिन्छ। तर दाँदोमा चढाएर हान्न लागिएको बाण हानिएको छैन, त्यो चाहिँ क्रियमान कर्म हो, जसलाई हामी सही दिशामा छोड्न पनि सक्छौँ, गलत दिशामा छोड्न पनि सक्छौँ। छोडिसकेको काँडमाथि हाम्रो कुनै पनि नियन्त्रण हुँदैन, तर छोड्न लागेको काँडमा हाम्रो पूर्ण नियन्त्रण हुन्छ। कुन दिशामा छोड्ने, कसरी छोड्ने, कहिले छोड्ने, त्यसर्थ सञ्चित र प्रारब्ध कर्ममाथि हाम्रो कुनै नियन्त्रण हुनु सक्दैन। हामी जीवनमा घटिरहेको घटनालाई प्रारब्ध हो भनी स्वीकार गर्ने अनि साहसपूर्वक त्यसको सामना गर्ने कार्य गर्न सक्छौँ। त्यही नै बुद्धिमत्तापूर्वक कार्य पनि हुन्छ, किनकि भोग नगरी त्यो कर्म समाप्त हुने होइन। तर मुख्य कुरा भने हाम्रो हातमा रहेको क्रियमान कर्म हो, जसलाई राम्रो बनाएर भविष्यको प्रारब्धलाई हामी राम्रो बनाउन सक्छौँ।

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ कर्म सिद्धान्त विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ सकुल खवासज्यूले।

यही संचित प्रारब्ध अनि क्रियामान कर्मको चक्र वा श्रृङ्खला नबुझेर हामी वर्तमानलाई मात्र हेरेर निष्कर्षमा पुगिहाल्छौँ नि त। खोइ राम्रै काम गर्दा पनि हुँदैन त, अरूले नराम्रै काम गरिरहेको भए पनि फलिफापै फलिफाप छ त भन्ने गुनासो धेरैले गर्छन्। ईश्वरको अस्तित्वमाथि पनि प्रश्न उठाउँछन्। भनौँ भने हाम्रो जीवन हाम्रै कर्महरूको फलले निर्धारण गर्छ, ईश्वरको त्यहाँ कुनै भूमिका हुँदैन, उहाँ त अक्षुण्ण एक साक्षी मात्र हुन्। एउटा सानो उदाहरणले स्पष्ट पारौँ, कर्मको प्रकार वा प्रकृति अनुसार त्यसको फल तत्कालिक वा दूरगामी हुन सक्छ। मैले कसैलाई एक थप्पड हाने उसलाई त्यति बेलै दुख्छ नि, एक वर्षपछि त दुख्ने होइन। तर आज मैले एउटा सानो बिरुवा रोपे भोलि नै बढेर रुख त हुँदैन नि, रुख हुनलाई धेरै समय लाग्छ होइन र। त्यसै कारण हामीलाई खोइ त भन्ने जस्तो लागेको, वास्तवमा हामीले सानोभन्दा सानो राम्रो कर्म गरेका छौँ भने त्यसको राम्रो फल पाएकै हुन्छौँ, त्यसरी नै सानोभन्दा सानो नराम्रो कर्म गरेको छौँ भने त्यसको नराम्रो फल पनि पाउने नै हो। महाभारतमा युधिष्ठिरको एउटा प्रसङ्ग आउँछ। युधिष्ठिरले आफ्नो जीवनमा कहिले कहिले कहिले झुटो बोलेनन्, कहिले अधर्मको काम गरेनन्। तर महाभारतको युद्धमा युद्ध जित्नको निम्ति भगवान् श्रीकृष्णले जुन एउटा प्रपञ्च रच्नुभयो अश्वत्थामाको मृत्युमा, त्यस बेला उहाँले नचाहेर पनि अश्वत्थामा मर्यो नर कि कुञ्जर अथवा हात्ती हो कि मानिस भनेर उहाँले भन्नु पर्यो। त्यो सानो झुटो बोलेकोले गर्दा भनिन्छ उहाँले पनि

अन्तमा गएर एक क्षण भए पनि नर्क भोग गर्नु परेको थियो। कर्मको हिसाब भने अत्यन्त सोझो हुन्छ, यसमा जोडघट भने हुँदैन। अर्थात् एउटा राम्रो कर्म र अर्को एउटा नराम्रो कर्म गरिए त्यसको फल एकमा एक घटेर शून्य चाहिँ हुँदैन। नराम्रो कर्म एक एकै रहन्छ, राम्रो कर्म एक एकै रहन्छ, त्यसको अर्थ कर्मको नाश हुँदैन। यसैले हामीले कस्तो कर्म गर्ने भन्ने प्रश्न आउँछ। गुण अनुसार कर्मलाई तीन प्रकारमा विभक्त गरिएको छ। सात्विक कर्म, जसलाई निस्वार्थ अनि भलो गर्ने कर्म भनेर हामी भन्छौँ, अरूको परोपकार गर्ने। राजसिक कर्म, राजसिक गुणसित सम्बन्धित स्वार्थ र अहङ्कार प्रेरित कर्म, मैले गरेको मेरो निम्ति भन्ने कर्म। अनि तामसिक कर्म, अज्ञानता र अरूलाई हानि पुर्याउने कर्म, जम्मै तामसिक कर्महरू। यी कर्महरूलाई पुण्य कर्म, मिश्रित कर्म अनि पाप कर्म भनेर पनि जानिएको छ। यस जीवनलाई असल बनाउने हो भने हामीले सात्विक कर्म अथवा निस्वार्थ अनि अरूको कल्याण हुने कार्यहरू मात्र गर्नुपर्छ। कर्मको सिद्धान्त जस्तो रोप्छौँ त्यस्तै फल टिप्छौँ भन्ने विषयलाई मात्र समेट्ने होइन, अझ अघि बढ्छ। यो बढेर फलको आशा नगरिएको कर्मको कुरा पनि गर्दछ यसले। त्यसैले भगवद्गीतामा निष्काम कर्मको वर्णन गरिएको छ। सोझै बुझ्नु पर्दा राम्रो कर्मको फल राम्रै हुन्छ, नराम्रो कर्मको नराम्रै हुन्छ। दुवैलाई भोग्न हेतु जन्म त लिनै पर्यो। मैले राम्रो कर्म गरेँ भने राम्रो कर्मको पनि फल त्यहाँ जम्मा भएर बस्छ, अनि त्यो फल त मैले भोग्नै पर्छ, अनि म जन्म लिनै पर्यो। नराम्रोको त फल भोग्नको निम्ति अर्को जन्म लिनै पर्नु हुन्छ। तर मानव जीवनको उद्देश्य त जन्म मरणको चक्रबाट मुक्त पाउनु हो भनिएको छ नि। जन्मेपछि कर्म नगरी कोही बस्नु सक्ने होइन, त मुक्ति कसरी हुने? यसै प्रश्नको उत्तर हो निष्काम कर्मयोग। के हो निष्काम कर्मयोग? निष्काम कर्म भनेको फलको आशा नगरी, आसक्ति नराखी, कर्तव्य भावले गर्ने कर्म हो। जब मानिसले कर्मलाई म र मेरो भन्ने अहङ्कारबाट मुक्त भई सर्वजन हिताय, सर्वजन सुखाय को निम्ति गर्दछ, अथवा ती कर्महरूलाई ईश्वरको चरणमा समर्पण गर्दछ, तब त्यो कर्म अकर्म बन्दछ, जसले कुनै फल दिँदैन, न सञ्चय हुन्छ न प्रारब्ध बन्दछ। जसरी भुटेको बिउबाट अङ्कुर पलाउँदैन नि, त्यसै गरी निष्काम कर्मले पुनर्जन्मको चक्र खडा गर्दैन। यो मनुष्य चोलाको वास्तविक लक्ष्य त्यही नै। हामीले चाहना गऱ्यौँ भने त्यहाँसम्म पुग्न सक्छौँ, नत्र भने पनि कर्मलाई राम्रो बनाएर आफ्नो प्रारब्धलाई सुधार्न सक्छौँ, जीवनलाई सुधार्न सक्छौँ। हाम्रो जीवन हाम्रै हातमा छ। कर्मको सिद्धान्तले यही भन्छ, सोचौँ, अगाडि बढौँ, अनि हाम्रो जीवनलाई, हाम्रो प्रारब्धलाई राम्रो बनाउने सदैव प्रचेष्टा गरौँ। धन्यवाद। जय

सम्पूर्ण श्रोताहरूलाई एकपल्ट फेरि शुभ प्रभात भन्दै यो शुभ बिहानीमा यहाँहरूलाई मनोरञ्जन गराई अझ उत्साहजनक बनाउन चाहन्छौ आजको कार्यक्रम शुभ प्रभातमा। त स्वीकार्नुहोस् पेमालामाको स्वरलाई यी आधुनिक गीतहरूमा अनि मनोरञ्जन गर्नुहोस्।

र यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति जानकारी दिइरहेका छौँ खेतीपाती बारे र आजको विषय मकैको खेती। मकै दार्जिलिङ पहाडी अञ्चलको एउटा मुख्य बाली हो। मकैले एकरमा पश्चिम बङ्गालका जिल्लाहरूभरिमा दार्जिलिङले प्रथम स्थान ओगटेको छ, तर उत्पादनमा भने अन्य जिल्लाहरूभन्दा पछि छ। यसकारण उत्पादनमा वृद्धि ल्याउन हो भने वैज्ञानिक तरिकाले खेती गर्न अत्यन्त आवश्यक छ। मकैलाई विभिन्न रूपमा प्रयोग गरिन्छ। संसारमा 3,000 भन्दा बेसी खाद्य पदार्थहरू मकैबाट तयार हुन्छ। 55% मकै अन्नको रूपमा प्रयोग गरिन्छ। 14% गाई वस्तुको दाना, 18% कुखुरा चल्लाको चारो, 12% श्वेत सार, 1% बिउमा प्रयोग गरिन्छ। मकैमा धेरै पौष्टिक तत्त्वहरू हुन्छ। 70%देखि 75% श्वेत सार, 8-10% प्रोटिन र 4-5% तेल हुन्छ। उक्त विषयहरूलाई ध्यानमा राखेर हेर्दा आज संसारभरि यसको माग बढेर गएको छ। मकैलाई आज कृषि उद्योग व्यवसायहरूले अझ गुणस्तरीय बनाई बजारमा बिक्री गर्दछ, जस्तै मकैको चिउरा, मकैको पिठो, कलिलो मकै इत्यादि। यसकारण उत्पादनमा वृद्धि ल्याउन हो भने कृषि तकनिकी उपायहरू अनुसरण गर्नपर्छ। मकैको जातहरू खेतीमा दुई प्रकारका पाइन्छन्। मिश्रित जात, जसमा खुला पराग मिलन हुन्छ र माटो, बोट र गोगालाई छनौट गरिकन बिउ बनाइन्छ, र यी बिउहरू कृषक आफैले आफ्नो बारीमा लाउनका लागि राख्दा हुन्छ। शङ्कर जात, जसमा खुबै नियन्त्रण राखेर भाले पोथी बोटको पराग मिलन गराइन्छ र बिउ उत्पादन गरिन्छ। यसको बिउबाट खेती गर्नाले उत्पादन धेरै हुन्छ र कृषकहरूले आफै यसको बिउ राख्न सक्दैन। यसकारण प्रत्येक वर्ष बजारबाट बिउको निम्ति निर्भर गर्न पर्छ। कालो नमी बनाइराख्ने माटो मकैको लागि असल हुन्छ। बलौटेपना बेसी भए सुक्खा भएर उम्रन सक्दैन। माटोको पिएच 6-7.5 हुन पर्छ। पानी जम्ने ठाउँमा बिउ अनि बोट कुहिने रोग लाग्छ। माटो राम्रोसँग जोतेर डल्ला फुटाई फुरफुराउँदो बनाउन पर्छ। ठाउँ ठाउँमा लेरुका लाउने पनि चलन छ। पहाड़ी अञ्चलमा वर्षामाथि निर्भर गरेर मकै खेती गरिन्छ। त्यसकारण फरवरीदेखि मई महिनाको पहिलो सातासम्म बिउ छर्न सकिन्छ। यदि सिंचाइ व्यवस्था भए एक दुईपल्ट सिंचाइ दिएर बिउ छरे असल हुन्छ। बोट ठूलो भएपछि समय समयमा गोडमेल गर्नुपर्छ, अनि यसो गरे मकैको उत्पादन राम्रो हुन्छ। त जानकारी पाउनुभयो मकैको खेती सम्बन्धी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा यहाँहरूको साथमा छु उद्घोषिका म छिरिङडोमा श्रद्धा भक्ति संगीत केवल गीत संगीत मात्र होइन यो दिनको सुरुवातको शुभ संगीत पनि हो जसले मनलाई शान्त दिलाउनको साथमा सहनशीलता र शान्त भावले विचार गर्ने क्षमता पनि बढाउँछ यसैले यहाँहरूलाई यी भक्तिभावपूर्ण भजन सुनाइरहेका छौ स्वीकार्नुहोस्

0: भजन यहाँहरूले सुन्नुभयो लता मङ्गेशकरको शर्मा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बङ्गालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलकरन्जीको भ्रमणमा हुनुहुन्छ। उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास कार्यहरूको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री एस जयशङ्करले देशमा पासपोर्ट सेवाहरू अब छिटो, सुरक्षित र सबैको लागि सजिलै पहुँचयोग्य भएको बताउनु भएको छ। भारतीय प्रतिभूति तथा विनिमय बोर्ड सेबीले बजार दक्षता बढाउन, अनुपालनलाई सहज बनाउन र नियामक ढाँचालाई सुदृढ पार्न धेरै सुधारहरूलाई मञ्जुरी दिएको छ र फिफा विश्वकपमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। अब रहल समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बङ्गालको भ्रमणमा जानुहुनेछ। ओडिसामा उहाँले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको 68 जन्मदिनमा मयूरभञ्ज जिल्लाको पहाडपुर गाउँमा भेट्नुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले पहाडपुरको पवित्र प्राकृतिक स्थली सन्थाली जहेरा र हो जहेरामा प्रार्थना गर्नुहुनेछ। उहाँले कौशल केन्द्र र पहाडपुर स्कुलको पनि भ्रमण गर्नुहुनेछ। त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभञ्ज जिल्लाको रैरङ्गपुरमा मोहन चरण माझी सरकारको 2 वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। कार्यक्रमको क्रममा उनीहरूले 47,000 करोड रुपियाँभन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्। यी परियोजनाहरूमा ऊर्जा, औद्योगिक पूर्वाधार, सडक सम्पर्क, पिउने पानी, स्वास्थ्य, शिक्षा, पर्यटन र सिँचाइ समावेश छन्। पश्चिम बङ्गालको आफ्नो 2 दिवसीय भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बङ्गाल दिवस समारोहमा भाग लिनुहुनेछ। उहाँले राज्यमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको 2300 किस्ता पनि जारी गर्नुहुनेछ, जसमा 44 लाख किसानहरूको ब्याङ्क खातामा 18,880 करोड रुपियाँभन्दा अधिक राशि हस्तान्तरण गर्नुहुनेछ। उहाँले पश्चिम बङ्गालमा प्रमुख केन्द्रीय कृषि योजनाहरू पनि लागू गर्नुहुनेछ, जसमा प्रधानमन्त्री फसल बिमा योजना, डिजिटल कृषि अभियान अन्तर्गत एग्रिस्ट्याक र प्रधानमन्त्री जनधन कृषि योजना समावेश छन्। भोलि प्रधानमन्त्री कोलकातामा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। योग दिवस कार्यक्रम बिहान 6:30 सुरु हुनेछ। श्री मोदीले कोलकाताको श्यामा प्रसाद मुखर्जी बन्दरगाहमा 3 स्वदेशी निर्मित नौसेना साहसहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रयको सुरुवात गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलकरन्जीको भ्रमणमा हुनुहुन्छ। उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ र मन्दिर क्षेत्रमा पश्चिमी महाराष्ट्र मन्दिर विकास योजना अन्तर्गत चलिरहेका विकास परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। श्री शाहले कोल्हापुरको पुलिस परेड मैदानमा एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुनेछ। त्यसपछि उहाँले इचलकरन्जीमा जनता सहकारी ब्याङ्कको नयाँ भवनको उद्घाटन गर्नुहुनेछ र सहकारी चिनी कारखानाको नाम परिवर्तन र विस्तारको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय गृहमन्त्रीले इचलकरन्जीमा कल्लपन्ना अवडे टेक्सटाइल पार्क मैदानमा किसानहरूको भेलालाई पनि सम्बोधन गर्नुहुनेछ। विदेश मन्त्री एस जयशङ्करले देशमा पासपोर्ट सेवाहरू अब छिटो, सुरक्षित र सबैका लागि सजिलै पहुँचयोग्य भएको बताउनु भएको छ। नयाँ दिल्लीमा क्षेत्रीय पासपोर्ट अधिकारीहरूको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले पासपोर्ट सेवाहरू अब देशको दुर्गम भागहरूमा पनि पुग्दै गरेको बताउनुभयो। विदेश मन्त्रीले यो परिवर्तन डिजिटल शासनको सफलताको प्रमाण भएको बताउनुभयो। उहाँले थप भन्नुभयो, भारतको विदेश नीतिले देशलाई विश्वमित्रको रूपमा स्थापित गरेको छ, यस कारणले गर्दा भारतीय पासपोर्टलाई विश्वभर सम्मान र विश्वासको साथ हेरिन्छ।
2: As our foreign policy,
3: हमारी विदेश नीति भारत को एक विश्व बंधु के रूप में स्थापित करती है। अंतर्राष्ट्रीय स्तर पर भारतीय पासपोर्ट को सम्मान और विश्वास के साथ देखा जाता है। हमारी जिम्मेदारी ये सुनिश्चित करना है कि इस दस्तावेज को प्राप्त करने की प्रक्रिया एक अधिकार का मामला बने, न कि एक संघर्ष का।
2: Remains a matter of right, not as a struggle.
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले अस्थिर विश्वव्यापी परिवेशमा भारतले आफ्नो राष्ट्रिय हित, रणनीतिक स्वायत्तता र बहुध्रुवीयतालाई अगाडि बढाउँदै भौगोलिक रूपमा विविध देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। हिजो साँझ नयाँ दिल्लीमा भारत अमेरिका फोरम 2026मा बोल्नुहुँदै डाक्टर जयशंकरले दुई देशले सामना गरिरहेका मुद्दाहरू र जटिलताहरूलाई सम्बोधन गर्दै विभिन्न क्षेत्रहरूमा बढ्दो भारत अमेरिका साझेदारीको बारेमा चर्चा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, भारतको उदय हुँदै जाँदा यसको हित पनि विस्तार र विविधीकरण हुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वरिष्ठ नौकर शाह विवेक अग्रवाल वर्ष 2026-27 को लागि वित्तीय कार्य टास्क फोर्सको उपाध्यक्षको रूपमा चयनित हुनुभएको छ। उहाँले बेलायतका गाइल्स थम्सनको स्थान लिनुहुनेछ। अग्रवाल हाल संस्कृति मन्त्रालयका सचिव हुनुहुन्छ। उहाँले वित्तीय कार्यवाही कार्यबलमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ र धन शोधन तथा आतंकवादी वित्त पोषण रोक्न वैश्विक संस्थासित महत्त्वपूर्ण भूमिका निभाउनु भएको छ। 17-19 जुनसम्म बसेको कार्यदलको पूर्ण बैठकमा यस्तो निर्णय गरिएको हो। विदेश मन्त्रालयले श्री अग्रवालको चयनलाई भारतका लागि ठूलो जित बताएको छ। मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, यो नियुक्तिले आतंकवादी वित्त पोषण र अवैध वित्तीय नेटवर्क विरुद्ध लड्ने भारतको प्रतिबद्धतालाई बलियो बनाएको छ। कार्यदलमा भारतीय शिष्टमण्डलको पूर्व प्रमुखको हैसियतले उनको अनुभवले संस्थाको क्षमता थप सुदृढ हुने मन्त्रालयले जनाएको छ। कार्यबलको पूर्ण बैठकले धन शोधन र आतंकवादी गतिविधिहरूलाई वित्त पोषण गर्ने प्रयासहरूको समीक्षा गरेको छ। बोस्निया हर्जगोभिनिया र इराक मा निगरानी बढाउने र अल्जेरिया र नामिबियालाई टास्कफोर्सको ग्रे लिस्टबाट हटाउने निर्णय पनि गरिएको छ। सर्वोच्च अदालतले ब्याङ्कहरू, सम्पत्ति पुननिर्माण कम्पनीहरू र ऋण लिने व्यक्तिहरू बीचको जालसाजमा गम्भीर चिन्ता व्यक्त गरेको छ। अदालतले खराब ऋण समाधान गर्ने विधिमाथि पनि प्रश्न उठाएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश विमोहन सम्मिलित पीठले ब्याङ्कहरूले करदाताहरूको पैसा ऋण दिइरहेका छन् र प्रभावकारी असुली उपायहरू अपनाइएको छैन भनी बताएको छ। सार्वजनिक कोषको दुरुपयोगमा गम्भीर चिन्ता व्यक्त गर्दै अदालतले यो रकम सार्वजनिक कार्यको लागि प्रयोग गरिनुपर्ने बताएको छ। सार्वजनिक क्षेत्रका ब्याङ्कहरूबाट 1,537 करोड बराबरको ऋण केवल 73 करोड रुपियाँमा समाधान गरिएको आरोप लगाइएको याचिकामा सर्वोच्च अदालतले केन्द्र सरकार, भारतीय रिजर्भ ब्याङ्क र सम्बन्धित पक्षहरूलाई सूचना जारी गरेको छ। भारतीय प्रतिभूति तथा विनियम बोर्ड सेबीले बजार दक्षता बढाउन, अनुपालनलाई सहज बनाउन र नियामक ढाँचालाई सुदृढ पार्न धेरै सुधारहरूलाई मन्जुरी दिएको छ। हिजो मुम्बईमा भएको 214 बोर्डको बैठकमा सेबीले मृतक लगानीकर्ताहरूको सेयर कानुनी उत्तरका अधिकारी र दावीकर्तालाई हस्तान्तरण गर्ने प्रक्रियालाई सरलीकृत गर्यो ताकि तिनीहरूको हस्तान्तरणलाई सहज बनाइयो।

होस्। यसले सानो मूल्यको दाबीहरूको समाधानको लागि छिटो स्थानान्तरण प्रक्रिया लागू गर्ने निर्णय पनि गरेको छ। सडक यातायात तथा राजमार्ग मन्त्रालयले दिल्ली एनसीआर क्षेत्रमा पुराना ट्रक र बसहरू प्रतिस्थापित गर्न महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड र एसएमएल महिन्द्रासँग सम्झौता पत्र एमओयूमा हस्ताक्षर गरेको छ। मन्त्रालयले सम्झौता अन्तर्गत मौलिक उपकरण निर्माता ओइएमले योजना अन्तर्गत खरिद गरिएका योग्य ट्रक र बसहरूको एक्स सोरुमको मूल्यमा 8% छुट प्रदान गर्ने बताएको छ। उत्तर प्रदेशले ब्रिक्स देशहरूसँग व्यापार प्रविधि र लगानी सम्बन्ध विस्तार गरिरहेको छ। राज्य सरकारले 2025-26 वित्तीय वर्षमा ब्रिक्स देशहरू र साझेदार देशहरूमा 5 अरब 36 करोड डलर भन्दा बढीको निर्यात भएको रिपोर्ट गरेको छ। आगरामा ब्रिक्स एमएसएमई फोरमलाई सम्बोधन गर्दै सूक्ष्म साना तथा मझौला उद्यम मन्त्री भूपेन्द्र सिंह चौधरीले उत्तर प्रदेशले विभिन्न देशहरूमा मेसिनरी कपडा र छालाको सामान कर्पोरेट र बहुमूल्य पत्थरहरू निर्यात गरिरहेको बताउनु भयो। फिफा विश्वकपमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। क्यामरुन बर्गेसको आत्मघाती गोल र एलेक्स फ्रेम्यानको हेडरले पहिलो हाफमा अमेरिकालाई 2-0 अग्रता दिलायो। दुई म्याचमा 2 जित सहित अमेरिका मेक्सिकोपछि नकआउट चरणमा पुग्ने दोस्रो टोली बनेको छ। यो समाचार युट्युबमा एआइआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बङ्गालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलर करन्जीको भ्रमणमा हुनुहुन्छ। उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री एस जयशङ्करले देशमा पासपोर्ट सेवाहरू अब छिटो सुरक्षित र सबैका लागि सजिलै पहुँचयोग्य भएको बताउनु भएको छ। भारतीय प्रतिभूति तथा विनिमय बोर्ड सेबीले बजार दक्षता बढाउन, अनुपालनलाई सहज बनाउन र नियामक ढाँचालाई सुदृढ पार्न धेरै सुधारहरूलाई मञ्जुरी दिएको छ। र फिफा विश्वकपमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो। 9 बजे मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

रविन शर्माको शर्मा यहाँहरूले सुन्नुभयो यो गीत भने शब्द थियो पुष्कर पराजुलीको अनि संगीत शरद सिन्हाको र यो गीत सँगै अब भने शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम संगीत प्रभा र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ एडियन प्रधानको स्वरमा स्वीकार्नुहोस्

अबको यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई नम्रता बोलको स्वरमा, शब्द सुकुमार बराइलीको अनि सङ्गीत रहेको छ मय सेवाको।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ। कमल पूर्वेली थापाको स्वरमा शब्दानी संगीत, गायक कलाकार स्वयंको।

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनुहोस् बिदा यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रभा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ प्रधानमन्त्रीले G7 शिखर सम्मेलनमा भारतको विकास कथालाई प्रकाश पार्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सपिता छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदीले 17 जुन 2026मा फ्रान्सको एभियनमा G7 शिखर सम्मेलनमा सबैका लागि सन्तुलित साझा र दिगो आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने सम्बन्धी आउटरिच सत्रलाई सम्बोधन गर्नुभयो। साझा र दिगो विकासमा शिखर सम्मेलनको ध्यान केन्द्रित गर्ने कुराको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो कि विश्वले अनिश्चितताको सामना गरिरहेको समयमा दिगो विकासको सन्देश विश्वव्यापी रूपमा राम्रोसँग प्राप्त हुनेछ। उहाँले भन्नुभयो कि विकासको अर्थ GDP वा व्यापार तथ्याङ्क मात्र होइन, तर सबैको समावेशीकरण र कल्याणमा वास्तविक प्रभाव पार्नु हो। यस सन्दर्भमा उहाँले सबका साथ सबका विकास सबका विश्वास सबका प्रयासको सिद्धान्तमा आधारित भारतको समावेशी विकास कथालाई जोड़ दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि भारतको समावेशी विकासको मन्त्रले यसको अन्तर्राष्ट्रिय संलग्नतालाई पनि निर्देशित गर्यो, जुन एक पृथ्वी एक परिवार एक भविष्यको आदर्श वाक्यको साथ यसको G20 अध्यक्षतामा उपयुक्त रूपमा प्रतिबिम्बित भयो। उहाँले अझ भन्नुभयो कि समान दृष्टिकोणले आपूर्ति श्रृङ्खलाहरू बलियो बनाउन, लगानी र रोजगारीका अवसरहरू सृजना गर्न र नवीनतालाई बढावा दिन भारत मध्य पूर्व युरोप आर्थिक करिडोरको अवधारणालाई निर्देशित गर्यो। विश्वव्यापी दक्षिणमा संकट र द्वन्द्वको प्रतिकूल प्रभावलाई बुझाउँदै उनले तिनीहरूको बोझ कम गर्न अन्तर्राष्ट्रिय एकताको लागि आह्वान गरे। उनले विकासशील देशहरूको लागि आर्थिक लचिलोपन निर्माण गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले समर्थन संयन्त्रहरू विकास गर्नुपर्ने सुझाव दिए। उहाँले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त टापु देशहरूलाई जोड्ने IMEC को लाइनमा कनेक्टिभिटी परियोजनाहरू विचार गर्न पनि आह्वान गरे। यो दृष्टिकोणलाई साकार पार्न प्रधानमन्त्रीले G7 पुँजी भारतको प्रतिभा र विश्वव्यापी दक्षिणको स्वामित्वलाई संयोजन गर्ने कनेक्टिभिटी र व्यापारलाई गति दिन अन्तर्राष्ट्रिय परिचालन साझेदारी वा इम्प्याक्ट सृजना गर्ने सुझाव दिनुभयो। प्रधानमन्त्रीले स्थिर भरपर्दो र समृद्ध विश्वव्यापी अर्थतन्त्रप्रति भारतको प्रतिबद्धता दोहोऱ्याउनुभयो अनि भन्नुभयो एकीकरण साझेदारी र साझा प्रगतिमा यसको विश्वासले G7 सदस्यहरू र अन्य धेरै देशहरूसँग व्यापार सम्झौताहरूमा प्रवेश गरेको छ। प्रधानमन्त्रीले फ्रान्सको इभियनमा G7 शिखर सम्मेलनमा सुरक्षित छिटो र कुशल तरिकाले कृत्रिम बुद्धिमत्ता AI कार्यान्वयन सम्बन्धी आउटरिच सत्रलाई पनि सम्बोधन गर्नुभयो। श्री मोदीले कृत्रिम बुद्धिमत्ता मानव सभ्यताको मार्ग रूपान्तरण गर्ने क्षमता भएको क्रान्तिकारी शक्ति हो, तर यसले मानिसहरूलाई पनि सशक्त बनाउनुपर्ने कुरामा जोड़ दिनुभयो। उहाँले उल्लेख गर्नुभयो कि भारतले हालै यस व्यापक दृष्टिकोणका साथ AI प्रभाव शिखर सम्मेलनको आयोजना गरेको छ। AIको लागि भारतको मानव केन्द्रित वा मानव दृष्टिकोणको रूपरेखा प्रस्तुत गर्नुहुँदै उहाँले भन्नुभयो यो प्रविधि समावेशिता सुरक्षा र सार्वजनिक हितको सिद्धान्तहरूमा आधारित हुनपर्छ। भारतले सधैँ साइबर स्पेसलाई विश्वव्यापी सार्वजनिक हितको रूपमा हेरेको कुरा उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले जोड़ दिँदै भन्नुभयो लोकतान्त्रिक देशहरूले AI मोडलहरूमा पहुँच पाउनुपर्छ जसले उनीहरूको महत्वपूर्ण सूचना पूर्वाधार सुरक्षित गर्न र साइबर खतराहरूसँग लड्न मदत गर्न सक्छ। उहाँले सुरक्षा गति र

0: दक्षतालाई एकैसाथ सम्बोधन गर्ने एआई विकासको लागि एकीकृत दृष्टिकोणको लागि आह्वान गरे। यस सन्दर्भमा उहाँले चार सुझाव दिए। एआई प्रणाली सुरक्षितद्वारा डिजाइन हुनपर्छ। एआई कार्यान्वयन गर्न साझा मापदण्ड, परीक्षण ढाँचा र नियामक दिशानिर्देशहरू हुनपर्छ। डिप फेक, गलत जानकारी र साइबर धोखाधड़ी विरूद्ध लड्न प्रभावकारी विश्वव्यापी सहयोग हुनपर्छ र समावेशी सुधार संसार सुनिश्चित गर्न एआई का फाइदाहरू ग्लोबल साउथका देशहरूमा पुग्नपर्छ।
1: यहाँहरूले सुन्दै हुनुहुन्छ अब भने आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार र यो समाचार रिले गरी सुनाइरहेछौँ यस केन्द्रबाट।

नमस्ते, हाम्रो सम्पूर्ण आदरणीय श्रोताहरूमा साथै न्यानो स्वागत जनाउन चाहन्छौ रङ बिरङको संसारमा। आजको यस कार्यक्रममा यहाँहरूको साथमा रहनेछु म छिरिङ डोमा। आज यहाँहरूलाई यस्तो सहरतर्फ लगिरहेका छौ जहाँ महान संगीतकार तानसेनको जन्म भएको थियो अनि जहाँ यस्तो रुखहरू छन् जसको पत्ता खाँदा आवाज सुरिलो हुँदछ। महारानी लक्ष्मीबाईले पनि यसै सहरमा वीरगति प्राप्त गरेकी थिइन् अनि यहाँको किल्ला भारतको मजबुत तथा ऐतिहासिक किल्लाहरूमा एक मानिन्छ। हजुर श्रोता, हामी जुन सहरको विषयमा कुरा गरिरहेका छौँ त्यो हो मध्य प्रदेशको एकदमै सुन्दर अनि आकर्षकीय पर्यटन स्थल ग्वालियर। आउनुहोस्, शब्दमा नै भए पनि हामी एक साथ यात्रा गरौँ ग्वालियर सहरको। ग्वालियर मध्य प्रदेशको चौथो अनि सबभन्दा ठूलो प्रमुख सहर हो। ग्वालियरको इतिहास हजारौं साल पुरानो मानिन्छ। महाभारत कालमा ग्वालियरलाई गोप राज्यको नामले जानिन्थ्यो। ग्वालियर सहरको स्थापना कसले गरेको थियो सठिक रूपमा बताउन सकिँदैन, तर इतिहासकारहरूको भनाइमा 8 शताब्दीमा महाराजा सुरसेनले ग्वालियर सहरको स्थापना गरेको थियो। यस सहरको नाम उनले ग्वालिपा साधुको नाममा राखेको थियो। यसको पछि पनि एउटा चाखलाग्दो कथा लुकेको छ। भनिन्छ कि महाराजा सुरसेन कुष्ठरोगले पीडित थियो। कुनै पनि औषधिले उनको यो रोगमाथि असर नै गरेको थिएन। धेरै औषधिहरू प्रयोग गरेर पनि उनको रोग निको हुन सकेको थिएन। तब ग्वालिपा साधुले उनको उपचार गर्न सुरु गरे। केही दिनपछि नै महाराजाको रोग निको भयो। महाराजा रोग पूर्ण रूपले निको भएको देखेर खुसी भई आफ्नो राज्यको नाम उनै साधुको नाममा ग्वालियर राखिदियो। ग्वालियर सहर आज ऐतिहासिक मन्दिर, किल्ला, स्मारक अनि सङ्ग्रहालयको कारण संसारमा र विश्वमा नै प्रसिद्ध छ। हरेक वर्ष नै लाखौँ पर्यटकहरू ग्वालियर सहर हेर्न र घुम्न आउँदछन्। यो सहर प्राकृतिक रूपमा पनि अति नै सुन्दर देखिन्छ। यो सहर पहाडी क्षेत्रमा समुद्र तटबाट लगभग 200 मिटरको उचाइमा बसेको छ। आज ग्वालियर सहर विकसित भारतको प्रसिद्ध पर्यटकीय क्षेत्रहरूमा गनिन्छ। ग्वालियरलाई भारतको इतिहासमा सर्वश्रेष्ठ स्थान प्राप्त छ। यहाँ धेरै महान राजाहरूले शासन गरेका थिए। भनिन्छ तोमरवंश, मुगलहरू र मराठाहरू जस्ता राजवंशले यस सहरमा राज गरेका थिए। यो सहरले आफूले आफैलाई एउटा महत्वपूर्ण इतिहास समेटेको छ। 18 शताब्दीमा जब ग्वालियरमा सिन्धिया परिवारको शासन सुरु भयो तब सिन्धिया परिवारले ब्रिटिसहरूलाई साथ दिएको थियो। यसको घोर विरोध महारानी लक्ष्मीबाईले गरेकी थिए। सेनाहरूले पनि महारानी लक्ष्मीबाईलाई सहायता गरे। पछि 1857 सालमा ठूलो युद्ध भयो महारानी लक्ष्मीबाई र अङ्ग्रेजहरू माझ, र यसै युद्धमा लक्ष्मीबाईले वीरगति प्राप्त गरेकी थिइन्। आज पनि ग्वालियरमा वीरङ्गना लक्ष्मीबाईको गुणगान गरिन्छ अनि उनको सम्झनामा उनको शालिग तथा स्मारक पनि यो सहरमा अवस्थित छ। धेरै सन्त, कवि, संगीतकारहरूले ग्वालियरको धरतीमा जन्म लिएका छन्। मुगल साम्राज्यमा अकबरको शासनकालमा 9 रत्न मध्ये 1 रत्न प्रसिद्ध संगीतकार तानसेनको जन्म पनि यसै धरतीमा भएको थियो। भनिन्छ कि तानसेनको सुर र तालमा मानिसहरू मात्र होइन पशुहरू समेत मन्त्रमुग्ध हुन्थे। यसैले ग्वालियरलाई संगीतको सहर पनि भन्ने गरिन्छ। संगीत क्षेत्रमा ग्वालियरलाई सर्वश्रेष्ठ मानिन्छ। यहाँ हरेक वर्ष तानसेन संगीत सम्मेलन आयोजित गरिन्छ जसमा देश विदेश विभिन्न ठाउँहरूबाट संगीतकारहरू आफ्नो प्रस्तुति दिन आउने गर्दछन्। संगीत प्रेमीहरूको लागि यो स्थान अत्यन्तै महत्वपूर्ण रहेको छ। यस क्षेत्रमा तानसेनको जन्म भएको कारण उनको समाधि पनि यहाँ नै अवस्थित छ। अचम्मको कुरा के छ भने तानसेनको समाधिको नजिक एउटा तित्तिरीको रुख छ। यो 600 वर्ष पुरानो हो भन्ने मान्यता पनि छ। तित्तिरीको पत्ता खाँदा स्वर खुलिन्छ र सुरिलो हुन्छ भन्ने कथन पनि रहिआएको छ।
तानसेन 5 वर्ष पुग्दासम्म पनि बोल्न सकेको थिएन। उनको पिताले उनलाई मोहम्मद गौसकोमा लिएर गए। उनले तितिरीको रुखबाट केही पत्ताहरू निकालेर तानसेनलाई खानु दिए। तितिरीको पत्ता खाएर तानसेन बोल्न मात्र होइन, आफ्नो सुरिलो स्वरले संसारमा नै आफ्नो अलग्गै स्थान ओगट्न सफल भए भन्ने कथा पनि रहेको छ। यसैले होला यहाँ तितिरको रुखलाई खास मानिन्छ। लाखौं पर्यटकहरू विशेष गरी संगीत प्रेमीहरू तानसेनको समाधि हेर्न र तितिरको रुखको पत्ता खान भए पनि ग्वालियर आउने गर्दछन्। संगीतज्ञ जावेद अख्तरको जन्म पनि ग्वालियरमा नै भएको थियो। संगीतलाई श्रेष्ठ स्थानमा राख्ने ग्वालियर शहरलाई संगीतको शहर त्यसै भनिएको कहाँ हो र? ग्वालियर शहर घुम्नको निम्ति अत्यन्तै मनोरम शहर मान्ने गरिन्छ। विशेष गरी ऐतिहासिक धरोहरको रूपमा यो शहरलाई महत्वपूर्ण मानिन्छ। यहाँ प्रसिद्ध ऐतिहासिक स्मारक र महल बनेको छ। यसमा ग्वालियर फोर्ट अर्थात किल्ला सबैभन्दा प्रसिद्ध किल्ला हो। यो ऐतिहासिक कला र संस्कृतिको एक बेजोर नमुना पनि हो। यसलाई हेर्नको निम्ति निकै उकालो चढाई चढ्नु पर्छ। यो किल्ला हेर्ने यात्रामा माझमा पर्वतको किनारमा जैन धर्मसित सम्बन्धित धेरै प्रतिमाहरू बनेको देख्न पाइन्छ, अनि जसलाई हेर्दा पहाडको चट्टानहरू काटेर बनाएको भान हुन्छ। ग्वालियर किल्ला विभिन्न अलग अलग भागमा बाँडिएको छ। यसको निर्माण 30वीं शताब्दीमा भएको मानिन्छ। यसमा अवस्थित मन मन्दिर प्यालेस सम्पूर्ण किल्लाहरूको सबैभन्दा सुन्दर स्थान हो, जसको निर्माण राजा मान सिंहले गरेको थियो। गुजारी महल पनि यस स्थानको दार्शनिक स्थान हो। किल्लाको एक ठाउँमा गुरुद्वारा पनि बनेको छ, जसको नाम दाता बन्दी छोर साहेब गुरुद्वारा हो। यसको साथै यहाँ सास बहु मन्दिर पनि देख्न पाइन्छ। साथै यहाँ सिन्धिया स्कुल नामको स्कुल पनि सञ्चालन गरिन्छ। ग्वालियरको दोस्रो प्रसिद्ध ठाउँ हो जय भिलास प्यालेस। यसलाई सिन्धिया महल पनि भनिने गरिन्छ। यहाँ 400 कोठाहरू छन्, जसमा 35 कोठाहरूलाई संग्रहालयमा परिवर्तन गरेको छ, अनि यसको निर्माण सन 1874 सालमा भएको थियो। यहाँ दरबार हलमा 2 वटा ठुल्ठुलो झुमर लगाएको छ, जसको ओजन 2-2 टन रहेको छ, जो जयविलास प्यालेसको आकर्षकीय केन्द्रबिन्दु हो। यो प्यालेसको छत एकदमै मजबुत छ। यसको छतको मजबुती नाप्नको निम्ति 10 हात्तीलाई 1 हप्तासम्म छतमा राखिएको थियो भन्ने मान्यता पनि रहिआएको छ। यसको साथै ग्वालियर चिडियाखाना पनि ग्वालियरमा रहेको एक लोकप्रिय पर्यटन स्थल हो। यसलाई गान्धी प्राणी उद्यान पनि भनिन्छ। यो ग्वालियर किल्ला नजिकै अवस्थित छ। गोपाचल पर्वत पनि ग्वालियरको प्रमुख धार्मिक तीर्थस्थल हो। यहाँ प्राचीन समयका जैन धर्मसँग सम्बन्धित मूर्तिहरू र गुफाहरू देख्न पाइन्छन्। यो स्थान धार्मिक र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। ग्वालियरमा एक स्वर्ण मन्दिर पनि अवस्थित छ। यो पनि जैन धर्मको प्रमुख मन्दिर हो। यसबाहेक सूर्य मन्दिर ग्वालियरको एक सुन्दर र शान्त धार्मिक स्थल हो।

सबै देशहरूसँग जोडिएको छ। ग्वालियर भारतको प्रमुख रेल जङ्क्सनहरू मध्ये एक हो। ग्वालियरको प्रमुख रेल स्टेशन नै ग्वालियर जङ्क्सन हो। राजमाता विजय राजे सिन्धिया यहाँको एकमात्र एयरपोर्ट हो। ग्वालियरमा राष्ट्रिय राजमार्ग मार्फत राम्रो सडक जडान गरिएको छ, यसैले यहाँ सरकारी र निजी बस सेवा पनि उपलब्ध छ। ग्वालियर सहर आफ्नो इतिहास मात्र होइन स्वादिष्ट खानाका लागि पनि धेरै प्रसिद्ध छ। यहाँ उत्तर अनि दक्षिण भारतीय परिकारको मिश्रण पाइन्छ। यहाँको खाना सरल तर धेरै स्वादिलो हुन्छ। यहाँको पोहा, जलेबीदेखि कचौरी र लस्सीसम्म सबै परिकार पर्यटक र स्थानीय दुवैका लागि मन पर्नेछ। ग्वालियर घुम्ने सबैभन्दा असल समय भनेको फरवरी र मार्चको समय हो। तपाईँहरू पनि कम्ती खर्चमा लोकप्रिय सुन्दर र मनोरम स्थलको भ्रमण गर्न चाहनुहुन्छ भने ग्वालियर तपाईँहरूको लागि एकदमै रोचक र असल ठाउँ हो। तपाईँहरूले यहाँ उचित मूल्यमा होटल र धर्मशाला पनि बस्नको निम्ति पाउन सक्नुहुनेछ। अनि ग्वालियरको सम्पूर्ण ठाउँहरू घुम्नको निम्ति मात्र 3 दिन पर्याप्त हुनेछ। इतिहास, संगीत, किल्ला र संस्कृतिको अनुपम संगम भएको एक प्रमुख आकर्षक र मनोरम सहर ग्वालियर घुम्न अवश्य नै जानुहोला श्रोता। त मध्य प्रदेशको एक प्रमुख सहर ग्वालियरको यात्रा यहाँहरूलाई आज गरायौं। कार्यक्रम रंग बिरंगको संसारमा भने के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा अहिलेलाई भने ओझल भइरहेका छौ। नमस्ते।

0: जल्दी टिफिन पैक करो। राजू मोबाइल छोड़ो।
1: अरे दीदी वो बैंक का नंबर चाहिए, रिफंड ही नहीं आया है। मिल गया, अब भी कॉल करता हूँ दीदी।
0: बिना नंबर जांचे अक्सर जालसाज बैंक की नकली वेबसाइट और फर्जी नंबर से पैसों की धोखाधड़ी करते हैं।
1: तो फिर सही नंबर
0: बैंक की ऑफिशियल वेबसाइट या तो कार्ड।
1: आपने तो बचा लिया दीदी।
0: काम से नहीं।
2: आरबीआई कहता है
3: सही वित्तीय बर्ताव करे आपका बचाव।
4: श्रोता अब जानकारी तर्फ लागौं। विषय रहेको छ प्रधानमन्त्री जन विकास कार्यक्रम। यो योजना भारत सरकारको मिनिस्ट्री अफ माइनोरिटी अफेयर्सद्वारा सञ्चालन गरिएको एक केन्द्रीय प्रायोजित योजना हो। यसको उद्देश्य अल्पसंख्यक समुदायको उल्लेखनीय बसोबास भएका तथा सामाजिक आर्थिक रूपमा पछाडि परेका क्षेत्रहरूको समग्र विकास गर्नु हो। यसको साथै शिक्षा स्वास्थ्य सी विकास तथा आधारभूत पूर्वाधारको विकास गर्नु, अल्पसंख्यक बहुल क्षेत्रहरूमा विकासको कमी घटाउनु, साथै स्थानीय बासिन्दाको जीवन स्तरमा सुधार गर्नु अनि महिला तथा बालिका मुखी परियोजनालाई प्राथमिकता दिनु नै यस योजनाको मुख्य मुख्य उद्देश्य रहेको छ। यस योजना अन्तर्गत विद्यालय तथा कलेज भवन निर्माण गरिएको छ अनि गरिँदैछ। यसको साथै छात्रावास निर्माण पनि गरिनेछ। स्वास्थ्य केन्द्र तथा अस्पताल स्थापना, आँगनबाडी केन्द्र निर्माण, शिव विकास तथा तालिम केन्द्र स्थापना, पिउने पानी, शौचालय तथा अन्य आधारभूत सुविधा विकास अनि सामुदायिक भवन निर्माण पनि यस योजना अन्तर्गत पर्दछ। यो योजना कुनै एक व्यक्तिलाई प्रत्यक्ष नगद सहायता दिने योजना होइन। अल्पसंख्यक जनसंख्या बढी भएका पहिचान गरिएका क्षेत्रहरूमा बस्ने सम्पूर्ण समुदायले निर्माण गरिएका पूर्वाधार र सेवाहरूको लाभ लिन सक्नेछन् यस योजनाद्वारा। सन् 2018 पुरानो मल्टी सेक्टर डेभलपमेन्ट प्रोग्रामलाई पुनः संरचना गरेर प्रधानमन्त्री जन विकास कार्यक्रम नाम दिएको थियो। शिक्षा स्वास्थ्य र सिप विकास क्षेत्रमा विशेष जोड दिनु अनि महिला तथा बालिकाका लागि महत्वपूर्ण हिस्सा छुट्याउने उद्देश्यले यो योजनाको स्थापना गरिएको हो अनि सुरुवात पनि गरिएको छ।

0: यी मनोरञ्जनपूर्ण फिल्मी गीतहरूको साथमा यहाँहरूलाई जानकारी दियौं प्रधानमन्त्री जन विकास कार्यक्रम सम्बन्धी आजको कार्यक्रम योजनामा। त अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 9 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बङ्गालको भ्रमणमा जानुहुनेछ। ओडिसामा उहाँले राष्ट्रपति द्रौपदी मुर्मूको 68 जन्मदिवसको अवसरमा मयूरभञ्ज जिल्लाको पहाडपुर गाउँमा भेट गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिवसको शुभकामना दिनुभएको छ। श्री मोदीले सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, राष्ट्रपतिको सादगी, विनम्रता, साहस र जनसेवाको प्रतिबद्धताले देशवासीलाई प्रेरणा दिइरहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बङ्ग दिवसको अवसरमा पश्चिम बङ्गालका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू भोलि मध्यप्रदेशको जबलपुर अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा मुख्य अतिथि रहनुहुनेछ। समारोह सदरको ग्यारिसन ग्राउन्डमा बिहान 7:30 बजे सुरु हुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलकरञ्जीको भ्रमणमा हुनुहुन्छ। उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास कार्यहरूको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले अस्थिर विश्वव्यापी परिवेशमा भारतले आफ्नो राष्ट्रिय हित, रणनीतिक स्वायत्तता र बहुध्रुवीयतालाई अगाडि बढाउँदै भौगोलिक रूपमा विविध देशहरूको सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि हुने निट युजी पुनः परीक्षा अघि आज राष्ट्रव्यापी अभ्यास सञ्चालन गर्नेछ। परीक्षाभन्दा अघि मानक तयारीको निरीक्षणको लागि यो अभ्यास गरिएको बताइएको छ। वरिष्ठ नौकर शाह विवेक अग्रवाल वर्ष 2026-27 को लागि वित्तीय कार्य टास्क फोर्सको उपाध्यक्षमा चयनित हुनुभएको छ। सर्वोच्च अदालतले ब्याङ्कहरू, सम्पत्ति पुननिर्माण कम्पनीहरू र ऋण लिने व्यक्तिहरू बीचको जालसाज गम्भीर चिन्ता व्यक्त गरेको छ। मौसम विभागले आज निम्न हिमालय पश्चिम बङ्गाल र सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडू, तपुदुचेरी, कराईकल, केरल र माहेमा पनि भारी वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज पश्चिम बङ्गालको दुई दिवसीय भ्रमणमा आउनुहुनेछ। उहाँले भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बङ्गाल दिवस समारोहमा भाग लिनुहुनेछ। उहाँले राज्यमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजना 23 किस्ता पनि जारी गर्नुहुनेछ, जसमा 44 लाख किसानहरूको ब्याङ्क खातामा 18,880 करोड रुपियाँभन्दा अधिक राशि हस्तान्तरण गर्नुहुनेछ। उहाँले पश्चिम बङ्गालमा प्रमुख केन्द्रीय कृषि योजनाहरू पनि लागू गर्नुहुनेछ, जसमा प्रधानमन्त्री फसल बिमा योजना, डिजिटल कृषि अभियान अन्तर्गत एग्री स्ट्याक र प्रधानमन्त्री जनधन कृषि योजना समावेश छन्। भोलि प्रधानमन्त्रीले कोलकातामा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। योग दिवस कार्यक्रम बिहान 6:30 सुरु हुनेछ। श्री मोदीले कोलकाताको श्यामा प्रसाद मुखर्जी बन्दरगाहमा 3 स्वदेशी निर्मित नौसेना जहाजहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रयको सुरुवात गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यका जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले पश्चिम बङ्गालले साहित्य, सङ्गीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य र सामाजिक सुधारको माध्यमबाट राष्ट्रको इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। राज्यको इतिहासमा यो दिनको विशेष महत्त्व छ। यसै दिन पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग रहने कुरा पुष्टि भएको थियो। प्रधानमन्त्रीले यस दिशामा डाक्टर श्यामा प्रसाद मुखर्जीको अमूल्य भूमिकाको पनि उल्लेख गर्नुभयो। उहाँले केन्द्र सरकारले राज्यका जनताको सपना र आकाङ्क्षा पूरा गर्न पश्चिम बङ्गाल सरकारसँग नजिकबाट काम गर्ने बताउनुभयो। उहाँले राज्यको प्रगति र समृद्धिको कामना गर्नुभयो। पश्चिम बङ्गालका राज्यपाल रविन्द्र नारायण रविले कृत्रिम बुद्धिमत्ता एआईको तीव्र गतिमा बढ्दो प्रभावपछि पनि आन्तरिक लेखा परीक्षणको आवश्यकता कम नभएको बताउनु भएको छ। यो केवल नियन्त्रण र समीक्षामा मात्र सीमित हुनुहुँदैन, तर विश्वास, जवाबदेहिता र सुशासनको महत्त्वपूर्ण स्तम्भको रूपमा विकास गरिनुपर्छ। हिजो कोलकाताको एक होटलमा आयोजित संयुक्त लेखा परीक्षण सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै राज्यपालले भन्नुभयो, भविष्य ती संस्थाहरूको हो जसले प्रविधिको जिम्मेवार र नैतिक प्रयोग सुनिश्चित गर्दै द्रुत गतिमा डिजिटल रूपान्तरणलाई अँगाल्छन्। उहाँले सुशासन र पारदर्शिता कायम राख्न आन्तरिक लेखा परीक्षणको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको बताउनुभयो। पश्चिम बङ्गालमा आगामी 21 जुनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाता आगमनलाई लिएर भारतीय जनता पार्टीका नेताहरूले राज्यको लागि ऐतिहासिक क्षण बताएका छन्। पार्टीको भनाइ छ, प्रधानमन्त्री मोदीको उपस्थितिमा योग दिवसको आयोजनले अभूतपूर्व रूप लिनेछ र बङ्गाल एक ऐतिहासिक घटनाको साक्षी बन्नेछ। उत्तर बङ्गालको पहाडी र संवेदनशील क्षेत्रमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै राज्य सरकारलाई उच्च सतर्कतामा राखिएको छ। यस सम्बन्धमा सार्वजनिक निर्माण विभागका मन्त्री डाक्टर अजय कुमार पोद्दारको अध्यक्षतामा हिजो उच्च स्तरीय भर्चुअल समीक्षा बैठक सम्पन्न भयो। बैठकले दार्जिलिङ, जलपाइगुडी, अलिपुरद्वार र कालेबुङ जिल्लाहरूमा हुने अपेक्षित भारी वर्षाबाट उत्पन्न अवस्था र विपद व्यवस्थापन तयारीको विस्तृत समीक्षा गर्यो। मन्त्री डाक्टर अजय कुमार पोद्दारले कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न आवश्यक पर्ने सबै स्रोत साधन, मेसिनरी र जनशक्ति पूर्ण रूपमा तयार रहेको सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले संवेदनशील क्षेत्रहरूमा विशेष सतर्कता कायम राख्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो। बैठकको संयोजन विभागका सचिव अन्तर आचार्यले गर्नुभएको थियो। पश्चिम बङ्गालका 10 विद्रोही तृणमूल कङ्ग्रेस विधायकहरूको उजुरीको आधारमा पुलिसले पार्टीका 3 ब्याङ्क खाताहरू फ्रिज गरेको छ। तृणमूल कङ्ग्रेसका नेताहरूले यो कारवाहीले पार्टीको नियमित वित्तीय लेनदेनमा असर पारेका बताएका छन्। उनीहरूले जाँच एजेन्सीहरूलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन् र खाताहरूमा पहुँच तुरन्तै पुनर्स्थापित गर्न माग गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले अब सांसद राजु विष्टलाई सबैले साथ दिनुपर्ने बताउनु भएको छ।

0: उहाँले आज खरसाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भागु प्रमु नबाँचे पनि जाति मुद्दा बाँच्नुपर्छ र यसका लागि सांसद राजु विष्टको ताकत भएर बस्नुपर्ने बताउनु भएको छ। उहाँले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल तथा सभासदको पदबाट जातिको मुद्दाको लागि राजीनामा दिएको बताउनुभयो। उहाँले जिटिए चुनावमा विजय हासिल गरेपछि पनि आफूहरूले जिटिए सभाको पहिलो सभामा नै गोर्खाल्यान्डको प्रस्ताव राखेको बताउनुभयो। समाचार आकाशवाणीबाट पूरा भयो। 10 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार, सम आदर श्रोता, उपस्थित भएकी छु रेडियो रङ्गमञ्च अन्तर्गत नाटक लिएर। नाटकको शीर्षक रहेको छ एसी बस। नाटककार सञ्जय सिंह, प्रस्तुता योजना मोहरा, प्रस्तुतिकरण सहयोगी विनिता लामा। त आउनु सुनौ नाटक एसी बस।
2: नानी, मेरो के इम्पोर्टेन्ट लुगाहरू छ सबै प्याक गर्दै गर है, केही पनि नछुटोस् नि। मेरो बानी चाहिँ मलाई राम्ररी थाहा छ, कुनै पनि सामान बिर्सिस् भने पछि मेरै टाउको खान्छस्।
3: हुन्छ आमा, मैले मेरो सबै सामानहरू प्याक गरिसके, अब म तपाईँको सामान प्याक गर्नुको लागि सहयोग गर्छु।
2: मलाई हेल्प गर्छस् भने नि, बाबाको त्यो दराजमा भएको 3 पेन्ट सर्ट निकालेर यहाँ टेबलमा राखिदिए त, म आइरन गरिदिइहाल्छु।
3: हुन्छ आमा।
2: अब बाबा पनि आउँदै होला नि।
4: सरिता,
2: हजुर आइपुग्नु भयो।
4: म आइपुगेँ कि। सुन त, हाम्रो बसको टिकट भयो ल। यो पालि मैले एसी बसको टिकट काटेको छु है।
3: बाबा, हामी एसी बसमा जानु?
4: एसी बसमा त जानुपर्छ, किन के भयो?
3: मलाई एसी बसमा सफोकेसन हुन्छ, म त जान्न एसी बसमा।
2: केही हुँदैन हौ, एसी बसमा त आराम हुन्छ त हौ।
3: बाबा पनि कस्तो हुनुहुन्छ हौ, मैले त अस्तिदेखि भनेको थिएँ एसी बसमा जान्न भनेर। ओ गॉड, अब मलाई साह्रो पर्ने रहेछ।
2: आहा, अब तँलाई चाहिँ किन साह्रो पर्छ? तँ त आरामले रातभरि मेरो काखमा सुतिहाल्छस्, अब मलाई पो अलिक।
4: ल, अब तिमीलाई चाहिँ के भयो? यहाँ मलाई पो पो भन्छौ त।
2: यता आउनुहोस् त, यता सुन्नुहोस् न।
4: के भयो?
2: वास्तवमा नि एसी बसमा चाहिँ मलाई पनि पटक्कै मन पर्दैन। अब के गर्नु, टिकट काटिहाल्नु भएछ, जानु नै पर्यो नि त।
4: कस्तो हो तिमी चाहिँ, नानी त नानी भयो, तिमी त ठुलो हो नि, जुनै गाडीमा चढे पनि केही नहुनु पर्ने।
2: अब त्यसो भनेर कहाँ हुन्छ र? हेर्नुहोस् त, हामी यहाँ हिल्समा बस्नेहरूलाई यात्रा गर्दा अलिक असजिलो लाग्नु, उल्टी हुनु स्वाभाविकै होइन र? तपाईँले त बुझ्नुहोस् न हौ।
4: लौ, अब त्यो चाहिँ कसरी नि फेरि?
2: कसरी र? मधेसतिरकोहरू पो डेली टेम्पो, रिक्सा, बस, अटो, लोकल ट्रेनहरूमा चढेर चढेर बानी भइसकेको हुन्छ। खै, हामी त सालमा 12 दुई खुट्टामा हिँड्नु पर्छ, अनि हामी जस्तोलाई उल्टी नआएर त्यो मधेसकोहरूलाई आउँछ क्या हौ, त्यही पनि एसी बसमा।
4: ल भयो भयो, योपालि एसी बसको टिकट काटिहाले, अब नेक्स्ट टाइम चाहिँ तिमी दुई आमा छोरी त्यो खिड्की खोलिने बसमा चढेर जानु, म चाहिँ एक्लै एसीमा जान्छु।
2: वर्षमा एकपल्ट कता कता घुम्नु जानु त मन लाग्छ नि हौ। खै, तर यो यात्रा गर्दा मलाई त उल्टी आएर बिमारी नै हुनुपर्छ हौ।
4: सुन त, अब तिमी दुई आमा छोरीको लागि चाहिँ नि ग्यासको र भमिट नहुने दबाई किनेर ल्याऊ त।
2: हुन्छ हुन्छ।
4: बसमा चढ्नु अघि ग्यासको दबाई खानु, अनि केही क्षण पछि भमिटको दबाई खानु, त्यसले आराम भइहाल्छ त।
2: त्यो ठिक हुन्छ है। हुन्छ हुन्छ। सुन्नुहोस् त, हाम्रो टिकट भोलि 5:30 त्यही छैन त?
4: 5:30
2: खाना चाहिँ एकदम कम्ती खानु पर्यो आजैदेखि, रोटी त झन् खाँदै खाँदिन।
4: ल ल, जेसुकै गर, मान्छेहरू टाढा टाढा यात्रा गर्नु कति रुचाउँछन्, हाम्रोहरू चाहिँ यात्रा गर्नु छ भने टाउको भरि टेन्सन लिएर होइन वक्क बनाउँछ हौ। ल अब खाइदिउँ, छिट्टै सुत्नुपर्छ आज।
3: बाबा, हामीले त तपाईँको 3 मात्र लुगा बोक्यौ त, त्यति लुगाले पुग्छ?
4: मेरो लागि बेसी लुगा बोक्नु पर्दैन।
3: हुन्छ त, त्यति नै हालिदिन्छु ब्यागमा।
4: ल ल, असरी त लु, खाना पस्कन छिटो।
2: ल ल, पस्किहाले ल, आउनुहोस् न। दिपाञ्जली, तँ पनि बसिहाल त नानी, खाना खानु।
3: हुन्छ आमा, म आइहालेँ।
5: सरिता, औ सरिता बहिनी।
2: हजुर। ए मिना दिदी, आउनुहोस् न आउनुहोस्, भित्र आउनुहोस् न दिदी, आउनुहोस् न।
5: हुन्छ हुन्छ, हेर न, तिमीसँग एउटा विशेष काम थियो।

0: कस्तो काम हौ त्यस्तो दिदी? हेर्नुहोस् न, हामी त आज मधेसतिर जानु आँटेको।
1: ए हो र, अनि कति दिनको लागि हौ?
0: यस्तै एक डेढ महिना त लाग्छ होला हौ दिदी।
1: परेहरूको त जाने ठाउँ छ र पो जान्छौँ, हामी त यस्तै ठन्डा खाँदै बस्दै बिमार भएर पनि बस्नै पर्यो।
0: जानु त हो नि, फेरि यो पालि दिपाञ्जलीको बाबाले एसी बसको टिकट काटेछ। मलाई त पिर लागिरहेको छ हौ।
1: किन तिमीलाई चाहिँ पिर लागेको? एसीमा त झन् राम्रो होइन र?
0: राम्रो त हो नि, तर मलाई चाहिँ नि त्यो एसी बसको खिड्कीहरू सबै बन्द भएको हुन्छ नि, त्यो देख्दा त निस्सासेर आउँछ हौ।
1: ए बहिनी, पनि मान्छेहरू एसी बसमा जानुको लागि कति तम्सिरहेको हुन्छ।
0: त्यो त हो कि, तर के गर्नु। ए दिदी, म त के भएको है? के पो भन्नुहुँदै थियो तपाईँले, विशेष काम भन्नुहुँदै थियो, त्यो के काम होला है?
1: काम त छ नि, खै भन्नु कि नभन्नु पो भयो मलाई त बहिनी।
0: अब यसरी कुरालाई मुटुमा गाँठो पारेर कहाँ हुन्छ र हौ? जे भन्नु छ भनिहाल्नुहोस् न।
1: मलाई त साह्रै अप्ठ्यारो पो लाग्यो हौ, फेरि तिमीहरू पनि निस्किनु लागेको रहेछौ।
0: होइन, तपाईँले भन्ने कुरा चाहिँ भनिहाल्नुहोस् न हौ दिदी, खै त्यो सुनिहालौँ न।
1: हेर न सरिता बहिनी, म चाहिँ तिम्रोमा नै मन खाएर आएको नि, तिमी अलिक हेल्पफुल खालको छौ भनेर नै हो बहिनी।
0: त्यो त ठिकै छ दिदी, लु लु लु भनिहाल्नुहोस् त, छिटो छिटो भनिहाल्नुहोस् त। ए हेर्नुहोस् न, मेरो त सामानहरू मिलाउनु पर्छ।
1: हेर न, मलाई अलिकति पैसा सापट्टि चाहिएको थियो, यदि तिमीले दियौ भने बहुत राम्रो हुने थियो बहिनी।
0: ला दिदी, दिदी पनि कस्तो जाने टाइममा भन्नुहुन्छ हौ। कति चाहिएको छ?
1: 30,000 चाहिएको बहिनी।
0: आम्मामामाम, त्यत्रो पैसा के को लागि चाहियो दिदी?
1: मेरो छोरा बेङ्गलोर गएको छ, थाहै छ अघि, काम पनि पाएछ, तर यो एक महिनाको लागि चाहिँ घर भाडा यताउता गर्नको लागि नि पैसै भएन बहिनी। तिमीलाई त थाहा नै छ, मेरो बुढाको अवस्था पनि त राम्रो छैन, जहिले तहिले बिमारी मात्रै हुन्छ, त्यसैले तिमीले मलाई त्यति हेल्प गरिदेऊ न हौ सरिता बहिनी, लु न हौ।
0: ला हौ दिदी, त्यत्रो बिनु पैसा त दिनु सक्दिनँ नि हौ।
1: बहिनी तिमी चिन्ता लिनु पर्दैन, छोराले काम त सुरु गरिसकेको छ नि, महिना मर्ने बित्तिकै त्यसले मलाई आमा पैसा पठाइदिन्छु भनेर भनेको छ, अनि म तिमीलाई सुदसँगै जम्मै पैसा फर्काइदिइहाल्छु नि। ल सरिता, यति त गरिदेऊ न हौ बहिनी सरिता, प्लिज।
0: अब दिदी, अब प्लिज भन्नु पर्दैन, तर म तपाईँलाई पैसा त दिन्छु कि, तर दिदी मलाई एक महिनाभित्रमा चाहिँ जसरी भए पनि फर्काइदिनुहोस् है, फेरि पैसाले गर्दा दुश्मन हुनु नपरोस् नि।
1: अरे सरिता बहिनी, त्यस्तो नसम्झनुहोस् न, म त अरूको पैसा लगेपछि दिइहाल्ने बानी छ, फेरि तपाईँले मलाई यस्तो दुःख पर्दा दिनुभएको जुन सहायता म कहिले भुल्दिनँ बहिनी, मदेखि एकदम नडराए पनि हुन्छ बहिनी।
0: एकछिन पर्खिनुहोस् ल दिदी, एकैछिनै म आउँदैछु है। दिदी हेर्नुहोस् त, यहाँ 30,000 छ कि, हेर्नुहोस् दिदी, यो पैसा नि मैले एउटा कामको लागि राखेको थिएँ।
1: हजुर।
0: अब के गर्नु, तपाईँलाई एकदमै जरुरत पर्यो भनेर मात्रै दिएको है, तर दिदी मलाई महिना दिनमा चाहिँ फर्काइदिइहाल्नुहुन्छ होइन, फर्काइदिइहाल्नुहुन्छ भनेर नै दिएको है दिदी, फर्काइदिइहाल्नुहोस् है, फर्काइदिनुहुन्छ होइन दिदी?
1: हजुर बहिनी, फर्काइदिइहाल्छु, तपाईँ त्यसको लागि चिन्ता नगरे पनि हुन्छ, उताबाट छोराले जस्तो पैसा पठाउँछ म त्यस्तै तपाईँको पैसा ट्रान्सफर गरिदिइहाल्छु नि बहिनी। बहिनीलाई धेरै धेरै धन्यवाद, यस्तो दुःखको समयमा मेरो ठुलो सहयोग गर्नुभएकोमा तपाईँलाई धन्यवाद छ है।
2: सरिता, ओ सरिता।
0: हजुर।
2: के गर्दैछौ? लु छिटो घर है, निस्किनु पर्छ।
0: हुन्छ हुन्छ, यहाँ मिलाउँदैछु।
2: अब सिलगढीको गाडी हाम्रै घर अगाडिबाट पाइहाल्छ, बजार जाइरहनु पर्दैन।
0: ल ल ल, हुन्छ हुन्छ। अनि सबै तयार त भइसक्यो कि? अब मलाई लुगा लगाउनु मात्र बाँकी छ हौ।
1: ल ल बहिनी, म त जानु पर्यो ल।
0: हुन्छ हुन्छ दिदी।
1: हुन्छ, सेफ जर्नी है बहिनी, राम्रोसँग घुमेर आउनुहोस् ल।
0: हवस् हवस् दिदी, म पनि तयार हुनु पर्यो।
2: ओ सरिता, मिना दिदी चाहिँ किन आउनु भएको हो यहाँ? जाने टाइममा कालो बिरालो जस्तो टुप्लुक्क।
0: तपाईँ पनि के भएको हो, मान्छेहरूलाई जे भयो त्यही भनिहाल्नु, कालो बिरालो पो भन्नुहुन्छ।
2: अनि के त, हेर्दा पनि बिरालो जस्तो देख्छ, बिरालो नभनेर के भन्नु त? देखेनौ तिमीले त्यो दिदीको बोली, मुखभरि 1 किलो घिउ दलेर म्याउ म्याउ गर्दै बोलेको किन आएछ?
0: होइन हौ, पैसा सापट

0: चल पहुंचो पॉजिटिव का नतीजा। लो अब हिड़ दीपांजलि ए नानी तैयारी भइस।
1: आई एम रेडी।
0: सब बैग निकाल्ते नानी म गाड़ी हेर्दै गर्छु। हेर एक बजी सके चल छिटो कर छिटो कर।
2: ल ल ल तपाई गाड़ी हेर्दै गर्नुस् न हामी सामान निकाल्दै गर्छौ नि।
0: नानी आमाको हात समात्तै अनि यहाँ गाडी हेरेर हिँडे नानी।
2: दीपाञ्जली यता यो साइडमा आइज त नानी।
1: हुन्छ आमा।
0: उफ कस्तो गले हो म त। अनि तिमीहरूले पनि के बिना सामान ल्याएको हो, बोक्नु नै साह्रो पर्यो। सरिता तिमीहरू के खाने हो, चिया सिया यसो?
2: अनि म त केही खाँदिन, तपाईँ खानुहुन्छ भने खानुहोस्। नानी तँ केही खान्छस्?
1: म पनि खान्न।
0: यी दुई आमा छोरी रहेछ है, यात्रा भनेपछि टेन्सनले गर्दा केही खानु मान्दैन। ल ल म त्यहाँ गएर चिया खाएर आउँछु, तिमीहरू यहीँ सामान रोगेर बस्नु है आमा छोरी।
2: हुन्छ हुन्छ तपाईँ जानुहोस् न, हामी यहीँ बस्दै गर्छौँ।
0: सरिता ल अब हिँड, चिया मात्र खाए सन्चो भयो।
1: आमा हाम्रो बस यो हो?
2: हो यही रहेछ यही रहेछ।
0: त्यही नै होला जस्तो लाग्यो।
1: आमा बस हेरे त उल्टी आएको जस्तो भयो।
2: किन
1: हेर्नुहोस् न अन्त सबै खिड्कीहरू बन्द छन्, मलाई अहिले नै सफोकेसन भयो।
2: अब बेसी नसोच न हौ नानी, केही पनि हुँदैन भन्दैछु त। बसमा चढेपछि त मेरो काखमा सुतिहाल्छस् त।
1: हुन्छ तर आमा एसी बसमा चाहिँ मेरो यो लास्ट हो नि, फेरि अर्को वर्ष त चढ्दै चढ्दिन।
2: ल ल म पनि अर्को वर्ष त कहाँ चढ्ने हो र, अर्को पालि त नि पर्किन। तेरो र मेरो टिकटको व्यवस्था म आफै गर्छु, बाबा बरु एक्लै एसी बसमा चढोस् न।
0: लो हो चढ चढ टाइम भइसक्यो।
2: हुन्छ हुन्छ नानी दीपाञ्जली आइज आइज। खै खै तेरो हात दिए त, त्यो ब्याग पनि यता लिन। खै खै बिस्तारी आइज।
1: हुन्छ आमा। आमा मेरो पानीको बोतल?
2: तेरो त्यो पानीको बोतल त्यो रेड ब्यागमा छ, बाबाले बोक्नु भएको छ। हेलो गाइज, अब हामी सिलगढीबाट कलकत्तातिर गइरहेका छौँ। मेरो लाइभ स्ट्रिममा जोडिनु सक्नुहुनेछ। अहिले हामी यो सिलगढीको मानन्द पुल भएर जाँदैछौँ। साँझको दृश्य रमणीय देखिन्छ।
3: ए नानी तर हामी फेरि सुरु भयो त, भिडियो खिच्न थाल्यो।
1: त्यही त वाक्क लागिसक्यो।
3: तेरामा त त्यस्तै हो नानी, तँलाई केही प्रब्लम भएको छैन?
1: भएको छैन बाबा। आमा तपाईँको लाइभ स्ट्रिममा पनि जुडे ल।
2: ओके छोरी थ्याङ्क यू, तिमी पनि मेरो लाइभमा आएछौ नि, थ्याङ्क यू भेरी मच। मेरो लाइभमा जोडिनु भएको सबै सबै साथीहरूलाई थ्याङ्क यू। अब म तपाईँहरूलाई साँझको दृश्य देखाउँदै जान्छु नि है। किशोर, औ किशोर किशोर,
3: के भयो?
2: मलाई पुरा सफोकेसन भयो, भुँडी पनि दुख्दैछ।
3: ग्यासको दबाई खाएको थियो होइन अन्त?
2: खाएको थिएँ तर पनि भुँडी त नि हेर न बुसु सुसु भएर आयो, पुरा ग्यास भयो। आया मलाई एसी बस मन पर्दैन भनेको थिएँ नि तपाईँलाई, तपाईँ त हो नि बाटी भएर एसी बसको टिकट लिने। आया
3: खै अब तिमीहरू नै आरामले यात्रा गरोस् भनेर एसी बसको टिकट काटेको, तर यहाँ त उल्टै हुन्छ। यस्तो जानेको भए त नि एसीको टिकट लिने नै थिइनँ। नानी दीपाञ्जली त ठिक छस्?
2: यो त ठिकै छ नि, मेरो काखमा मजाले निदायो, यहाँ मलाई पो साह्रो पर्न आँट्यौ। सुन्नुहोस् न तपाईँ मेरो सिटमा बसेर नानीलाई काखमा राख्नुहोस् त, म चाहिँ तपाईँको ठाउँमा एक्लै बस्छु ल। अब म सक्दिनँ, आया आया आया आया भोलि उफ छिटो आउनुहोस् न, तपाईँ मेरो नानीलाई राख्नुहोस् त छिटो न, मेरो भोलि
3: कस्तो
2: भइसक्यो मलाई। लु लु त नानीले लिन्छ त, बिस्तारी बिस्तारी, यो फेरि उठ्यो भने नि मलाई जस्तै हुन्छ। आया आया लु तपाईँ बस्नुहोस् त, म तपाईँको
3: सिटमा बस। अनि त्यो साल मलाई देऊ त, नानीलाई ओढाइदिन्छु। मेरो ल्यापटप चाहिँ त्यहीँ होस् ल।
2: हुन्छ हुन्छ। ओ भगवान, यी सिबो

0: दाम चाहिँ बेसी, कम्फर्टेबल चाहिँ मलाई एउटै भएन।
1: प्लास्टिक छ, प्लास्टिक हेर, प्लास्टिकमा गर, प्लास्टिक समेटेर गर न।
2: म्याडम, म्याडम के भयो म्याडम तपाईँलाई? म्याडम भमिट हुँदैछ तपाईँलाई? म्याडम म्याडम प्लास्टिक चाहियो भने भन्नुहोस् है ल म्याडम।
0: के साह्रो मुडी दुख्यो।
1: सरिता, पानीको बोतल त्यो चेयरको साइडमा नै छ, पानी खाऊ त, पानी खाऊ।
2: म्याडम कस्तो छ तपाईँलाई अहिले? भमिट रोक्यो तपाईँलाई?
0: हजुर रोक्यो भमिट। आया भुँडी दुखेर मर्नु आँटिसक्यो भाइ। भाइ कोलकाता आउनु अझै कति छ हौ अब?
2: म्याडम अब यस्तै 6-7 घन्टा लाग्छ जस्तो छ कि। म्याडम तपाईँ त्यो भमिटको दबाई लिनुहोस् न, अलिक आराम हुन्छ कि तपाईँलाई।
0: दबाई त लिएको थिएँ नि गाडीमा चढ्नुभन्दा पहिले, तर आराम भएन। यो एसी बसले गर्नुसम्म गऱ्यो। अब जिन्दगीमा एसी बसमा कहिले चढ्दिनँ, कहिले चढ्दिनँ एसी बसमा।
2: म्याडम अरू त सबै आरामले नै बसिरहनु भएको छ त।
0: भाइ म अरू जस्तो होइन नि त, मलाई सुख नभएको होला।
2: लु लु लु लु लु सबैजना अब यहाँ खाना खानु झर्नुहोस्। सुन्नुहोस् है सबैले, यहाँ बस 20 मिनट मात्रै रोकिन्छ नि। लु टोयलेट जानेहरू जानुहोस्, अब बस चाहिँ यहाँबाट एकैचोटि कोलकातामा मात्रै रोकिन्छ है। खाना खाइहाल्नुहोस् है सबैले 20 मिनट भित्रमा।
1: सरिता बाहिर वासरुम जाने हो तिमीहरू?
0: जान्छु जान्छु।
1: तिमी नानी लिएर टोयलेट जाऊ कि, म चाहिँ यतापट्टि जान्छु। अनि खाना खान्छौ तिमीहरू?
0: खाना खान्न, म तपाईँ केही खान्न। नानी तँ खान्छस्?
3: खान्न आमा, मलाई पनि भुँडी दुख्दैछ, केही खाँदिन।
0: हामीलाई त यात्रामा यस्तै हुन्छ हो, के गर्नु। त्यही माथि यो पालि एसीमा आउनु परेको।
3: त्यही त आमा, अबदेखि एसी बसमा नआउ है।
0: आउँदिन आउँदिन नानी, अर्को साल चाहिँ आउँदिन। तेरो भाउ हो नि, एसीमा आराम हुन्छ भनेर खै के पो आराम भयो, झन् पो साह्रो भयो यो पालि त झन्।
3: आमा नर्मल बस नै ठिकै छ नि, तपाईँलाई यो पालि पुरा भमिट भयो नि।
0: तँ भमिट भयो नि नानी, कस्तो भयो। अब के गर्नु, गाडी चेन्ज गर्नु पनि भएन, अब जसरी भए पनि जानै पर्यो।
3: ऊ बाबा आउनु भयो।
1: दुई आमा छोरी के भन्दैछ?
0: केही पनि भनेको होइन, एसी बसको कुरा गरेको नि। यस्तो अनकम्फर्ट रहेछ कि खै, अब त म त चढ्दिनँ।
1: तिमीहरूले चाहिँ यो पालि मेरो टाउको दुखाइदियो, एसी एसी एसी भनेर। तिमीहरू खाना खाँदैनौ?
0: खाँदिन खाँदिन भन्दैछु त, मलाई सन्चो छैन, तपाईँ खानुहोस् न।
1: ल ल तिमीहरू यहीँ बस्दै गर ल, म पर ढाबा गएर अलिक हल्का फुल्का खाएर आउँछु।
3: बाबा खाना खाएर छिट्टो आउनुहोस् है, फेरि गाडीले छोड्छ।
1: छोड्दैन, यहीँ नै त हुन्छु नि म।
0: अरे नडरा न नडरा, तेरो बाउ हामी भन्दा 100 गुणा चङ्को छ।
3: बाबा त आउनु भएन।
0: ऊ पर ऊ हेर त, आउनु हुँदैछ होइन, त्यसै डराउँछस् हौ नानी।
3: बाबा आउनुहोस् छिटो,
1: गाडीमा चढ। ओ फेरि यो मान्छेको सुरु भयो कवाली, ज्यादा सोच्छ अन्त हुन्छ त भमिट। टेन्सनले नै भमिट भएको हो यो मान्छेलाई त। सरिता तिमी फेरि भमिटको दबाई खाऊ त।
0: मलाई त कस्तो भुँडी दुख्यो।
2: म्याडम म्याडम तपाईँ अब चिन्ता नलिनुहोस्, अब एकैछिनमा आइहाल्छ कोलकाता। अलिक आफूलाई कन्ट्रोल गर्नुहोस् है म्याडम, यस्तो पाराले हो भने त तपाईँ घर होइन हस्पिटलमा नै एडमिट हुनुपर्छ होला जस्तो छ। म्याडम त्यसरी तपाईँले भमिट गरेको देखेर त मलाई पो कस्तो डर लाग्यो। म्याडम यहीँ लिनुहोस् यो पानी पिउनुहोस् त म्याडम।
0: होइन होइन पानी खाँदिन।
3: बाबा यो पालि त आमालाई साह्रै पार्यो।
1: तेरो आमालाई एसी बस नफापेको, चिन्ता नगर्छ रे, तेरो आमालाई केही पनि हुँदैन, बसबाट झर्ने बित्तिकै फेरि नर्मल भइहाल्छ।
3: कसरी?
1: एकपल्ट हामी दिल्ली जाँदा नि यस्तै

0: भोमिट भएको थियो। उसले भोमिट गरेको देखेर ट्रेनको मान्छेहरू पनि डराएको थियो, यतिसम्म कि डाक्टर पनि आएको थियो त्यति बेला त। तर फेरि जस्तो स्टेसनमा हामी निस्क्यौँ, तेरो आमा नर्मल भएको, म त छक्क परे नि हौ।
1: ए हो बाबा,
0: हो त
1: बाबा, आमालाई यात्रा गर्दा सधैँ यस्तै हुन्छ है?
0: अँ यस्तै हुन्छ हौ, तर यो पालि चाहिँ खै अलिक बेसी भयो जस्तो लाग्यो।
1: एसीले गर्दा होला है बाबा?
0: हुन त भमिट गर्दै भए पनि तेरो आमाले पुरै इन्डिया घुमिसकेको छ है नानी।
1: ए हो र बाबा,
0: त्यही त घुम्नु पर्छ, घुम्यो भने नलेज पनि बढ्छ, बुझिस छोरी? अब तँलाई पनि हामी यसरी नै घुमाउँछौँ।
1: हुन्छ बाबा।
0: ए नानी उता हेर्न, तेरि आमा बल्ल निदाएछ। बिचरा, तेरि आमालाई निदाउँदा मलाई पो सन्चो भयो नि हौ, हेर त कति आरामले निदायो अहिले।
1: अनि है बाबा, अब त कलकत्ता आइपुग्न आँट्यो होला है बाबा।
0: अँ कन्डक्टरले भनिहाल्छ नि,
2: कोलकाता कोलकाता लु कोलकाता आइपुग्यो, झर्नेहरू झर्नुहोस् है, छिटो छिटो झर्नुहोस्, हाम्रो गाडी यहाँ 5 मिनट मात्र रोकिन्छ है, लु छिटो झर्नुहोस्, कोलकाता कोलकाता कोलकाता आइपुग्यो है।
0: सरिता, ओ सरिता उठ उठ, लु कोलकाता आइपुग्यो, उठ।
3: ए आइपुग्यो, ए ल ल ल, तपाईँ सामान झार्दै गर्नुहोस् त, आउँदैछु।
0: ल ल, यो यो सामान यहाँ साइड गरेर राख त, एकछिन तिमीहरू एकछिन यहाँ बस्दै गर ल, म माइनस गरेर आइहाल्छु।
3: हुन्छ हुन्छ, ल ल।
1: आमा, हाम्रो सबै सामान त आयो नि?
3: अँ आयो आयो, सबै आयो।
1: मलाई तपाईँको ब्याग दिनुहोस् न, त्यहाँ क्याडबरी छ, मलाई खानु मन लाग्यो।
3: ब्याग?
1: के भयो ब्याग?
3: ब्याग ला, मैले गाडीमै छोडेछु ला, मेरो ब्याग के गर्नु नि, अब गाडी पनि गइसक्यो ला, त्यहाँ सबै सामानहरू छ। ए नानी, तेरो र मेरो दुवैजनाको मोबाइल पनि त्यही छ। ओफो, अब के गर्नु, हे भगवान्, खै हो तेरो बाउ पनि?
1: बाबा पनि टोइलेट जानुभएको छ, कति ढिलो आउनु भएको,
3: यति बेला टोइलेट जानु परेको। औ किशोर, औ किशोर, छिटो न आउनुहोस् न, बसको मान्छेलाई फोन गरिहाल्नुहोस् त, छिटो गरिहाल्नुहोस् त।
0: किन?
3: मैले ब्याग छोडी पठाएछु नि त। औ
0: हे भगवान, तिमी पनि त्यति आफ्नो ब्याग सम्हाल्नु सकेनौ?
3: नकराउनुहोस् न, पहिला फोन लगाउनुहोस् त पहिला।
0: ल म फोन लगाइदिन्छु, आफै कुरा गर त।
3: हेलो हेलो भाइ,
2: हेलो, को बोल्नु भएको?
3: म बोलेको भाइ, अघि क्या भर्खरै तपाईँको बसबाट झरेको थिएँ नि।
2: ए हजुर हजुर, अनि के भयो?
3: भाइ भाइ, मैले नि त्यहाँनिर मेरो ब्याग छोडेछु, ह्यान्ड ब्याग।
2: ओहो, म्याडम सिट नम्बर भन्नुहोस् त।
3: सिट नम्बर 3A, त्यहाँ मुनि राखेको छु, हेर्नुहोस् त भाइ, ब्राउन कलरको ब्याग छ ल भाइ।
2: ए पर्खनुहोस् है, एकछिन म हेर्दैछु।
3: हुन्छ हुन्छ
2: हुन्छ हुन्छ, एकछिन। ए हजुर म्याडम, त्यो ब्याग त यहीँ नै रहेछ।
3: तपाईँहरूको गाडी भरे ब्याग हुन्छ नि?
2: हजुर म्याडम, 7:30 ब्याग हुन्छ, तपाईँ जहाँ झर्नु भएको थियो नि त्यही नै आउनुहोस्, तपाईँको ब्याग हामी दिनेछौँ। म्याडम एकदमै सुर्ता गर्नु पर्दैन है, तपाईँको ब्याग म एकदमै सेफ जग्गामा राखिदिन्छु नि म्याडम।
3: हुन्छ हुन्छ भाइ, धन्यवाद, ढुक्क भयो, तपाईँलाई धेरै धेरै धन्यवाद है भाइ।
2: हुन्छ म्याडम, हुन्छ,
3: त्यसो भए म भरे आउँछु है।
2: हुन्छ म्याडम।
3: कस्तो ढुक्क लाग्यो, थ्याङ्क गड,
0: ब्याग रहेछ।
3: अनि ब्याग त्यही नै रहेछ, भरे नि 7:30 त्यही जग्गामा आउनु भनेको छ हौ कन्डक्टरले।
0: हेर धन्न कन्डक्टर मान्छे चाहिँ राम्रो रहेछ। अनि तिमी पनि के भएको हौ, त्यति ब्याग पनि सम्हाल्नु नसकेको?
3: अरे महाशय, मलाई नि प्रत्येक सामान राम्ररी सम्हालेर राख्ने बानी छ, तर योपालि चाहिँ भमिटिङ गर्दा गर्दा मेरो त होस नै उडेको थियो, त्यसैले पो त।
1: त्यही त, आमाले सधैँ आफ्नो सामानको ख्याल राख्नुहुन्छ नि, तर योपालि चाहिँ तपाईँले गर्दा त हो नि बाबा।
0: ल मैले अब के गरे?
3: एसी बस, एसी बसले गर्दा, तपाईँको एसी बसले गर्दा।
0: ती एसी एसी, अब म तिमीहरूसित नि एसी बसमा कहिले चढ्दिन।
4: श्रोता तिन्जे सुन्नुभयो नाटक एसी बस, नाटककार सञ्जय सिंह, प्रस्तुता योजना मोहरा, प्रस्तुतिकरण सहयोगी विनिता लामा, र यस नाटकमा भाग लिने कलाकारहरू नवराज निरोला, मणिकुमार भुजेल अनि साजदा मानु। यो नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट।

0: अब सुनोस बिहान 10 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि उडिसा अनि पश्चिम बङ्गालको भ्रमणमा हुनुहुन्छ। उडिसामा उहाँले आज मयूरभञ्ज जिल्लाको पहाडपुर गाउँमा राष्ट्रपति द्रौपदी मुर्मूसित उहाँको 68 जन्मदिनको अवसरमा भेट गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई जन्मदिवसको शुभकामना दिनुभएको छ। श्री मोदीले सोसियल मिडिया पोस्टमा भन्नुभयो, राष्ट्रपतिको सादगी, विनम्रता, साहस र जनसेवाको प्रतिबद्धताले देशवासीहरूलाई प्रेरित गरिरहनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा श्री मोदीले भन्नुभएको छ, पश्चिम बङ्गालले साहित्य, सङ्गीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य र सामाजिक सुधारका माध्यमबाट देशको इतिहासमा महत्त्वपूर्ण योगदान दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू भोलि मध्यप्रदेशको जबलपुरमा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा मुख्य अतिथि रहनुहुनेछ। समारोह सदरको गैरिसन ग्राउन्डमा बिहान 7:30 सुरु हुनेछ। पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसका 10 विद्रोही विधायकहरूको उजुरीको आधारमा पुलिसले पार्टीको 3 ब्याङ्क खाता फ्रिज गरेको छ। तृणमूल कङ्ग्रेस नेताहरूको भनाइ छ कि यो कारवाहीले पार्टीको नियमित वित्तीय लेनदेन प्रभावित भएको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि हुने निट युजी पुनः परीक्षा अघि आज राष्ट्रव्यापी अभ्यास सञ्चालित गर्नेछ। परीक्षा अघि मानक तयारीको निरीक्षण गर्न यो अभ्यास गरिँदैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले हिजो सबै राज्य अनि केन्द्रशासित प्रदेशहरूसित उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। पूर्वोत्तरमा रेल नेटवर्कको विस्तारको गतिमा उल्लेखनीय वृद्धि भएको छ। रेलवे ट्र्याक बिछाउने औसत गति 66 किलोमिटरबाट बढेर 167 किलोमिटर प्रतिवर्ष भएको छ, जसले क्षेत्रमा कनेक्टिभिटी सुदृढ भइरहेको छ। अनि कतरले अमेरिका र इरान बीच वार्तामाथि आफ्नो समर्थन दोहोऱ्याएको छ। कतरले भनेको छ, संवाद अनि शान्तिपूर्ण तरिकाले लम्बित रहेको मुद्दाहरूको समाधान गर्न सकिन्छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। दिउँसो समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यसै रमाइलो गीतहरूको साथमा हामीहरू समक्ष उपस्थित भइसकेका छौं जानकारीपूर्ण रोचक र मनोरञ्जनपूर्ण कार्यक्रम हेलो खरसाङ लिएर। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। म छिरिङ डमाको तर्फबाट

श्रोता, आज 20 तारिक जुन र आजको दिनको विशेषता के लाउँदा आज परेको छ विश्व शरणार्थी दिवस। संयुक्त राष्ट्र संघको साधारण सभाले 2009 जुन 20 देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो। राष्ट्रिय संघीय उच्च आयोगले द्वन्द लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनपर्नेमा जोड दिँदै आएको छ। संयुक्त राष्ट्र संघले अरू मानिस चाहिँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्कन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ। त्यसका लागि विश्वभरि मानवीयता, सह अस्तित्व, विविधता र शरणार्थीहरूप्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने विश्वास राखेको छ। विश्व शरणार्थी दिवस 2026 को दूरदर्शी नारा रहेको छ, अन्टिल एभ्रीवन इज सेफ, अर्थात सबै सुरक्षित नभएसम्म। यस नाराले संसारका हरेक शरणार्थी, विस्थापित व्यक्ति र उत्पीडनबाट प्रभावित समुदायको सुरक्षा, सम्मान र मौलिक अधिकार सुनिश्चित नभएसम्म हाम्रो सामूहिक प्रयास जारी रहनुपर्ने भन्ने गम्भीर सन्देश दिन्छ। संसारको कुनै एक कुनामा कोही व्यक्ति असुरक्षित रहँदासम्म सिङ्गो मानव सभ्यता सुरक्षित

श्रोता, आज पश्चिम बंगाल दिवस पनि हो। यो दिवस हरेक वर्ष जुन 20 मनाइन्छ। यो दिनले सन् 1947 सालमा बंगाल विधानसभाले पारित गरेको ऐतिहासिक प्रस्तावलाई सम्झना गराउँछ, जसले पछि पश्चिम बंगाल राज्यको गठनको बाटो खोलेको थियो। पश्चिम बंगालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानलाई सम्मान गर्ने दिन पनि हो आज। आजको दिनमा राज्यको साहित्य, कला, संगीत र स्वतन्त्रता आन्दोलनमा दिएको योगदानलाई स्मरण गरिन्छ। आजको दिन विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनी, सम्मान समारोह तथा सार्वजनिक कार्यक्रम आयोजना गर्ने गरिन्छ। सन् 1947 सालको जुन 20 तारिक बंगाल विधानसभामा भएको मतदानले बंगाल विभाजन र भारतभित्र पश्चिम बंगाल राज्यको निर्माणको प्रक्रियालाई अघि बढाएको थियो। यही ऐतिहासिक घटनाको सम्झनामा जुन 20 पश्चिम बंगाल दिवसका रूपमा मनाइन्छ। यो दिनले पश्चिम बंगालको गौरवशाली इतिहास, समृद्ध संस्कृति र जनताको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्दछ। र आजको यस दिवसको अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना।

त कार्यक्रम हेलो खरसाङ यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनुहोला र आजको यस कार्यक्रममा सहयोग गरिदिनु हुने हाम्रा प्राविधिक मित्र लगायत प्रसारण सहयोगी नीता राणालाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङडोमा पनि यहाँहरूबाट आगे लिन चाहन्छु आजको यस कार्यक्रमबाट। यहाँहरूको आजको दिन शुभ रहोस्। नमस्ते।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं एफएम 103.5 मेगाहर्जमा। श्रोतालाई अब सुनाइरहेछौं आधुनिक गीत।

अहिले सुन्दै हुनुहुन्थ्यो शान्ति ठटालको आवाजमा आधुनिक गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ हिन्दी समाचार।

अहिले सुन्दै हुनुहुन्छ अजम्बरी गीतहरू। यस कार्यक्रममा आज सुन्दै हुनुहुन्छ एकै कलाकार कुमार सुब्बाद्वारा गाइएका गीतहरू। अब सुन्नुहोस् यो अर्को गीत। संगीत प्रेमी श्रोताहरू, अब एउटा मधुर भावनात्मक र मन छुने गीत छ, मेरो सानो मुरलीमा। यो गीतले प्रेम सम्झना र मनका कोमल भावनाहरूलाई मुरलीको मिठो धुनमा जोडेर सुन्दर ढङ्गले अभिव्यक्ति गरेको छ। गीतका शब्द र सङ्गीतले श्रोतालाई आफ्नै अनुभूतिमा लानेछन् र यसको गीत अनि सङ्गीत कर्मयोञ्जनको अनि शब्द छ मन्जुलको।

अजम्बरी गीतहरू कार्यक्रममा अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ एकै कलाकार कुमार सुब्बाका गीतहरू, सङ्गीत छ कर्मयोञ्जनको।

अजम्बरी गीत कार्यक्रमको अन्तिम कोसेली स्वीकार्नुहोस्। कुमार सुब्बाको आवाजमा शब्द छ गोपाल यञ्जनको, शब्द अनि सङ्गीत गोपाल यञ्जनको।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम अजम्बरी गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब सुनाइरहेछौँ हिन्दी गीत अतिप असलमको आवाजमा।

यो तिन्जेल सुन्दै हुनुहुन्थ्यो अतिप असलमको आवाजलाई। श्रोताहरू, हामी प्रस्तुत गरिरहेछौँ विभिन्न हिन्दी गीतहरू। अब सुन्नुहोस् सुचिताको स्वरमा।

अहिले सुन्दै हुनुहुन्थ्यो सुचित्राको आवाजमा हिन्दी गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ हिन्दी समाचार। प्रतीक्षा साँझ्नुहोला।

एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज अन एयर एपमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय मध्याह बाह्र बजेर पाँच मिनट भयो। अब प्रस्तुत छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। कार्यक्रम तपाईँको अनुरोधबाट म पासाङ लकीको हार्दिक स्वागत तथा न्यानो अभिवादन। यस कार्यक्रमको प्रथम कोशेली स्वीकार्नुहोस् फिल्म काला पत्थरबाट। सङ्गीत छ राजेश रोशनको, शब्द साहिरको, आवाज छ मोहम्मद रफी, लता मङ्गेशकर अनि महेन्द्र कपूरको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ रामपुर चौक बिहारबाट सबना प्रवीण, साइना प्रवीण, तबना बेगम, रकिब आलम, कमरान आलम, फरहान आलम, खुशबू, रिम्मी, इमराई र आशु। कोटवा नारायणपुर बाबापट्टीबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई, दोविया नेवदा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्राञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई, पुस्तकालय रोड फारविजगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी र नन्द कुमार गुप्त, रेग्नी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा,

अब सुन्नुहोस् यो अर्को गीत चोर मचाए स्वरबाट किशोर कुमार आशा भोसले अनि साथीहरूबाट, सङ्गीत छ रविन्द्र जैनको, शब्द इन्द्रजित सिंहको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ अररिया जोकीहाटबाट सौम्य नाजमिन, शेफाली परविन, निखिल परविन, आलिया परविन, रुकैया परविन र नाना मोहम्मद शरीफ आर्जु। चित्रे बस्ती खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर दिवान साथै सम्पूर्ण परिवार। गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु, निलु, विशालराज अनि वंशराज। मोजाहिदपुर पूर्वटोला भागलपुरबाट मोहम्मद राजु खान, जहाँगिर खान, सबनम जानम, खैरुबाई, रुबी बेगम, राज खान, आयन खान, मोहम्मद खातुन र आलिया।

तपाईको अनुरोध कार्यक्रमको अन्तिम कोसेली स्वीकार्नुहोस्। फिल्म कुँवारा बाबबाट मोहम्मद रफी, मेहमुद अनि साथीहरूको आवाजमा, शब्द छ मजरूको, संगीत राजेश रोशनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ आदर्श रेडियो श्रोता संघ कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, शिल्पी रानी शाह, मोहम्मद नवाजिस अनि अमित र राजा, महादेव अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथलेश ठाकुर, तारनी ठाकुर, सूरज ठाकुर, सुजाला ठाकुर, ज्योति ठाकुर र रियान्स ठाकुर, जतुका किशनपुरबाट आलम दिलकस, सबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, सबना आलम, चाँदनी नाज, सिराजपुर गणेशपुरबाट वकिल राही, फिरोज आलम, नाज प्रवीण, अर्श बाबु, गढिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी र सुनिता देवी। त सुन्नुहोस् कार्यक्रमको यो अन्तिम कोसेली।

यस गीतको साथै आजलाई पूरा हुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ दार्जिलिङ, पिनकोड सङ्ख्या छ 734203। अघिल्लो कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी आज ओडिसाको मयूरभञ्ज जिल्लाको पहाडपुर पुग्नु भएको छ। ओडिसाका राज्यपाल डाक्टर हरिबाबु कम्भम्पति र मुख्यमन्त्री मोहन चरण माझीले उहाँलाई हार्दिक स्वागत गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिसा सरकारको 2 वर्ष पूरा भएको अवसरमा रायरङ्गपुरमा एक विशाल जनसभामा भाग लिनेछन्। उनीहरूले ऊर्जा, पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा र सिँचाइ लगायत विभिन्न क्षेत्रहरूमा 47,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नेछन्। अन्तर्राष्ट्रिय योग दिवस भोलि विश्वभर मनाइँदैछ। यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वास्थ्य आयुका लागि योग रहेको छ। यो वस्तुले हरेक उमेरमा योगको महत्त्वलाई प्रकाश पार्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो अनि प्रभावशाली नेता भन्नुभएको छ। उहाँले भन्नुभयो, श्री मोदी चिनिया राष्ट्रपति सी जिनपिङसँगै विश्वका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एक हुन्। दक्षिण सुदानबाट फर्किएकी केरलमकी 54 वर्षीय महिलाको इबोला परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। पुणे स्थित राष्ट्रिय भाइरोलोजी संस्थानको अन्तिम परीक्षण रिपोर्टले इबोला संक्रमण पुष्टि गरेको छैन। बङ्गलादेशका हिन्दू समुदाय र विभिन्न सनातनी संगठनहरूले ढाकाको शाहबाग क्षेत्रमा मानव श्रृङ्खला, विरोध र्याली र मशाल जुलुस निकाले। प्रदर्शनकारीहरूले भगवान रामको छविको कथित अपमान अनि सामाजिक सञ्जालमा धार्मिक भावनामा चोट पुर्याउने सामग्री विरुद्ध कार्यवाहीको माग गरेका छन्। अनि अमेरिका अनि इरान बीचको अर्को चरणको वार्ताका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ अनि इरानी विदेश मन्त्री अब्बास अरागची स्विजरल्यान्ड जाँदैछन्। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भइरहेछ। अब श्रोतालाई सुनाइरहेछौँ लोक तथा आधुनिक गीत। प्रथम सुन्नुहोस् हिरा वाइवाको आवाजमा लोकगीत।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँभन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो अनि प्रभावशाली नेता भन्नुभएको छ अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन, बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले सामाजिक सञ्जालमा आफ्नो सन्देशमा भन्नुभयो, यो दिन भारतको अभिन्न अङ्ग रहने पश्चिम बङ्गालको संकल्प अनि आकांक्षाको प्रतीक हो। राष्ट्रपतिले साहित्य, सङ्गीत, कला, विज्ञान, शिक्षा अनि सामाजिक सुधारको क्षेत्रमा पश्चिम बङ्गालको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, यो वर्ष डाक्टर श्यामा मुखर्जीको 125 जन्म जयन्ती पनि हो, जसको योगदानलाई सधैँ याद गरिनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जालको एक पोस्टमा 1947 आजको दिन एक ऐतिहासिक निर्णयले भारतको एक महत्वपूर्ण भागको रूपमा पश्चिम बङ्गाल राज्यको गठनको लागि मार्ग प्रशस्त गरेको बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बङ्गालले देशको सांस्कृतिक अनि राष्ट्रिय परिदृश्यमा महत्वपूर्ण स्थान ओगटेको छ। श्री राधाकृष्णनले स्वतन्त्रता आन्दोलन, शिक्षा, विज्ञान, साहित्य, सङ्गीत, सिनेमा अनि सार्वजनिक जीवनमा राज्यको योगदानले राष्ट्रको सोचमा गहिरो प्रभाव पारेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालको एक पोस्टमा पश्चिम बङ्गालले साहित्य, सङ्गीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य अनि सामाजिक सुधारको माध्यमबाट देशको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। राज्यको इतिहासमा यो दिनको विशेष महत्व रहेको उहाँले बताउनुभयो। यसै दिन पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग रहने कुरो पुष्टि भएको थियो। प्रधानमन्त्रीले यस दिशामा डाक्टर श्यामा प्रसाद मुखर्जीको अमूल्य भूमिकाको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, केन्द्र सरकारले राज्यका जनताको सपना अनि आकांक्षा पूरा गर्न पश्चिम बङ्गाल सरकारसँग नजिकबाट काम गर्नेछ। उहाँले राज्यको प्रगति र समृद्धिको कामना समेत गर्नुभयो। यसैबीच गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालको एउटा पोस्टमा पश्चिम बङ्गालले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका खेलेको र राज्यले सांस्कृतिक, आध्यात्मिकता, शिक्षा, विज्ञान र सामाजिक सुधार जस्ता क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। भोलि अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइँदैछ। यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वास्थ्य आयुका लागि योग रहेको छ। यो विषयवस्तुले हरेक उमेरमा योगको महत्त्वलाई प्रकाश पार्छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउन संस्कृति मन्त्रालयले देशभरिका 100 स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दैछ।

0: क्रममा सम्बन्धित क्षेत्रका 15 किलोमिटरको दायराभित्र ड्रोनको गतिविधिमा रोक लगाइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको मयूरभञ्ज जिल्लामा रहेको राष्ट्रपति द्रौपदी मुर्मूको पुर्ख्यौली गाउँ पहाडपुरको भ्रमण गर्नुभयो। राष्ट्रपति मुर्मू आफ्नो 68 जन्मदिन मनाउन गाउँमा हुनुहुन्छ। प्रधानमन्त्रीलाई ओडिसाका राज्यपाल डाक्टर हरिबाबु कम्भनपति र मुख्यमन्त्री मोहन चरण माझीले स्वागत गर्नुभयो। राष्ट्रपति मुर्मूसँगै प्रधानमन्त्रीले सन्थाली जहेरा गोसाणी पीठ र हो जहेरा जस्ता पवित्र स्थलहरूमा पूजा गर्नुभयो। उहाँले गाउँको सिप विकास केन्द्र र पहाडपुर स्कुलको पनि भ्रमण गर्नुभयो र सिप विकास केन्द्रका विद्यार्थीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँभन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले ऐतिहासिक सहर करवीरमा अवस्थित श्री अम्बाबाई मन्दिर देशभरिका भक्तहरूको आस्थाको प्रमुख केन्द्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, यो परियोजनाले मन्दिर परिसरभित्र आधुनिक सुविधाहरू विकास गर्नेछ। यो परियोजनाले श्री अम्बाबाई मन्दिरको ऐतिहासिक, सांस्कृतिक अनि आध्यात्मिक सम्पदाको पनि संरक्षण गर्नेछ।
1: मोदी जी प्रधानमन्त्री बने और अयोध्या में भव्य राम मंदिर आज अपनी भगवी ध्वजा के साथ खड़ा हो। काशी विश्वनाथ कॉरिडोर जो औरंगजेब ने

0: कॉरिडोर बन रहा है और अब अंबाबाई का कॉरिडोर बनाने का काम भी शुरू हो गया।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो र प्रभावशाली नेता भन्नुभएको छ। उहाँले भन्नुभयो, श्री मोदी चिनिया राष्ट्रपति सी जिनपिङसँगै विश्वका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एक हुन्। एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, भारतले विगत 12 वर्षमा श्री मोदीको नेतृत्वमा बल र स्थिरता प्राप्त गरेको छ। उहाँले भारत अनि अमेरिका बीचको व्यापार सम्बन्ध राम्रो र दुई देश बीचको व्यापार जारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीलाई विश्वव्यापी रूपमा सम्मान गरिन्छ र उहाँ एक बलियो नेता हुन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा स्लोभाकियामा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। स्लोभाकिया गणराज्यका लागि भारतीय राजदूत अपूर्व श्रीवास्तवले आकाशवाणीलाई बताएअनुसार स्लोभाकियामा योग र आयुर्वेद धेरै लोकप्रिय छन्। भारतीय दूतावास र अन्य संस्थानहरूले राजधानी ब्राटिस्लावा र अन्य स्थानहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
2: स्लोवाक रिपब्लिक में अंतर्राष्ट्रीय योग दिवस के लिए भारतीय दूतावास का मुख्य कार्यक्रम ब्रातिस्लावा शहर में आयोजित किया जाएगा। दूतावास मशहूर ब्रातिस्लावा कैसल में भी एक योग कार्यक्रम आयोजित करेगा। स्लोवाकिया में भारत की राजदूत अपूर्वा श्रीवास्तव ने बताया कि दूतावास परिसर में हर दिन 2 योग कक्षाएं आयोजित की जा रही हैं और अब पूरे स्लोवाकिया में सैकड़ों योग प्रशिक्षण केंद्र संचालित हैं। प्रधानमंत्री नरेंद्र मोदी की हाल ही में हुई स्लोवाकिया यात्रा के दौरान आयुष मंत्रालय द्वारा हस्ताक्षरित समझौता ज्ञापन से स्लोवाकिया में योग को और मजबूत करने के रास्ते खुलने की उम्मीद है। स्मृति एस पल्लुरुथी की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतद्वारा निर्देशित विज्ञ समितिको समीक्षापछि यो निर्णय गरिएको हो। समितिले यी संयोजनहरूको पर्याप्त चिकित्सा औचित्य नभएको र तिनीहरूको प्रयोगले स्वास्थ्य जोखिम निम्त्याउन सक्ने पत्ता लगाएको छ। प्रतिबन्धित औषधिहरूमा छाला रोग, दुखाइ कम गर्ने, आक्षेप लगाउने औषधिहरू र केही एन्टिबायोटिकहरू समावेश छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कदम सुरक्षित, प्रभावकारी अनि वैज्ञानिक रूपमा प्रमाणित औषधिहरूको मात्र उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ। मन्त्रालयले राज्य औषधि नियामकहरू र सम्बन्धित एजेन्सीहरूलाई यो प्रतिबन्ध कडाईका साथ लागू गर्ने निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि हुने निट युजी 2026 पुनर्परीक्षाको तयारीका लागि आज देशभरि मक ड्रिल गर्दैछ। बिहान 9 बजे सुरु भएको यो अभ्यास दिनभरि जारी रहनेछ। यस अभ्यासमा 2,50,000 भन्दा बढी सुरक्षाकर्मी संलग्न छन्। यसको उद्देश्य परीक्षाको सुरक्षित, निष्पक्ष र सहज सञ्चालन सुनिश्चित गर्नु हो। एजेन्सीका अनुसार निट युजी पुनर्परीक्षा भारतका 551 सहरहरू र विदेशका 14 शहरहरूमा सञ्चालन गरिनेछ। यसमा 22,79,000 भन्दा बढी उम्मेद्वारहरूले भाग लिनेछन्। परीक्षा

लागि सीसीटीभी निगरानी आधार आधारित बायोमेट्रिक प्रमाणीकरण र परीक्षा सामग्रीको सुरक्षित परिवहन सहित विशेष सुरक्षा व्यवस्था गरिएको छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्य प्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँभन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन, बिक्री र वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

अहिले सुन्नुभयो हीरा देवी वाइवाको आवाजमा लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक देवेन थापा। विषय विवाटेक शिखर सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता। आलेख बाह्य सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी 18 जुन 2026 इभीएनमा जी सेभेन शिखर सम्मेलनमा भाग लिएपछि थप द्विपक्षीय बैठकहरूको लागि पेरिस जानुभयो। श्री मोदीले युरोपको सबैभन्दा ठूलो प्रविधि र स्टार्टअप कार्यक्रम विवाटेक शिखर सम्मेलनमा भाग लिनुभयो। प्रधानमन्त्री मोदीले पेरिसमा भारतीय समुदायका सदस्यहरूलाई पनि सम्बोधन गर्नुभयो। फ्रान्सको राजधानी पुगेपछि प्रधानमन्त्री मोदीलाई भारतीय डायस्पोराका सदस्यहरूले उत्साहपूर्णको साथ न्यानो स्वागत गर्नु। सामाजिक सञ्जालमा पोस्ट गरिएको एक सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले भारत र फ्रान्सलाई नजिक ल्याउन भारतीय डायस्पोराको न्यानो स्वागत र उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, भारत फ्रान्स साझेदारी विश्वको प्रगतिको लागि महत्त्वपूर्ण छ। प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति श्री इमान्युएल म्याक्रोसँग पेरिसमा भिभाटेक 2026 भाग लिनुभयो। टेक उद्यमीहरू, स्टार्टअपहरू, लगानीकर्ताहरू र व्यापारिक नेताहरूको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले मानव केन्द्रित एआई र फ्रन्टियर टेक्नोलोजीहरूको लागि भारतको दृष्टिकोण र उदयमान प्रविधिहरूमा भारत फ्रान्स सहयोगको बढ्दो विस्तारलाई प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, प्रविधिले भारतमा परिवर्तनकारी परिवर्तनहरू ल्याएको छ। डिजिटल भुक्तानी, एआईले कृषि प्रगतिलाई सक्षम बनायो र अत्याधुनिक अन्तरिक्ष अनुप्रयोगहरू सामेल छन्। मुख्य भाषणपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोले उद्योग, स्वास्थ्य सेवा, स्थिरता र गतिशीलताका लागि अग्रणी प्रविधि र व्यावहारिक समाधानहरू प्रदर्शन गर्ने भारतीय स्टार्टअप र नवप्रबन्धनकर्ताहरूसँग कुराकानी गर्नुभयो। भिभाटेक 2026 भारत एआई कन्ट्री पार्टनर थियो। यो भिभाटेकमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो उपस्थिति थियो, जसले आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल सार्वजनिक पूर्वाधार, स्वास्थ्य प्रविधि, स्वच्छ प्रविधि, गतिशीलता, उन्नत कम्प्युटिङ आदिमा यसको इनोभेसन इकोसिस्टमलाई प्रदर्शन गर्यो। कार्यक्रममा 80 बढी भारतीय डिपटेक कम्पनीहरू र स्टार्टअपहरूले भाग लिएका थिए। भिभाटेकमा प्रधानमन्त्री मोदीको सहभागिताले भारतीय र फ्रान्सको प्रविधि इकोसिस्टमको बीचको साझेदारीलाई अझ गहिरो बनाउनेछ। वर्षदेखि भिभाटेकसँग भारतको बढ्दो संलग्नता रहेको छ। प्रधानमन्त्री मोदीले 2021 भिभाटेकमा मुख्य भाषण दिनुभएको थियो। यस वर्षको सहभागिता महत्त्वपूर्ण छ किनकि दुई देशहरूले 2026 भारत फ्रान्स नवप्रबन्धन वर्षको रूपमा मनाइरहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, अन्तरिक्ष प्रविधिदेखि आण्विक ऊर्जासम्म भारतले मानव क्षमताको सीमा विस्तार गरिरहेको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने भारत पहिलो देश बनेको छ। हालसालै भारतको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टरले क्रिटिलिटी हासिल गरेको छ। यसले हामीलाई हाम्रो विशाल थोरियम भण्डारको प्रयोगसहित हाम्रो 3 आण्विक ऊर्जा दृष्टिकोणलाई साकार गर्न नजिक ल्याएको छ। 2,00,000 बढी स्टार्टअप हरूको साथ भारत विश्वको सबैभन्दा जीवन्त स्टार्टअप इकोसिस्टममध्ये एक हो। उहाँले भिभाटेकका सबै आगन्तुकहरूलाई भारतीय पवेलियन भ्रमण गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भारतीय पवेलियनमा भारतको अपार ऊर्जाहरूको अनुभूति रहेको उल्लेख गर्नुभयो। चाहे त्यो विश्वको पहिलो सिङ्गल पिस 3D प्रिन्टेड रकेट इन्जिन होस्, उन्नत जेनेटिक इन्जिनियरिङ थेरापी एआई समाधानहरू जसले क्यान्सर र अन्य गम्भीर रोगहरू पत्ता लगाउँछ, वा साइबर र नेटवर्क सुरक्षा सुधार गर्दछ, स्वायत्त रोबोट, स्मार्ट सहरहरू र गतिशीलता समाधानहरू भारतले आफ्नो क्षमता प्रमाणित गरेको छ भनी प्रधानमन्त्रीले थप टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले फ्रान्समा विभिन्न क्षेत्रहरूमा भारतीय समुदायको महत्त्वपूर्ण योगदानको बारेमा प्रकाश पार्नुभयो। उहाँले भारतीय नवीनता र विचारहरूलाई वैश्विक बजारहरूसँग जोड्न र भारत फ्रान्स विशेष वैश्विक रणनीतिक साझेदारीलाई अगाडि बढाउन उनीहरूको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, भारत र फ्रान्स बीचको जनसम्बन्ध विस्तार भएको छ र धेरै भारतीय विद्यार्थीहरू, पेसेवरहरू र पर्यटकहरूले फ्रान्सलाई आफ्नो गन्तव्य बनाएका छन्। उहाँले मानिसहरूको आवागमनलाई सहज बनाउन चालेका कदमहरूको प्रशंसा गर्नुभयो। फ्रान्समा युपिआईको विस्तार गर्ने बारेमा बोल्नुहुँदै उहाँले भन्नुभयो, यसले दुई देशबीच पर्यटन प्रवाहलाई बढावा दिनेछ। श्री मोदीले भारतमा भइरहेको परिवर्तनकारी परिवर्तनहरू, समावेशी विकास र महिला नेतृत्व विकासदेखि मानव केन्द्रित एआई र फ्रन्टियर टेक्नोलोजीको क्षेत्रमा प्रगतिको बारेमा कुरा गर्नुभयो।
1: अहिले सुन्दै हुनुहुन्थ्यो सामयिक समीक्षा।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। समय अपराह्न 3 बजे हो। श्रोतालाई अब सुनाइरहेछौं फिल्म संगीत। आज यस कार्यक्रममा एकै फिल्म मेरी कमका गीतहरू सुनाइरहेछौं। प्रथम सुन्नुहोस् विशाल दादलानीको आवाजमा, शब्द छ प्रशान्त इन्गोलीको, संगीत शशि सुमनको।

अब सुन्नु अघिल्लो गीत अरिजित सिंहको आवाजमा, शब्द छ सन्दीप सिंहको, सङ्गीत शशि सुमनको।

अब बजने गीतमा आवाज छ सुनिधि चौहानको, संगीत शशि सुमनको, शब्दकार प्रशान्त इन्गोलीको।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अघिल्लो चरणमा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। भोलि अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइँदैछ। यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वस्थ आयुका लागि योग रहेको छ। यो विषयवस्तुले हरेक उमेरमा योगको महत्वलाई प्रकाश पार्दछ। अन्तर्राष्ट्रिय योग दिवस मनाउन संस्कृति मन्त्रालयले देशभरिका 100 स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दैछ, जसले भारतको समृद्ध सम्पदा र योग परम्पराहरू प्रदर्शन गर्दछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडियाको आफ्नो आधिकारिक ह्यान्डलबाट एक पोस्ट साझा गर्दै भन्नुभयो कि देशका प्रथम नागरिकको रूपमा राष्ट्रपति द्रौपदी मुर्मूको जीवन कठिन परिश्रम अनि लगनको अनौठो उदाहरण हो। सरलता, सम्मानजनक नेतृत्व, सामाजिक न्यायप्रति अडिग प्रतिबद्धता अनि समाजका वञ्चित उपेक्षित वर्गहरूको कल्याणका लागि उहाँले हृदयबाट गर्नु भएको प्रयासले करोडौं भारतीयहरूलाई प्रेरित गर्दै आएको छ। उहाँको दूरदर्शी मार्गदर्शन अनि आशीर्वादले हाम्रो देश अझ अधिक प्रगति, समृद्धि अनि गौरवको शिखरमा पुगेको छ। मा कामाख्या अनि महापुरुष श्रीमन्त शंकरदेव गुरुजनहरूको चरणमा उहाँको लामो स्वास्थ्य अनि मंगलमय जीवनको लागि प्रार्थना गर्दछु भनी उहाँले लेख्नु भएको छ। अम्बुबासी मेलाको अवधि आज बिहान 9:30 जाँदा लगभग 500 नागा साधुहरूसित मध्य गुवाहाटीका विधायक विजय गुप्ताले कामाख्या गेट नर्सरीदेखि कामाख्या मन्दिर परिसरसम्म पदयात्रा गर्नुभयो। यो धार्मिक पदयात्रा श्रद्धा अनि आस्थाको वातावरणमा आयोजित गरियो, जसमा धेरै संख्यामा साधु सन्त सामेल भए। पदयात्रा कामाख्या गेटदेखि प्रारम्भ भएर मन्दिर परिसरसम्म पुग्यो। विधायक विजय गुप्ताले यस पदयात्राको अवधि नागा साधुहरूको सेवा गर्नुभयो अनि उनीहरूसित सामेल भएर साथ दिनुभयो। केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन, बिक्री र वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतद्वारा निर्देशित विज्ञ समितिको समीक्षापछि यो निर्णय गरिएको हो। समितिले यी संयोजनहरूको पर्याप्त चिकित्सा औचित्य नभएको र तिनीहरूको प्रयोगले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने पत्तो लगाएको छ। प्रतिबन्धित औषधिहरूमा छाला रोग, दुखाइ कम गर्ने, आक्षेप लगाउने औषधिहरू र केही एन्टिबायोटिकहरू सामेल छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कदम सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित औषधिहरूको मात्र उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ। मन्त्रालयले राज्य औषधि नियामकहरू र सम्बन्धित एजेन्सीहरूलाई यो प्रतिबन्ध कडाईका साथ लागू गर्न निर्देश दिएको छ। मणिपुरमा सुरक्षा बल र पुलिसले उग्रवादी संगठन विरुद्ध सञ्चालन गरिरहेको अभियान अन्तर्गत विभिन्न संगठनका धेरै सक्रिय क्याडरलाई पक्राउ गरेको छ। साथै उग्रवादी संगठनमा भर्ती गरिँदै गरेका एक किशोरलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको छ। उखरुल स्थित पीएनबी ब्याङ्क डकैती प्रकरण, 5 आईआरबी हत्या लुट प्रकरण, जिरीबाममा एक हमार महिलाको हत्या, 4 कुकी समुदायका व्यक्तिहरूको अपहरण तथा हत्या, नारायण सेनामा सीआरपीएफ माथिको आक्रमण अनि मुख्यमन्त्रीको लश्करमाथि गरिएको घातक आक्रमण जस्ता घटनाको जाँच चलिरहेको समय यो कारवाही गरिएको हो। पुलिसका अनुसार हिजो सुरक्षा बलले चुराचाँदपुर थाना क्षेत्रको सोम्पी गाउँबाट युकेएनएका एक सक्रिय किशोर क्याडरलाई पक्राउ गरेको छ। हिजो नै मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लाको सिङ्जामै थाना क्षेत्र स्थित मोम्बाम लोकाईबाट केसिपीका सक्रिय क्याडर सुरेन साङबाङ बङ्गुचा उर्फ बिनरलाई पक्राउ गरेको छ। यस अवधि 18 जुनमा सुरक्षा बलले इम्फाल पश्चिम जिल्लाको लुकर मायाई लेकाई स्थित निवासबाट केसिपीका स्वयं घोषित क्याप्टन तथा सक्रिय रकम असुलीकर्ता वाङखेम प्रेमजितलाई पक्राउ गरेको थियो। अर्को अभियानमा आईएसबीटी कम्प्लेक्स क्षेत्रबाट आरपीएफ पीएलए सक्रिय क्याडर आरके सोलोमन सिंह उर्फ आमोन तथा उनका सहयोगी थाङमेसाङ कासारलाई पक्राउ गरिएको छ। मौसम विभागले पश्चिम बंगाल निम्न हिमालय अञ्चल अनि सिक्किममा भोलिसम्म भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले केरला, माहे, तमिलनाडु, पुडुचेरी, कराईकल र देशको उत्तर पूर्वी भागहरूमा पनि वर्षा हुने पूर्वानुमान गरेको छ। हरियाणा, चण्डीगढ, पंजाब, दिल्ली, उत्तराखण्ड, पूर्वी मध्य प्रदेश, जम्मू कश्मीर, लद्दाख र हिमाचल प्रदेशमा बिजुली र तीव्र हावासँगै आँधीहुरी आउने अनुमान गरिएको छ। आगामी दुई दिनमा बिहार, आन्ध्र प्रदेश, उत्तरी भित्री कर्नाटक, तेलंगाना, विदर्भ र अण्डमान अनि निकोबार टापुहरूमा पनि यस्तै अवस्थाको पूर्वानुमान गरिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अब प्रस्तुत छ लोक तथा आधुनिक गीतको कार्यक्रम गीत संगीत। गीत संगीत कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म कार्यक्रम सञ्चालिका पासङ लकीको तर्फबाट प्रथम गीत स्वीकार्नुहोस्, अर्णा लामाको आवाजमा।

आकाशवाणीको नेपाली प्रसारण सेवामा अहिले तपाईहरुले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत र तपाईको साथमा छु म पासङ्लकी अघिल्लो क्रममा अब सुनोस् यो अर्को गीत कुमार सुब्बाको आवाजमा गीतको बोल छ समाल पछ्यौडी त्यो लत्रिसक्यो भुइँमा त सुनोस् यो गीत तपाईको लागि

0: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रैरङपुर स्थित डानबोसमा राज्य सरकारको दुई वर्षको उपलक्ष्यमा आयोजित एक प्रमुख सार्वजनिक समारोहमा भाग लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमा निर्मित नौसेनाको तीन जहाजहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रयको अनावरण गर्नुहुनेछ। आज पश्चिम बङ्गालमा भव्य रूपमा राज्यको स्थापना दिवस मनाइँदैछ। भारतले सोमबारदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्नेछ। बङ्गलादेशका हिन्दू समुदाय र विभिन्न सनातनी संगठनहरूले ढाकाको शाहबाग क्षेत्रमा मानव श्रृङ्खला, विरोध र्याली र मशाल जुलुस निकाल्दै विरोध प्रदर्शन गरेका छन् अनि मौसम विभागले पश्चिम बङ्गालको हिमालयको फेदीमा रहेका ठाउँहरू र सिक्किममा भोलिसम्म भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मु अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रैरङपुर स्थित डानबोसमा राज्य सरकारको दुई वर्षको उपलक्ष्यमा आयोजित एक प्रमुख सार्वजनिक समारोहमा भाग लिनुभयो। यस अवसरमा ओडिसाका जनताका लागि 47,600 करोड रुपियाँ भन्दा अधिक मूल्यका विकास परियोजनाहरूको उद्घाटन, समर्पण र शिलान्यास गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई उहाँको जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ओडिसाकी एक छोरी देशको सर्वोच्च संवैधानिक पदमा पुग्नु भएको छ र राष्ट्रलाई मार्गदर्शन गरिरहनु भएको छ, जुन राज्यका जनताका लागि अत्यन्तै गर्वको कुरा हो।
1: मैं राष्ट्रपति द्रौपदी मुर्मू जी को जन्मदिन की हार्दिक बधाई और शुभकामनाएं देता हूँ। मैं उनके दीर्घायु होने और उत्तम स्वास्थ्य की कामना करता हूँ। जगन्नाथ जी भगवान के श्री चरणों में प्रार्थना करता हूँ। उड़ीसा की बेटी आज देश के इतने बड़े पद पर पहुंची है, हमारा मार्गदर्शन कर रही है, ये हम सभी के लिए बहुत गौरव की बात है। राष्ट्रपति जी का व्यक्तित्व, उनका उदार और सरदय स्वभाव, राष्ट्र और समाज की सेवा के लिए उनका अटल समर्पण, उन्होंने मयूरभंज ही नहीं पूरे उड़ीसा की पहचान सशक्त की है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमा निर्मित नौसेनाको तीन जहाजहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रयको अनावरण गर्नुहुनेछ। यी जहाजहरू भारतमा निर्माण गरिएका हुन् र समुद्री सुरक्षा, जासुसी र पनडुब्बी विरोधी अपरेशनहरूको लागि प्रयोग गरिनेछ। नौसेनाका अनुसार यी जहाजहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्री प्रयोग गरिएको छ। 200 भन्दा बढी सूक्ष्म, साना र मध्यम आकारका उद्यमहरूले यसको निर्माणमा योगदान पुर्याएको छ। यसलाई भारतको रक्षा र जहाज निर्माण क्षमताहरूलाई सुदृढ पार्ने दिशामा एक महत्त्वपूर्ण कदम मानिएको छ। भारतले सोमबारदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्नेछ। बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्नुहुनेछ। विदेश मन्त्रालयका अनुसार ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रतिनिधिमण्डलहरूले उदयमान सुरक्षा चुनौतीहरूबारे छलफल गर्नेछन्। नयाँ प्रविधि र आतंकवादसँग लड्नका लागि उपायहरूसँग सम्बन्धित सुरक्षा खतराहरूबारे पनि छलफल गरिनेछ। भारत र दक्षिण कोरियाले सार्वजनिक प्रशासन र डिजिटल शासनमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता दोहोर्याएको छ। कार्मिक, सार्वजनिक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा दक्षिण कोरियाका गृह तथा सुरक्षा मन्त्री युन होजुङसँग द्विपक्षीय वार्ता गर्नुभयो। डिजिटल शासन, सरकारमा प्रविधिको सकारात्मक प्रयोग, सार्वजनिक प्रशासन, क्षमता निर्माण र नागरिक केन्द्रित सेवा प्रवाह जस्ता मुद्दाहरूमा छलफल गरियो। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँ भन्दा अधिक लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले ऐतिहासिक सहर करबीरमा अवस्थित श्री अम्बाबाई मन्दिर देशभरिका भक्तहरूको आस्थाको प्रमुख केन्द्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, यो परियोजनाले मन्दिर परिसरभित्र आधुनिक सुविधाहरू विकास गर्नेछ। यो परियोजनाले श्री अम्बाबाई मन्दिरको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाको पनि संरक्षण गर्नेछ। उहाँले भन्नुभयो, यो परियोजनाले भक्तहरूको लागि आधुनिक सुविधाहरू प्रदान

अहिले सुन्दै हुनुहुन्थ्यो पश्चिम बंगालको हुगली जिल्लाको तारकेश्वरमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री किसान सम्मान निधि योजनाको 2300 किस्ताको रकम वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ।

एफएम 103.5 MHz मा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ अङ्ग्रेजी बाल कार्यक्रम कर्स्याङ कलिङ अल चिल्ड्रेन।

0: श्रोताहरूले अहिले सुन्नुभयो अङ्ग्रेजी बाल कार्यक्रम कर्सेङ कलिङ अर चिल्ड्रेन एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रे रङ्गपुर जिल्लाको डाण्डबोसमा राज्य सरकारको 2 वर्ष पूरा भएको अवसरमा आयोजित भव्य सार्वजनिक कार्यक्रममा भाग लिनुभयो। यस अवसरमा ओडिसाका लागि 47,600 करोड़भन्दा बढी मूल्यका विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गरिएको थियो। राष्ट्रिय परीक्षा एजेन्सीले एनटीए परीक्षा सुरु हुनुभन्दा 48 घण्टा अगाडि प्राप्त एक अनुरोधपछि नेट युजी 2026 को एक उम्मेद्वारको परीक्षा केन्द्र अबुधाबीबाट नागपुरमा परिवर्तन गरेको छ। यस सम्बन्धमा स्पष्टीकरण जारी गर्दै एनटीएले प्रशासनिक कारणले कुनै पनि विद्यार्थी परीक्षा दिनबाट वञ्चित नहुने कुरा सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको बताएको छ। उत्तर प्रदेशमा 2027 को जनगणनाको पहिलो चरण 22 मईदेखि 20 जुनसम्म 100% सफलताका साथ सम्पन्न भएको छ। यस अभ्यासको सफलतालाई राष्ट्रिय जनगणनाको तयारीमा राज्यका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ। महाराष्ट्रको रत्नागिरी जिल्लाको गणपतिपुले समुद्र तटमा आज बिहान 5 पर्यटक डुबेका छन्। पीडितहरू छत्रपति सम्भाजीनगरका 19 सदस्यीय पर्यटक समूहका सदस्य थिए। रिपोर्टका अनुसार समूहका

0: सदस्यहरू पौडी खेल्न समुद्रमा गएका थिए तर पानीको गहिराई र छालको शक्ति नाप्न नसकेपछि डुबेका थिए। बोलिभियामा महँगाई र आर्थिक दबावका कारण हप्तादेखि चलिरहेको सरकार विरोधी प्रदर्शनपछि बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले आपतकालको घोषणा गर्नुभएको छ। न्युजिल्यान्डले पश्चिम अस्ट्रेलियाको जङ्गली समुद्री चरामा पत्ता लागेको अत्यधिक खतरनाक एभियन इन्फ्लुएन्जा N5N1 भाइरसको सम्भावित फैलाउ रोक्नका लागि न्युजिल्यान्ड पूर्ण रूपमा तयार रहेको बताएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई सुनाउनेछौँ हिन्दी फिल्मका गीतहरू। श्रोताहरूको निम्ति यो पहिलो गीत सुनाइरहेका छौँ फिल्म पारसमणिबाट, लता मङ्गेशकर, अनिल कमल, भारतको शर्मा, सङ्गीत हो लक्ष्मीकान्त प्यारेललको, शब्द अर्सद भूपालीको।

श्रोताहरू अब सुन्नुहोस् फिल्म तेरे घर के सामनेबाट यो गीत मोहम्मद रफिकु शर्मा, संगीत हो एस डी बर्मनको, शब्द हसरत जयपुरीको।

श्रोताहरूले अहिले सुन्नुभयो केही पुराना हिन्दी फिल्मका गीतहरू। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गरिरहेका छौँ हाम्रा ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: नमस्कार है छटपटे बा, अघि नै आउनु भएछ त आज त। नमस्कार
1: नमस्कार नमस्कार दुदा भाइ, म पनि आज मेरो छेउमा चुल्ठे पनि आइसकेको छ।
0: तपाईँले ढाक्नु भएछ नि त डल्लै चुल्ठेलाई, कि मैले त देखिनँ।
2: नमस्कार नमस्कार है वीर दाजु, नमस्कार
0: नमस्कार। आज त तिनैजना ठिक समयमा भेला भइएछ हौ।
2: हजुर हजुर वीर दाजु, म त यहाँनिर हो आउनुहुन्छ भनेको हामी लगभग सँगसँगै भएछौँ।
0: चुल्ठे भाइ एउटा कुरा गरौँ।
2: हजुर,
0: यहाँ हेर्नुहोस् त, हाम्रो छटपटे बा त दिन दिनै झन् कलिलो कलिलो, अनुहार पनि उज्यालो पो देखिन्छ त।
2: त्यही त मैले त अघिदेखिको विचार गर्दैछु नि, गफ गर्दाखेरि पनि त्यो स्वरहरूमा पनि एकदमै जोसपूर्ण छ।
0: हजुर हजुर, अनुहारको चमक हेर्नु।

0: No tamam.
1: Ama ısta bana da tüme alı zamanı da ısta dallak da mersi yatıra nak bana dev da o tüme alı zamanı da.
0: Hayır ne tamale sarkak oyun ki सत्य कुरो नै बताको नि
1: अब यसको कारण चाहिँ योग गर्दैछु नि त अब योग गर्दाखेरि चाहिँ यसो अब यही उमेरमा भए पनि ढिलो भए पनि सुरु गरे अनि यो सुरु गरिसके पछाडि चाहिँ आज चाहिँ तिमीहरूकोबाट योगले चाहिँ एकदमै राम्रो काम गर्दछ भन्ने जस्तो चाहिँ लाग्यो
2: ए त्यसो हो त योगको त धेरै ठुलो महत्त्व पो रहेछ त है वीरे दाजु
0: हजुर हजुर अनि आज चाहिँ हामी अरू कुराकानी पनि गर्नु नै पर्छ है तर त्यो कुराकानी गर्नुभन्दा पहिले चाहिँ योगको महत्त्व सम्बन्धी केही कुराकानी गरौँ अनि त्यसपछि चाहिँ अन्य कुराकानी गरौँ तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौँ होला
2: हजुर हजुर गीत त सुन्नुपर्छ यहाँ छटपटे बालाई पनि गीत त धेरै मनपर्छ
1: अब गीत भन्दा साथ म त एकदमै अब रमाइलो गर्न त मलाई मन परिहाल्छ कुराकानी बादमा गरौँ ल सुनाउन त गीत

0: आहा, बड़ा रमाइलो बड़ा रमाइलो, आनन्द आयो, एकदम स्फूर्ति पनि भयो यो गीतले अझै।
1: हो नि छटपटे बा, ठिकै भन्नुभयो। अनि यहाँ हाम्रो चुल्ठे भाइले अघि गीत सुन्न अगाडि योगको महत्वहरू के छ भन्ने कुराहरू पो गर्नु हुँदै थियो त।
2: हजुर हजुर, हो नि। अब योगले चाहिँ अब यहाँ छटपटे बालाई देख्ने बित्तिकै त योगको त ठुलो महत्व रहेछ भन्ने बुझियो। अब योगको महत्वको विषयमा बताइदिनुहोस् न हौ छटपटे बा बिरे दाजु।
0: अब योगको महत्वको बारेमा भन्नु पर्दा चाहिँ यसले शारीरिक स्वास्थ्य सुधार गर्छ, मानसिक तनाव र चिन्ता पनि कम गर्छ। त्यही कारण त म चिन्तित भएर यत्रो अनुहार लिएर हिँड्दिनँ, म योग गर्दैछु।
1: हजुर हजुर,
0: एकाग्रता र स्मरण शक्ति बढाउँछ।
1: हो नि,
0: अहिले त ससाना नानीहरू पनि यो बिर्स्यो त्यो बिर्स्यो भने हामीलाई उयो नै कुरा थाहा छ, होइन? अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा चाहिँ के छ भने रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, रोग लाग्न दिँदैन,
1: रोगसँग लड्ने क्षमता चाहिँ बढाउँछ भनौँ।
0: अहिले हामी हेर्यो भने हरेक मान्छेलाई रक्तचाप मधुमेहहरू हुन्छ, त्यो नियन्त्रणमा ल्याउनुको लागि पनि यसले सहयोग गर्छ, शरीरलाई लचिलो सक्रिय बनाउँछ अनि सकारात्मक सोचको विकास गर्छ।
1: ठिक हो, ठिक भन्नुभयो छटपटे बा।
2: अनि अब यहाँ छटपटे बाले योगको महत्वको बारेमा बताइदिनु भयो, अब योग चाहिँ कति प्रकारको हुन्छ बिरे दाजु, त्यो विषयमा बताइदिनुहोस् न।
1: योग धेरै प्रकारको हुन्छ चुल्ठे भाइ, त्यो मध्ये पहिलो आसन।
2: हजुर,
1: जसले चाहिँ शरीरलाई स्वस्थ र लचिलो बनाउन गरिने शारीरिक अभ्यास भनौँ न यसलाई।
2: हजुर,
1: आसन हो यो चाहिँ, बुझ्नुभयो। त्यसपछि आउँछ प्राणायाम, यसमा चाहिँ श्वास प्रश्वासलाई नियन्त्रण गर्ने अभ्यास गरिन्छ। त्यसरी नै अर्को हो ध्यान,
2: हजुर,
1: मनलाई शान्त र एकाग्र बनाउनुको लागि गरिने प्रक्रिया, योगको अंश नै हो यो।
2: हजुर,
1: अनि त्यसरी नै अर्को प्रकार छ योग निन्द्रा, यसमा चाहिँ के हुन्छ भने नि चुल्टे भाइ,
2: हजुर,
1: शारीरिक तथा मानसिक विश्रामको विशेष अभ्यास गरिन्छ यसमा चाहिँ, यो चाहिँ जान्नेहरूले मात्रै गर्न सक्छ भनौ न।
2: हजुर हजुर, योग अब धेरै गरिसकेपछि, अब बुझ्दै गएपछि, योगलाई अप्नाउँदै गइसकेपछि चाहिँ
1: थाहा हुन्छ,
2: थाहा हुन्छ। हजुर हजुर, अनि छटपट भाइ, यो अब यहाँ हाम्रो विदे दाजुले त बताइहाल्नु भयो योगको प्रकारहरू, अनि योग गर्दा अप्नाउनु पर्ने सावधानीहरू छ कि छैन त्यो विषयमा पनि बताइदिनुहोस् न।
0: ल ल, अब हेरै त चुल्ठे, खाली पेट वा हल्का भोजन पछाडि चाहिँ योग गर्नु पर्यो।
1: हो नि, भक्कु खाना खाएर चाहिँ योग गर्नु हुँदैन,
0: हुँदैन हुँदैन। अनि सफा र शान्त स्थानमा योग गर्नुपर्छ, अब बजार बिचमा गएर भएन, माछा बजारतिर गएर योग गर्नु भएर भएन,
1: हल्ला हुने ठाउँमा गर्नु
0: भएन, त्यसरी नै शरीरको क्षमता अनुसार अभ्यास गर्नुपर्छ।
1: ठिक हो, ठिक हो। यहाँ अब हाम्रो छटपटे बाले पनि योग गर्छु भनेर त भन्नु हुँदै थियो, अब उमेर यहाँको निकै पुग्यो, तर उमेर अनुसार हामीले गरेको चाहिँ राम्रो नि त है। अब बेसी उमेरकाहरूले बुजुर्गहरूले चाहिँ कडा कडा अभ्यास गर्छु आसन गर्छु भनेर त भएन नि त, सजिलो गर्नु पर्यो नि त।
0: अब प्रशिक्षकको निर्देशनमा योग गर्नु चाहिँ राम्रो हुन्छ, किनभने यहाँ विजय भाइले भर्खरै भनिहाल्यो, जे पाए त जुन पाए त योग गर्नु हुँदैन, प्रशिक्षक छ भने चाहिँ उसले सिकाउँछ नि त, यो उमेरमा यो बिमारी यो हुन्छ यो हुँदैन, यो रोग लागेको छ भने है यो योग गर्नु हुँदैन भन्ने भन्छ, अनि चिकित्सकको सल्लाह पनि लिनुपर्छ। गम्भीर रोग हुन्छ नि त कतिलाई, होइन?
1: हो नि हो नि। अनि यहाँ चुल्ठे भाइलाई जानकारी गराइराखौँ।
2: हजुर, के जानकारी?
1: अब अहिले हामीले योगको महत्व सम्बन्धी है कसरी सावधानीहरू अप्नाउनु पर्ने भन्ने विषयमा त कुरा गर्यौँ।
2: हजुर,
1: अनि प्रत्येक 21 जुनको दिनलाई चाहिँ अन्तर्राष्ट्रिय योग दिवस भनेर चाहिँ पालन गरिन्छ, बुझ्नुभयो त?
2: हजुर हजुर।
1: अनि अर्को कुरो चाहिँ के भन्दाखेरि, योग चाहिँ प्राचीन भारतीय ज्ञान विज्ञान र जीवन शैलीको महत्वपूर्ण अङ्ग हो, योगले शरीर मन र आत्मा बीच सन्तुलन कायम राख्न मद्दत गर्छ, बुझ्नुभयो त? अनि

0: नियमित योग अभ्यासले शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक उन्नतिमा चाहिँ सहयोग पुर्याउँछ है फेरि, बुझ्नुभयो?
1: हजुर हजुर हजुर।
0: अनि योग दिवसको इतिहास हेर्नु हो भने संयुक्त राष्ट्र संघले सन् 2014 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएको हो थियो भनौँ है। अनि पहिलो अन्तर्राष्ट्रिय योग दिवस 21 जुन 2015 चाहिँ मनाएको थियो फेरि।
1: हजुर हजुर हजुर। वीर दाजु, अब योग दिवसको विषयमा त साह्रै राम्रो जानकारी गराउनु भयो, के छ कसो छ भन्ने कुरा गर्नुभयो, अनि यो योग दिवसको उद्देश्य चाहिँ के हो त्यो विषयमा बताइदिनुहोस् न।
0: अनि जुन तपाईँले यो सोध्नु हुँदैछ योग दिवसको उद्देश्य बारे, यो उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ योग प्रति जनचेतना फैलाउनु,
1: हजुर
0: स्वस्थ जीवन शैली अपनाउनु अनि उनीहरूलाई प्रेरित गर्नु,
1: हजुर हजुर,
0: शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नु अनि विश्वभर शान्ति सद्भाव कायम गर्नु चाहिँ योग दिवसको उद्देश्य रहेको छ है, बुझ्नुभयो त?
1: हजुर हजुर हजुर।
2: अनि अब यति मात्र नभएर विशेष गरी भन्नु पर्दा चाहिँ योग केवल व्यायाम मात्र होइन,
0: हो नि हो नि,
2: स्वास्थ्य र सन्तुलित जीवन जिउने एउटा कला हो।
1: हजुर हजुर।
2: नियमित योग अभ्यासले मानिसलाई शारीरिक रूपमा तन्दुरुस्त बनाउँछ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा सशक्त बनाउँछ,
0: बलियो बनाउँछ,
2: एकदमै हो।
1: हजुर हजुर।
2: त्यसैले योगलाई चाहिँ दैनिक जीवनको एउटा अभिन्न अङ्ग बनाउनु चाहिँ आवश्यक छ। जसरी हामीले खाना खान्छौँ, जसरी हामीले समयमा सुत्छौँ, जसरी हामीले दैनिक रूपमा जे काम गर्छौँ, यो योगलाई पनि दैनिक जीवनको एउटा अंश बनाएर राख्नु चाहिँ अनिवार्य छ जस्तो लाग्यो मलाई।
0: हो नि हो नि, छटपटे बा ठिकै कुरा गर्नुभयो। यो सँगसँगै अर्को थप्नु मन लागेको कुरा चाहिँ के भन्दाखेरि, हामी चाहिँ अब विभिन्न उत्सवहरू मनाउँछौँ, प्रत्येक दिन नै मनाइन्छ, तर योग दिवस जुन 21 जुनको दिन भनेर हामीले पालन गर्छौँ नि, यो चाहिँ हामीले एक दिन मात्र मनाएर हुँदैन है, यसलाई चाहिँ अब दैनिक रूपमा चाहिँ हामीले अघि बढाउनु पर्छ भन्ने कुरा यहाँ जुन छटपटे बाले भन्नुभयो नि, साह्रै राम्रो कुरा भन्नुभयो।
1: धेरै राम्रो जानकारी गराउनु भयो बिरे दाजु, छटपटे बा, योग दिवसको महत्व, योगको महत्व, हामीलाई कुन हिसाबले योगले फाइदा दिन्छ, यो सम्पूर्ण कुरा बताइदिनु भयो, एकदमै राम्रो लाग्यो। अनि म पनि योगलाई चाहिँ मेरो जीवनको एउटा अङ्ग नै बनाऊ, हाम्रो छटपटे बाले भने जस्तो जस्तो लाग्यो। अनि छटपटे बा, अब यो विषयमा त बताइदिइहाल्नु भयो, अब एउटा गीत सुनेर चाहिँ आनन्द लिऊ जस्तो पो लाग्यो है, कि कसो भन्नुहुन्छ?
0: हजुर हजुर, सुन्नुपर्छ नि,
2: एकदम राम्रो कुरा गर। सुनाऊ सुनाऊ।

0: लौ त छटपटे बा चुल्ठे भाइ, अहिले हामीले गीत सुनेर आनन्द पनि लियौँ।
1: हजुर हजुर।
0: अनि अब चाहिँ यहाँ चुल्ठे भाइले के विचार गर्नु भएको छ कुनी?
1: गीत सुनिसके पछाडि चाहिँ एउटा एकदमै अब मलाई मैले सोचिरहेको थिएँ, यो अदुवामा चाहिँ नि विजय दाजु, यो पाना कुने रोगको विषयमा पो तपाईँलाई सोधौँ भनेर सोचिरहेको थिएँ, अनि यो पाना कुने रोगको विषयमा बताइदिनुहोस् अदुवाको।
0: हुन्छ नि, अब यो अदुवाको पाना कुने रोगको विषयमा बुझ्नु पर्दाखेरि पहिले चाहिँ लक्षण बुझ्नुपर्ने हुन्छ के चुल्ठे भाइ?
1: हजुर हजुर हजुर।
0: अनि यो रोगले चाहिँ बोटलाई नओइलाएर एक किसिमको पहेँलो बनाइदिन्छ, बुझ्नुभयो?
1: हजुर हजुर।
0: अनि बोटका पातहरू पहिले चाहिँ पहेँलो हुन्छ र त्यस पश्चात डाँक्लाहरू पहेँलो हुन्छन् र पछि गएर पाना पनि फ्यात त कुहिन्छ। अनि यो रोगले हाम्रो इलाकामा धेरै बेसी मात्रामा चाहिँ सताउँछ, किनभने यहाँ चाहिँ अब बेसी पानी पर्छ र पानी जमिने ठाउँहरू चाहिँ बारीतिर हुन्छ नि त, त्यसले गर्दाखेरि चाहिँ यो अदुवाको पाना कुने रोग चाहिँ लाग्ने सम्भावना रहन्छ।
1: हजुर हजुर, मैले त्यही कारण चाहिँ तपाईँलाई सोधेको, किनभने हाम्रो घरबाट पनि लै पाना कुदै रहेछ अदुवाको भन्ने जानकारी आयो, यो पनि लाग्छ भन्ने कुरा सोध्नु हुँदै थियो, अनि आज चाहिँ म सभामा पाना कुने रोगको बारेमा सोधौँ भने। अनि यो पाना कुने रोगको रोकथाम चाहिँ कसरी गर्नुपर्ने छटपटे बा?
2: अब यो पाना कुने रोगको रोकथाम चाहिँ कस्तो हो भनेदेखिको रोग नलागेको बिउको मात्र रोपाई गर्नुपर्छ।
0: हो नि।
2: हजुर हजुर। जस्तै कुनै बारीमा यो रोग लाग्यो भने कतै देखा परेको छ भने बारीबाट बिउ ल्याएर रोप्नु हुँदैन, भर्सक आफूले राम्रोसँगले जोगाएर राखेको अदुवाको बिउलाई मात्र प्रयोग गर्नुपर्छ, अथवा जाडो ठाउँबाट लेकबाट जहाँ चाहिँ यो रोगको आक्रमण छैन त्यस्तो ठाउँबाट बिउ किनेर रोप्यो भने चाहिँ असल हुन्छ। अनि अर्को चाहिँ के छ भने अदुवा व्यापारीहरूबाट सस्तो दाममा बिउ किनेर रोप्नु हुँदैन।
0: हो नि।
2: कारण व्यापारीहरूबाट किनेको बिउ चाहिँ रोगग्रस्त पानाहरू पनि मिसिएको हुन्छ, अब त्यस्तो बिउ चाहिँ जतासुकै बारीमा रोप्यो भने चाहिँ माटोमा यसको जीवाणु सर्छ अनि जमिन चाहिँ रोगी भएर जान्छ।
1: हजुर।
2: त्यसरी नै अर्को चाहिँ के छ भने पोटेलो जरा भएको पाना भाज्दा टक्क गरेर आवाज आउँछ। त्यो आउने यो भित्र निलो रङ भएको बिउलाई चाहिँ निरोगी मान्नु पर्छ, यस्तो बिउलाई मात्र रोप्नु पर्छ।
1: हजुर।
2: अनि कम्तीमा पनि 3 वर्ष बिराएर मात्रै एउटा बारीमा अदुवा लाउनु पर्छ। अनि अघि विजय भाइले भने जस्तो
1: हजुर,
2: पानी जमिने ठाउँमा वा पानी बगिरहने ठाउँ वा पानीको निकासी राम्रो नभएको ठाउँमा अदुवा रोप्नु हुँदैन, भर्सक नयाँ माटोमा अदुवा लगायो भने चाहिँ फलन असल हुन्छ।
0: हो नि हो नि, कुरा गर्नुभयो छटपटे बा। त्यसरी नै यो अदुवाको पाना कुने रोगको रोकथामको लागि चाहिँ हामीले अर्को उपाय चाहिँ के गर्नु सक्छौँ भन्दाखेरि, अदुवा खनेपछि अथवा निकालेपछि त्यस बारीमा गोलभेडा, आलु, खोर्सानी, बैगुन अनि बी आदि चाहिँ हामीले लाउनु हुँदैन।
1: हजुर हजुर।
0: यसको बदलीमा दाल जातीय फसल जस्तै सिमी, मस्याम, भटमास रोपे चाहिँ यसको जीवाणु लामो समयसम्म बाँचेर बस्नु सक्दैन। अनि अर्को कुरो, बारी झारपात रहित हुनुपर्छ र झारपात उखेलेर चाहिँ हामीले जलाइदिने काम पनि गरेको हुनुपर्छ है चुल्ठे भाइ।
1: हजुर हजुर।
0: अनि पाना कुने रोगको रोकथामको लागि अर्को उपाय चाहिँ हामीले के गर्ने भन्दाखेरि, रोगी साथसाथै निरोगी अदुवाको डाँक्ला पानाहरू अदुवा खनेपछि बारीमा फ्याँक्नु हुँदैन, यसलाई बटुलेर जलाइदिएकै राम्रो हुन्छ है, कारण यस्ता चिजमा कुहेपछि बारीमा जीवाणु छोड्छ। अर्को कुरा, रोग लागेको बोट साथै पानाहरूलाई निकालेर खोल्सामा फ्याँक्नु पनि हुँदैन फेरि, यसो गरेमा चाहिँ रोगको जीवाणु पुरा गाउँमै फैलिने सम्भावना हुन्छ। अनि रोगग्रस्त बिउ अदुवा पेवाको हिसाबमा पनि रोप्नु हुँदैन। अनि चुल्ठे भाइ
1: हजुर,

0: यो पाना कुने रोगको रोकथामको लागि अर्को उपाय चाहिँ के गर्ने भन्दाखेरि, बर्खामा खोला वा बगेर आएको पानीलाई अदुवा बारीमा पस्नु दिनु हुँदैन, कारण बगेर आएको पानीले जीवाणु पनि सार्ने गर्छ। यो बाहेक बारीमा चलाउने हात हतियार, कोदालो, हलो इत्यादिबाट पनि यो जीवाणु सर्ने हुनाले जमिनमा काम सुरु गर्दा निरोगी बारीमा पहिला काम गरेर मात्र रोगी बारीमा काम थाल्नुपर्छ है फेरि। साथै हात हतियारलाई ब्लिचिङ पाउडरको घोलमा चोबेर चलाउनु पर्छ। यस्तो प्रकारले चाहिँ हामीले अदुवाको पाना कुने रोगको रोकथाम चाहिँ गर्न सक्छौँ।
1: एकदमै एकदमै यो पाना कुने रोगले चाहिँ अलिकति सताउँछ भनेर नि मैले चाहिँ यो पाना कुने रोगको विषयमा सोधेँ। अनि यो बाहेक अरू उपायहरू केही छ कि छटपटे बा?
2: अब अदुवा रोप्दा ड्याङ एक फुट जस्तो अग्लो उठाएर रोप्नुपर्छ, साथै पानी सलल भगाएर जाने नालीहरू बनाउनु पर्यो। रोप्नुभन्दा अघि अदुवाको बिउलाई जो एउटा मास्टर नामक दबाई 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर बनाएको घोलमा 30 मिनटसम्म चोबेर रोपेमा यो रोग कम्ती लाग्छ।
0: हो नि अब यसलाई चाहिँ यहाँ चुल्ठे भाइलाई सजिलो बुझाउ न, बिउको शोधन चाहिँ गरेको हुनु पर्यो, बुझ्नुभयो त? अनि हामी चाहिँ अब कुनै पनि खेतीपाती गर्दा होस् अथवा फलफुलको खेतीहरू गर्दा होस् बिउ शोधन चाहिँ गर्दैनौँ। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि बारीमा चाहिँ रोगहरू सर्ने सम्भावना हुन्छ, अनि बारीमा रोग लागेपछि फेरि रोकथाम गर्नु अप्ठ्यारो पर्यो नि त। अनि यस्ता रोगहरू नलागोस् भन्न खातिर चाहिँ हामीले बिउ शोधन पहिले नै गरेको छौँ भने चाहिँ रोग चाहिँ एकदमै कम्ती लाग्छ के। त्यसले गर्दाखेरि चाहिँ यहाँ छटपटे बाले भने जस्तै बिउको शोधन गरेको चाहिँ राम्रो
2: हो। त्यसरी नै अदुवा बारीमा यो जग्गा जग्गामा यो रोग लागेको देख्यो भने यस्ता बोटहरूलाई चाहिँ उखलेर त्यस जग्गामा चाहिँ साथै त्यो वरिपरि चाहिँ ब्लाइटक्स नामक दबाई 3 ग्राम प्रति लिटर पानीमा मिसाएर बनाएको झोल चाहिँ यसो झिन्झिरीमा हालेर भिजाइदिएमा चाहिँ अरूमा चाहिँ अब सरेर जान पाउँदैन। अब अदुवा बारीमा अब जान्ने अन्जानमा लागिहाल्यो भने चाहिँ यो उपायहरू चाहिँ गर्न सकिन्छ।
0: हो नि अनि यहाँ चुल्ठे भाइलाई एउटा कुरा बताउँ है।
1: हजुर हजुर।
0: अनि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि कुनै पनि रोगको रोकथामको उपाय चाहिँ आफूले जान्यो भने अरूलाई बताउँदैनौँ।
1: हो त्यो चाहिँ छ।
0: हजुर हजुर। किन भन्दाखेरि यो दबाईले काम गर्दैन भन्ने एउटा भूल धारणा रहेको छ क्या हामीमा चाहिँ।
1: हजुर।
0: तर यो चाहिँ एकदमै भूल धारणा हो है। अनि अर्को कुरा चाहिँ के जानिराख्नुहोस् भन्दाखेरि अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भने जस्तै तपाईँले रोकथाम गर्ने उपाय कुनै पनि रोगको रोकथाम गर्ने उपाय जान्नुभयो भने चाहिँ अरूलाई पनि बताएको राम्रो। किनभने कतिवटा रोग चाहिँ हावाको माध्यमबाट कतिवटा चाहिँ पानीको माध्यमबाट यहाँ हामीले पाना कुने रोग चाहिँ पानीको माध्यमबाट पनि सर्छ भन्ने कुरा गर्दैछौँ नि। त्यसले गर्दाखेरि चाहिँ आफूले जानेको कुरो चाहिँ अरूलाई बतायो भने चाहिँ आफ्नो बारीमा पनि रोग लाग्दैन, अरूकोबाट आफ्नो बारीमा पनि सर्दैन।
1: एकदमै एकदमै अब यो कुरा चाहिँ एकदमै राम्रो गर्नुभयो। किन भनेदेखिको अब सोद्धाखेरि पनि कतिले बताउँदैन, तपाईँले भनेको जस्तो बतायो भने चाहिँ त्यो दबाईले चाहिँ काम गर्दैन, यो हुँदैन। अब त्यस्तै दबाईले काम नगर्ने भए त डाक्टरहरू बसिरहनु भएको छ, एउटा कोही आयो भने बिमारी अवस्थामा आयो भने उसलाई दिएको दबाई भन्नु हुँदैन, अर्को नभन्दा पनि हुन्थ्यो नि त।
0: हो त
1: होइन। अब हामीले चाहिँ यो सब पहिल्यै बतायो भने चाहिँ राम्रो हुन्छ।
2: बल्ल पारा ला बुझ्छ बुझ्छ तपाईँ योगको बारेमा पनि बुझ्यो है। अब भोलि जन्तीको बिहानदेखि बटालिन थाल्ने रहेछ चुल्छ। अनि साथसाथै यो अदुवाको यो खेतीमा यो पाना कुने रोग यो विषयमा पनि जानेछ। ल ठिकै छ बुझ्यो, अब लेख्दै पनि थियो, अब घरमा गएर चाहिँ लु प्रयोग गर्छ होला। अब एक दुई दिनमा भेट्दाखेरि चाहिँ यो पनि चम्किलो राम्रो हँसिलो हुने रहेछ।
0: हजुर
1: हजुर हजुर हजुर।
0: अनि यसरी हामीले अदुवाको पाना कुने रोग सम्बन्धी कुराकानी गरेपछि अब चाहिँ हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिऊ न।
2: गीत त समय छ, सुन्दै गर्नु, सुनाऊ सुनाऊ।
1: हुन्छ हुन्छ सुनाऊ।

0: लौ त चुल्ठे भाइ छटपटे बा आज हामीले हाम्रो सभामा कुराकानीहरू पनि गर्यौँ बिचबिचमा गीतहरू पनि सुन्यौँ यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ जानुपर्छ होला हौ
1: हुन्छ लु लु लु जानेमा त ढिलो नगर्नु चुल्ठे लु मेरो यसो लट्ठी सट्ठी पनि दे त
2: ए हजुर हजुर लु जाउँ जाउँ
1: लु जाउँ जाउँ

श्रोताहरूले अहिले सुन्नुभयो गाउँले सभा कार्यक्रम एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरेर सुनाउनेछौँ।

पहिलो समूहमा दुई सम्पर्क अधिकारी र एक मेडिकल अधिकृत सहित 41 यात्रीहरू छन्। टोलीको कुल संख्या 47 पुगेको छ। कार्यतालिका अनुसार यात्रीहरू आज ग्याङ्जे पुग्ने अपेक्षा गरिएको छ भने मानसरोवर परिक्रमा 27 जूनमा हुने तय भएको छ। पहिलो समूह 1 जुलाईका दिन गान्तोक फर्कने कार्यक्रम छ। सिक्किम सरकारको आयुष विभाग भोलि गान्तोकको रिच पार्कमा रहेको स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा स्वस्थ आयुका लागि योग भन्ने विषयवस्तुमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा सामेल हुन तम तयार छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले यस कार्यक्रममा उपस्थिति जनाउनुहुनेछ। अपरेशन सद्भावनाको तत्वावधानमा भारतीय सेनाले उत्तरी सिक्किमको तल्लो जोंगुमा रहेको तारियाङ प्राथमिक विद्यालयमा नेताजी सुभाष चन्द्र छात्रावासको स्तरोन्नति पूरा गरेको छ। 1976 स्थापित तारियाङ प्राथमिक विद्यालयले यस क्षेत्रका दुर्गम लेप्चा गाउँका बालबालिकाहरूलाई पढ़ाउँछ। कठिन भूभाग, कड़ा मौसम अवस्था, कमजोर सम्पर्क र सीमित पूर्वाधारका कारण विद्यार्थीहरूले लामो समयदेखि चुनौतीहरूको सामना गर्दै आएका थिए। लगभग 35 विद्यार्थीहरूलाई बस्न दिने यो छात्रावास पहिले अपर्याप्त सुविधाहरूसहित सञ्चालनमा थियो। स्तरोन्नतिमा सुधारिएका सरसफाई सुविधाहरू, स्वच्छ भान्सा, भोजन क्षेत्र, उचित विद्युतीकरण, आधुनिक फर्निचर, डिजिटल सिकाई सहायक सामग्री, खेलकूद पूर्वाधार, मनोरञ्जन सुविधाहरू र विद्यालयको सीमानामा सुरक्षा बार लगाउन समावेश छ। मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026मा जनसहभागिता बढ़ाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय पाकिमले आज जिल्लाभर समर्पित एसआईआर जनजागरूकता वाहन शुरू गरेको छ। आउटरीच कार्यक्रमको एक भागको रूपमा जागरूकता वाहनले निर्वाचन क्षेत्र र सार्वजनिक स्थलहरूमा यात्रा गरिरहेको छ। एसआईआर 2026को उद्देश्यहरूबारे जानकारी फैलाइरहेको छ र योग्य मतदाताहरूलाई चलिरहेको घर घर गणना अभियान अन्तर्गत डिजिटलाइजेशनका लागि आफ्नो पूरा गणना फर्महरू पेश गरेर बुथ स्तर अधिकारीहरूसँग सहयोग गर्न आग्रह गरिरहेको छ। सिक्किम सरकारको हस्तकला तथा ह्याण्डलूम निर्देशनालय गान्तोकले गेजिङ जिल्लाको बर्फोकस्थित पोशाक उत्पादन एकाईमा रेजिङ एण्ड एक्सिलरेटिङ एमएसएमई पर्फर्मेन्स र्याम्प योजना अन्तर्गत काट्ने र सिलाई गर्ने सम्बन्धी सीप उन्नतीकरण तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्यो। समापन कार्यक्रममा हस्तकला तथा ह्याण्डलूम निर्देशनालय गान्तोकका निर्देशक छिरिङ तोपके भुटिया प्रमुख अतिथिको रूपमा उपस्थित थिए। तालिम कार्यक्रमले पहिलो र दोस्रो ब्याचका 60 जना सहभागीहरूलाई लाभान्वित गर्यो, जसले काट्ने, सिलाई गर्ने र पोशाक निर्माणमा व्यवहारिक तालिम प्राप्त गरेका थिए। महिला बालबालिका ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग नाम्ची जिल्लाले राष्ट्रिय पहल पोषण भी पढ़ाई भी अन्तर्गत 5 दिने कार्यक्रम आयोजना गरेको थियो, जुन आज सम्पन्न भयो। यस अवधिमा आधिकारिक टोलीले सबै 144 सहभागी आँगनवाड़ी कार्यकर्ताहरूलाई खेलमा आधारित प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा विधिहरू, शिशु विकासको निगरानी र प्रारम्भिक बाल्यकाल पोषण ट्रैकिङ सहित विभिन्न महत्वपूर्ण विषयहरूमा सक्रिय रूपमा प्रशिक्षण दिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे पत्रोत्तर कार्यक्रम डाकपुतली, 7:45 भुटानी कार्यक्रम, 8 बजे हिन्दी फिल्मी गीत अनि 8:30 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा समाचार एकांशद्वारा तयार विशेष कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 चित्र भारती अनि राति 10 बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम रिले गरेर सुनाउनेछौँ।

41 योजना 39 मनका कुरा जसमा संगीतकार साहित्यकार एवं नाटककार बुद्ध तामाङसितको अन्तर्वार्ता सुनाउनेछ। 10:02 हाम्रा श्रोताहरूसितको प्रत्यक्ष फोन इन कुराकानी कुरै कुरामा सुनाउनेछ भने 11:00 दिल्ली केन्द्रको प्रसारण पोस्ट बक्स नम्बर 111 रिले गरेर सुनाउनेछौँ। यसै गरी भोलि दिउँसो 12:05 सुनाउनेछ अनुरोध हिन्दी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:02 तिब्बती कार्यक्रम। 3:20 विश्वमा हामी। 4:00 समूह गीत अनि पाठको कार्यक्रम। 4:30 बाल बालिकाहरूको निम्ति कार्यक्रम बाल बगैँचा प्रस्तुत गर्नेछौँ।

भोलि बेलुकी 5:05 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा तयार पारिएको एक विशेष कार्यक्रम सुनाउनेछ भने 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी, 10:00 बोल्छ चियाबारी, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 कथा सारथी जसमा वरिष्ठ साहित्यकार शिवकुमार राईद्वारा लिखित कथा माछाको मूल अनिर तामाङले वाचन गरेर सुनाउनुहुनेछ। 7:45 भुटानी कार्यक्रम, 8:00 यो भने 8:30 विभिन्न कलाकारको स्वरमा लोकगीत सुन्नुहुनेछ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पट लाइट अनि राति 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त जानकारी।

0: 105.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुनाउने छ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। आज राज्यभरि नै पश्चिम बङ्गाल दिवस धुमधामसित मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 18,880 करोड रुपियाँको पीएम किसान योजनाको 23 किस्ता जारी गर्नुभएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मुख्य कार्यक्रम कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजित गरिनेछ। बालासन नदीको जलस्तर घटेपछि दुधे पुलको मर्मत कार्य सुरु गरिएको छ अनि गोर्खा जनमुक्ति मोर्चाले आज मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेख्दै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभालाई तुरन्तै विघटन गर्न आग्रह गरेको छ। अब समाचार विस्तारमा। आज राज्यभरि नै पश्चिम बङ्गाल दिवस धुमधामसित मनाइँदैछ। 20 जुन पश्चिम बङ्गाल तथा भारतको इतिहासमा एक ऐतिहासिक महत्त्वको दिन हो। त्यस समयको बङ्गाल विधानसभाले 20 जुन 1947 पाकिस्तानमा विलयको प्रस्तावलाई रद्द गरेर पश्चिम बङ्गालको भूभाग भारतको अभिन्न अङ्ग बनिरहने आशयलाई स्वीकृति प्रदान गरेको थियो।
2: राज्यभरि पश्चिम बङ्गाल दिवस आज हर्ष उल्लासको साथ पालन गरियो। राज्यका सबै सरकारी तथा केही निजी विद्यालय र कार्यालयहरूमा विशेष कार्यक्रमहरू आयोजित गरियो। दार्जिलिङ र कालिम्पोङ जिल्लाका पहाडी क्षेत्रहरूमा रहेका सरकारी विद्यालयहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो। यी कार्यक्रमहरूले पश्चिम बङ्गालको गौरवशाली र समृद्ध इतिहास, सम्पदा र संस्कृतिलाई प्रदर्शन गरेको थियो। राज्यभरिका विद्यालयहरूबाट यस्तै कार्यक्रमहरू भएको समाचारहरू प्राप्त भएका छन्। राज्यभरिका सबै जिल्ला र विभागीय प्रशासनका विभिन्न कार्यालयहरूमा पश्चिम बङ्ग दिवस मनाइयो। मुख्य समारोह हुगली जिल्लाको तारकेश्वरमा आयोजित गरिएको थियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदी

0: राज्यका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै भारत निर्माणमा पश्चिम बंगालको ऐतिहासिक र सांस्कृतिक भूमिकामाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, पश्चिम बंगालले साहित्य, संगीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य र सामाजिक सुधार लगायत विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान दिएर देशको राष्ट्रिय चेतनालाई समृद्ध बनाएको छ। आफ्नो सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, पश्चिम बंगाल दिवस केवल राज्यको गौरवशाली इतिहासको उत्सव मात्र होइन, तर भारतको पहिचानलाई बलियो बनाउने मूल्य मान्यता र योगदानहरूलाई सम्झना गर्ने अवसर प्रदान गर्दछ। उहाँले भन्नुभयो, बंगालको सांस्कृतिक सम्पदा र बौद्धिक परम्पराले देशको नयाँ दिशालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। पश्चिम बंगालको स्थापना 20 जुन 1947 भएको थियो। लर्ड माउन्ट बेटनको निर्देशनमा बंगाललाई पाकिस्तानमा विलय गर्न बंगाल विधानसभामा प्रस्ताव पेश गरिएको थियो। बंगाल केसरी श्यामा प्रसाद मुखर्जीको अथक प्रयासले गर्दा यो प्रस्ताव 90 तुलना 126 मतले पराजित भयो। बंगाल विभाजन भयो। हिन्दूहरूको लागि पश्चिम बंगाल र मुस्लिमहरूको लागि पूर्वी बंगाल अर्थात् पूर्वी पाकिस्तान 15 अगस्त 1947 अस्तित्वमा आयो। यसैले पश्चिम बंग दिवस भारतको इतिहास र पश्चिम बंगालको निम्ति अत्यन्त महत्त्वपूर्ण दिवस हो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले पश्चिम बंगाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुहुँदै राष्ट्रपति मुर्मूले साहित्य, संगीत, कला, विज्ञान, शिक्षा अनि सामाजिक सुधारको क्षेत्रमा पश्चिम बंगालको योगदानको प्रशंसा गर्नुभयो। यसै गरी श्री राधाकृष्णनले आफ्नो सन्देशमा पश्चिम बंगालले देशको सांस्कृतिक अनि राष्ट्रिय परिदृश्यमा महत्वपूर्ण स्थान ओगटेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै सरकार ले पश्चिम बंगाल सरकारसँग मिलेर राज्यका जनताको सपना र आकांक्षा पूरा गर्ने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बंगाल दिवसको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री अधिकारीले 20 जुनलाई पश्चिम बंगालको इतिहासमा एउटा महत्वपूर्ण दिनको रूपमा वर्णन गर्नुभयो, जसले बंगाली जनताको भविष्यलाई आकार दियो। उहाँले भन्नुभयो, डाक्टर श्यामा प्रसाद मुखर्जीको आदर्शबाट प्रेरित सरकारले औपचारिक रूपमा पश्चिम बंगाल दिवस मनाउँदैछ। उहाँले आरोप लगाउनुभयो कि विगतका सरकारहरूले आफ्नो राजनैतिक स्वार्थ र तुष्टिकरणको राजनीतिका कारण यस दिनको महत्वलाई दबाउन खोजेका थिए। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंग दिवस समारोहमा भाग लिनुभयो। उहाँले 18,880 करोड रुपियाँको प्रधानमन्त्री किसान योजनाको 2300 किस्ता पनि जारी गर्नुभयो, जसले देशभरिका 9,44,00,000 भन्दा बढी किसानहरूलाई लाभान्वित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको तारकेश्वरमा किसानहरूका खातामा पीएम किसान योजना बमोजिम 2,000 रुपियाँ DBTद्वारा स्थानान्तरित गर्नुभयो। यस अवसरमा उहाँले राज्यको नयाँ भाजपा सरकारको विकास कार्यहरूको सराहना समेत गर्नुभयो। उहाँले इतिहासको उल्लेख गर्दै भन्नुभयो, कङ्ग्रेसले बंगाललाई पाकिस्तानमा मिलाउने साजिस रच्नेहरूमा अघि घुँडा टेकिदिएको थियो बनी आरोप लगाउनुभयो, तर डाक्टर श्यामा प्रसाद मुखर्जीले सो षड्यन्त्रहरूलाई विफल पारिदिनुभयो। पीएम मोदीले भन्नुभयो, बंगाल अब साङ्लीहरूबाट मुक्त भएको छ। पश्चिम बंगालमा पहिलोपल्ट भाजपा सरकार बनेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले भोलि कोलकाताको रेड रोडमा आयोजित मुख्य अन्तर्राष्ट्रिय योग दिवस समारोहमा उपस्थिति दिनुहुनेछ। आज 2 दिने भ्रमणमा कोलकाता आउनुभएको हो। अन्तर्राष्ट्रिय योग दिवस भोलि विश्वभरि नै मनाइँदैछ। 12 अन्तर्राष्ट्रिय योग दिवसको विषय रहेको छ, बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग। यस विषयले उमेर बढ्नको साथै स्वास्थ्य, सक्रिय अनि सम्मानित जीवन जिउनको लागि योगको आजीवन अभ्यास गर्ने महत्वलाई जोड दिदछ। अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम कोलकातामा ऐतिहासिक रेड रोडमा आयोजित गरिनेछ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रममा सामान्य योग अभ्यास अवधि राष्ट्रको नेतृत्व गर्नुहुनेछ। बालासन नदीको जलस्तर घटेपछि दुधे पुलको मर्मती कार्य सुरु गरिएको छ। लोक निर्माण विभाग पीडब्ल्युडीले द्रुत गतिमा मर्मत कार्य गरिरहेको छ। उल्लेखनीय छ, गत बिहिबार राति भएको अविरल वर्षाको कारणले बालासन नदीको पानी बढेर माथि पुगेको थियो, जसले गर्दा दुधे क्षेत्रको स्थिति अस्थिर भएको थियो। नदीको जलस्तर बढेर दुधेमा बनिएको ह्युम पाइपको अस्थायी पुललाई पनि बगाएको थियो। फलस्वरूप सिलगढी मिरिक बीच सम्पर्क विच्छिन्न भएको थियो। अहिले पानी रोकिएपछि स्थितिमा सुधार भइरहेको छ। नदीको जलस्तर घटनासाथ आजदेखि लोक निर्माण विभागले द्रुत गतिमा पुलको मर्मत कार्य सुरु गरेको छ। नदीको प्रवाहलाई सामान्य बनाइराख्न जेसीबी मसिनहरूको सहयोगले पुल वरिपरि थुप्रिएका बालुवालाई हटाइँदैछ। यसै बालुवालाई प्रयोग गरी क्षतिग्रस्त अस्थायी पुललाई पुनः बनाइँदैछ। स्थानीय प्रशासनको भनाइअनुसार यदि मौसम अनुकूल रहे आगामी 3 दिनभित्रमा यो कार्य पूरा हुनेछ अनि सिलगढी मिरिक बीच यातायात पुनः सुरु हुन सक्नेछ। गोर्खा जनमुक्ति मोर्चाले आज मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभालाई तुरन्तै विघटन गर्न र संवैधानिक व्यवस्थाको तुरन्तै कार्यान्वयन गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विनिता रोकाले बताएअनुसार पश्चिम बङ्गाल विधानसभा चुनावपछिको राजनैतिक घटनाक्रम अनि जिटिए प्रमुख कार्यकारी, उपप्रमुख कार्यकारी र धेरै कार्यकारी सदस्यहरूको राजीनामालाई ध्यानमा राख्दै जिटिए सभालाई ढिल्याइ नगरी विघटन गरिनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, यदि गोर्खाल्याण्डको छुट्टै राज्य सम्भव छैन भने केन्द्रले वैकल्पिक संवैधानिक समाधानको रूपमा यस क्षेत्रलाई केन्द्र शासित प्रदेशको दर्जा दिने विचार गर्नुपर्छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा घोषणा गरिएको प्रत्येक शहीद परिवारलाई 5 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने तथा परिवारका एक सदस्यलाई सरकारी नोकरी दिने योजना अन्तर्गत आवश्यक प्रक्रिया सुरु गरिएको छ। यसको लागि सम्बन्धित शहीद परिवारहरूलाई आवश्यक कागजात सहित तोकिएका प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। दार्जिलिङ जिल्लाका शहीद परिवारहरूले सुमन प्रधान तथा कालेबुङ जिल्लाका शहीद परिवारहरूले बिरेन भुजेलसँग सम्पर्क गर्न सक्नेछन्। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज राज्यभरि नै पश्चिम बङ्ग दिवस धुमधामसित मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 18,880 करोड रुपियाँको पीएम किसान योजनाको 2300 किस्ता जारी गर्नुभएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मुख्य कार्यक्रम कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजित गरिनेछ। बालासन नदीको जलस्तर घटेपछि दुधे पुलको मर्मत कार्य सुरु गरिएको छ अनि गोर्खा जनमुक्ति मोर्चाले आज मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभालाई तुरन्तै विघटन गर्न आग्रह गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7:05 गयो। अब श्रोताहरूले सुन्नुहुनेछ पत्रोत्तर कार्यक्रम डाकपुतली।

0: नमस्कार सर ठुल्दाइ नमस्कार
1: नमस्कार नमस्कार सुन केसरी बहिनी
0: आज पनि हामी श्रोताहरुको थुप्रै पत्रहरु बटुलेर यहाँ उपस्थित भइसकेका छौं है
1: ज्यू
0: भटाभट पत्रहरु पढ्न सुरु गरौं श्रोताहरु पर्खाइमा बसिरहनु भएको होला है
1: ज्यू ज्यू
0: हजुर सबैभन्दा पहिलो पत्र मैले उठाए हाम्रो हजुरबाको
1: ज्यू
0: अशोक कुमार खड्काज्यू समरीपानी 17 नम्बर भालुखोप भटिडाडा पीओ पोखरेबुङबाट र वहाँको मोबाइल नम्बर रहेको छ 9733078325 र उहाँले पत्रमा लेख्नु भएको छ ठुल्दाइ नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट सुभाषी सहित साथीहरू कृष्ण साइला दाई समरिक पानी राजकुमार राई 10 नम्बर गंगा शर्मा मलट समरी पानी टप लाइनका रमेशलाई सम्झी लेखे है भनेर लेख्नु भएको छ है प्रथममा लेख्नु भएको छ मर्ने बेलामा हरियो काँक्रा भनेको के हो अनि अर्को लेख्नु भएको छ जान्न मन लागेका प्रश्नहरू भनेर लेख्नु भएको छ है सुजी के द्वारा बनिएको हुन्छ अर्को छ सोडा अथवा खाने सोडा के द्वारा बनिएको हुन्छ अनि अर्को लेख्नु भएको छ कर्नफ्लावर पनि के द्वारा बनिएको हुन्छ भनेर प्रश्न सोध्नु भएको रहेछ है अनि अर्को लेख्नु भएको छ उहाँले आकाशवाणी खरसाङद्वारा कथा सारथी साह्रै राम्रो लाग्छ तर त्यसको ठिक समय नभएकोले कुनै कुनै बेला सुन्न पाउँदिन र हजुरहरूले एउटै समयमा बनाइदिनु भए राम्रो हुने थियो जस्तो लागेको छ है बस आजलाई यति भनेर लेख्नु भएको रहेछ
1: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पोथलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले हामीलाई सर्वप्रथम त सम्झना गर्नुभएको छ यसको निम्ति यहाँलाई हामी सेवा ढोक भनेर भन्दछौँ र अरू श्रोता साथीहरूलाई पनि यसै पत्रको माध्यमद्वारा कार्यक्रमबाट सम्झना गर्नुभएको छ खास गरेर राजकुमार राई समरी पानीका साइला दाई कृष्ण 10 नम्बरका गंगा शर्मा मलटका अनि त्यसरी नै रमेशजीलाई यहाँले सम्झेर यो पत्र लेखे भनेर जानकारी गराउनु भएको छ र यहाँले केही प्रश्नहरू पनि गर्नुभएको छ ती प्रश्नहरूको हामी यहाँबाट उत्तर दिने कोसिस गर्नेछौँ सर्वप्रथम त यहाँले भन्नुभएको छ मर्ने बेलामा हरियो काँक्रा भनेको के हो भनेर भन्नुभएको रहेछ यो अलिकति व्यङ्ग्यात्मक भनाइ हो कहिलेकाहीँ मान्छेलाई के हुन्छ भने काँक्रा भन्ने त चिसो चिज हो नि त चिसो चिज हो अनि कसैलाई मर्ने बेला त्यस्तो अवस्था हो जो मान्छेको जीवन र मृत्युको सङ्घर्षको बेलामा कसैलाई काँक्रा खुवाउनु त्यस्तो किसिमको त्यो एउटा व्यङ्ग्यात्मक कुरा हो भयो भनेदेखिलाई त्यो मानिसलाई झनै त्यो कुनै अर्थ हुँदैन बेअर्थको कुरा हो भन्ने कुरो बुझिन्छ र अर्को यहाँले भन्नुभएको छ जान्न मन लागेका कुराहरू र प्रश्नहरू भनेर भन्नुभएको छ ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ जस्तै यहाँले भन्नुभएको छ सुजी केद्वारा बनाइएको हुन्छ भनेर भन्नुभएको रहेछ यो ज्ञात भएअनुसार यो जहाँसम्म लाग्छ जसरी गहुँबाट आँटा बनाइन्छ त्यही गहुँबाट नै यो पनि तयार गरिएको हुन्छ तर यसलाई अलिकति पिन्दाखेरि भनौँ न मसिनमा पिन्दाखेरि यसको जुन चाहिँ अवस्था हुन्छ त्यो अलिकति फरक हुन्छ अलिकति खस्रो किसिमको भनौँ अनि त्यसरी नै यहाँले भन्नुभएको रहेछ सोडा जो चाहिँ हामीले खाने पनि गर्छौँ रोटीतिर यसलाई प्रयोग गरेको कारणले गर्दाखेरि यो केद्वारा बनिएको हुन्छ भनेर भन्नुभएको छ यसको रासायनिक नाम हो सोडियम बाइकार्बोनेट भनेर भन्छौँ यसको रासायनिक सूत्र पनि छ NaHCO3 भनेर भनिन्छ सोडियम बाइकार्बोनेट द्वारा यो निर्मित हुन्छ बनाइएको हुन्छ वास्तवमा सोडा हामीले जसलाई सोडा भनेर भन्छौँ सोडा पाउडर त्यो चाहिँ सोडियम बाइकार्बोनेट हो र अर्को यहाँले भन्नुभएको रहेछ कर्नफ्लावर पनि केद्वारा बनिएको हुन्छ भनेर भन्नुभएको छ हामीले साधारणत कर्न भनेको हामीले गेडागुडी अन्नहरू जुन चाहिँ जस्तो मकै जस्तो दाना हुने अन्नहरूबाट तयार गरिएको यो कर्नफ्लावर हो कर्न भन्नाले हामीले मकै जस्तो मकै नै भनौँ जस्तो अन्नलाई हामीले बुझ्ने गर्छौँ त्यसलाई नै पिसेर बनाइएको हुन्छ र अर्को यहाँले भन्नुभएको रहेछ आकाशवाणी खरसाङद्वारा प्रतिक्रिया रहेछ हाम्रो कार्यक्रम बारेमा आकाशवाणी खरसाङद्वारा कथा सारथी कार्यक्रम जुन चाहिँ साह्रै राम्रो लाग्छ प्रसारण गरिन्छ तर आजकल भोलि यसको समय ठिक नभएको कारणले गर्दा कहिलेकाहीँ सुन्न छुटाउँछु भनेर भन्नुभएको रहेछ समय सही बनाइदिए राम्रो हुन्थ्यो भन्ने यहाँको प्रतिक्रिया रहेछ यसलाई हामीले नोट गरेका छौँ आउने दिनहरूमा हुनसक्छ पहिलाको समय सारणीबाट यो सरेको छ कुनै कारणवशले गर्दा अपरिहार्य कारणले गर्दाखेरि तर तपाईँको हामीले सुझाउलाई पनि नोटमा राखेका छौँ र यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला सुनिरहनुहोला पत्र पनि यसरी नै लेख्दै गर्नुहोला आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
0: र यो अर्को पत्र रहेको छ यो धेरै दिनको अन्तरालपछि आएछ है हाम्रो दिदी शान्ता तामाङज्यूको नागरी फार्म स्कुल गाउँबाट र उहाँले लेख्नु भएको छ कार्यक्रम डाकुतलीका सञ्चालक सद्रेय ठुल्दाई अनि सञ्चालिका प्यारी सुनकेसरी बहिनी हजुरहरू दुवैमा दुई हात जोडी नमस्कार छ साथै आकाशवाणी ठुलो परिवारमा सबै सबैलाई सम्झना छ विशेष धेरै अन्तरालपछि पत्र कोर्दैछु तर सधैँ सुनेर साथ दिने गर्छु। कार्यक्रम बारे छोटकरीमा भन्नु पर्दा हाम्रो संस्कार हाम्रो संस्कृति रङबिरङको संसार हाम्रो सरोकार विगतका तिता मिठा अनुभूति मार्गदर्शन विविध चर्चा मनका कुरा प्राय सबै एकदमै राम्रो लाग्छ। आज पनि एउटा कविता कोरी पठाइरहेको छु, कृपया कार्यक्रममा समावेश गरिदिने नम्र निवेदन गर्दछु भनेर लेख्नु भएको छ है। अन्तमा आकाशवाणीको उत्तर उत्तर प्रगतिको कामना साथै हजुरहरू सबैको दीर्घायुको कामना गर्दछु भनेर लेख्नु भएको रहेछ। अनि उहाँको कविताको शीर्षक रहेको छ भावना र कविता यस प्रकार छ। भावनाको सागरमा डुब्नु धेरै गाह्रो हुन्छ, भावनाको सागरमा डुब्नु धेरै गाह्रो हुन्छ, तर कल्पनाको दुनियाँमा पुग्नु धेरै सजिलो हुन्छ। शब्दहरूले भुनिएको, भावनाहरूले भरिएको आफैलाई भावनामा डुबाउनु धेरै कठिन हुन्छ। भावना होस् या कल्पना, भावना होस् या कल्पना, यो त एउटा जिउने बहाना हो। हजारौं सपनाहरूले सजिएको कलमले कागजमा कुरिएको यसैलाई भन्नुपर्छ आफ्नो मनको भावना, यसैलाई भन्नुपर्छ आफ्नो मनको भावना। एकदमै मिठो कविता उहाँको है।
1: हजुर, शान्ता तामाङज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पोथलीमा पत्र लेखेर पठाउनु भएको छ निकै दिन बादमा, नागरी फार्म स्कुल डाँडा गाउँबाट। र यहाँले सर्वप्रथम त हामीलाई सम्झिनु भएको छ र हाम्रो कार्यक्रमबारे पनि केही लेखेर पठाउनु भएको छ। हामी सबै आकाशवाणी खरसाङका सबै सबैलाई सम्झना छ भनेर भन्नुभएको छ पत्र माध्यमद्वारा। अनि सधैँ पत्र लेख्न नभ्याए पनि सधैँ सुन्ने गर्नुहुन्छ कार्यक्रमहरू भन्ने जानकारी पनि गराउनु भएको छ। र कार्यक्रम बारेमा यहाँले केही प्रतिक्रिया दिनु भएको छ। हाम्रो संस्कार हाम्रो संस्कृति रङ्गबिरङको संसार र हाम्रो सरोकार विगतका तिता मिठा अनुभूति मार्गदर्शन विविध चर्चा मनका कुरा प्रायः सबै सबै राम्रो लाग्छ भनेर भन्नुभएको छ। यसको निम्ति यहाँलाई धन्यवाद पनि भनेर भन्दछौँ प्रतिक्रियाको निम्ति। र यहाँले जुन कविता लेखेर पठाउनु भएको छ आफ्नो भावना भन्ने शीर्षकमाथि, साँच्चै नै भावना कति मिठो हुन्छ, भावनाले मान्छेलाई कहाँ कहाँ पुर्याउन सक्छ, धेरै रमाइलो बनाउन सक्छ, त्यसलाई यहाँले लिखित रूपमा कविताको रूपमा दिएर यहाँ लेख्नु भएको छ। तपाईँको भावना एकदमै राम्रो छ, कलमलाई तिखर अझै बनाउनुहोस्, तपाईँले यो कविताहरूलाई सङ्कलन गरेर पुस्तकको रूपमा पनि छपाउन सक्नुहुनेछ आउने दिनहरूमा, र यस शुभकामना पनि भनेर भन्दछौँ। र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोस्, सुनिरहनुहोस्, कार्यक्रमबारे प्रतिक्रिया पनि यसरी नै लेखेर पठाउँदै गर्नुहोस् आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ, उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ है, सुखबीर थापाज्यू सिङ्गुली मिरिकबाट। र उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो साप्ताहिक प्रश्न उत्तर कार्यक्रम डाकुतलीका आदरणीय सञ्चालक ठुल्दाई अनि आदरणीय सञ्चालिका सुनकेसरीजी लगायत समस्त हाम्रो डाकुदली कार्यक्रमलाई अति नै माया गर्नुहुने अनि अत्यन्तै मन पराउनु हुने हाम्रो समस्त श्रोता वृन्द प्रति पनि हार्दिक नमस्कार, माया सम्झना सादर प्रणाम। आदरणीय सञ्चालक ठुल्दाए, आज पनि एक दुई टुक्रा प्रश्नहरूको झटारो हानी पठाएको छु, कृपया सठिक उत्तर दिनुहुन्छ भन्ने आशा साँचेको छु भन्नुभएको छ। र उहाँको पहिलो प्रश्न रहेको छ, हाम्रो नेपाली जगतको वरिष्ठ साहित्यकार कथाकार समालोचक विद्वान इन्द्रबहादुर राईको जन्म कहिले अनि कहाँ भएको थियो अनि उहाँको मृत्यु कहिले अनि कहाँ भएको थियो, कृपया बताइदिनुहुन्छ कि सञ्चालक ठुल्दाए भनेर भन्नुभएको रहेछ है। अनि उहाँले एउटा कविता पनि लेख्नु भएको छ है। कविताको शीर्षक छ आज भोलिको विडम्बना र कविता यस प्रकार छ। ठुलो घर छ तर असल परिवार छैन, ज्ञान धेरै छ तर व्यवहारिक सिप छैन, पढाइ छ तर श्रेष्ठता छैन, महँगो औषधि छ तर स्वास्थ्य छैन, आमदानी छ तर आत्मा शान्ति छैन, सुविधा धेरै छन् तर सन्तोष छैन, भीड धेरै छ तर आफ्नो कोही छैन, बोल्ने धेरै छन् तर मन बुझेर सुन्ने कोही छैन, सम्बन्ध छन् तर भरोसा छैन, समय छ तर फुर्सद नै छैन, प्रश्न धेरै छन् तर उत्तर नै छैन। एकदमै राम्रो लेख्नु भएको छ उहाँले।
1: सुखबीर थापाज्यूले सिङ्गुली मिरिकबाट हाम्रो कार्यक्रम डाकपोथलीमा यसरी नै पत्र लेख्ने गर्नुहुन्छ र आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ। र पत्रमा यहाँले सबै श्रोता साथीहरूलाई यसै कार्यक्रमको माध्यमद्वारा सम्झना गर्नुभएको छ अनि यो पत्र लेख्नु भएको छ अनि केही प्रश्नहरू पनि लेखेर पठाउनु भएको छ। ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। र यहाँले जुन प्रश्नहरू पठाउनु भएको छ, यहाँले भन्नुभएको छ, मेरो प्रथम प्रश्न यस प्रकार छ, हाम्रो नेपाली जगतको वरिष्ठ साहित्यकार कथाकार समालोचक विद्वान इन्द्रबहादुर राईको जन्म कहिले र कहाँ भएको थियो भनेर भन्नुभएको छ। यसको ठिक उत्तरमा हामीले सबैलाई धेरथोर थाहा भएको कुरा हो र कतिलाई थाहा नहुन पनि सक्छ। सन् 1927 3 फरवरीको दिन उहाँले बालासनको चिया कमानमा जन्म लिनुभएको थियो र यसरी नै धेरै साहित्यमा काम गर्नुभएपछि, सेवा गर्नुभएपछि, माथि शिखरमा पुर्याउनु भएपछि नेपाली साहित्य जगतलाई यहाँले 6 मार्च सन् 2018 दार्जिलिङमा आफ्नो अन्तिम सास फेर्नु भएको हो भन्ने छ। हामीले यो सबैलाई कतिलाई थाहा छ कतिलाई थाहा नहुन सक्छ र यसरी नै यहाँले जुन अन्तमा आज गोलीको विडम्बना भन्ने शीर्षकमध्ये जुन छोटो कविता लेखेर पठाउनु भएको छ एकदमै राम्रो लाग्यो। तपाईँले यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, कलमलाई तिखारिरहनुहोला, हाम्रो कार्यक्रमलाई पनि यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि यस्तै प्रतिक्रिया र पत्रहरू पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
0: यो अर्को पत्र रहेको छ हेमराज शर्माज्यूको राङ्गेरुङ चियाबारीबाट र उहाँले लेख्नु भएको छ महाशय महाशय तपाईँहरू दुवैमा नमस्कार। आज एक छोटो कविता लेखी पठाइरहेको छु, कृपया वाचन गरिदिनु होला। कविताको शीर्षक रहेको छ भनेर लेख्नु भएको छ है, बाल्यकालको चरित्र। र कविता यस प्रकार छ, टाँकीको कोसालाई हँसिया भनिन्थ्यो, सब्जी खाने चिचिन्डालाई नरसिंहा भनिन्थ्यो, झटारो बोकी सुन्तला झारिन्थ्यो, मट्याङ्रा बनाई गुलेली हानिन्थ्यो, पाङ्रा र खोपी जुनमा खेलिन्थ्यो, दिनमा हामी चाकाचुली खेल्थ्यौं, मैदानमा गई डन्डी बियो खेलिन्थ्यो, बाँसुरी बजाई देउसी खेलिन्थ्यो। आजका बालक जान्दैनन् केही गुलेली।

0: के हो मट्याङरा के हो चाका चुली कस्तो हुन्छ फोन हेर्न पाए सबै कुरा पुग्छ फोन हेर्न पाए सबै कुरा पुग्छ एकदमै राम्रो कविता है वहाँको
1: हेमराज शर्माज्यूले राँगेरुङ चियाबारीबाट हामीलाई हाम्रो कार्यक्रम डाक पोथलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा आज भनिहाले एउटा कविता लेखी पठाउनु भएको छ र कविताको शीर्षक नै बाल्यकालको चरित्र भनेर भन्नुभएको छ। बाल्यकालको चरित्रलाई झल्काउने बाल्यकालको सम्झनालाई फेरि पनि एकपल्ट ताजा गर्ने किसिमको कविता छ यहाँको। साँच्चै नै बाल्यकालमा हँस्यौली हँस्यौलीमा के भनिन्थ्यो के गरिन्थ्यो भन्ने कुरा सम्झना गर्नुभएको छ। जस्तै टाँकी भन्ने रुख हुन्छ, धेरैलाई अहिलेको पुस्तालाई टाँकी भन्ने के थाहा नहुन सक्छ। टाँकी भन्ने यो हामीले गाउँतिर बस्नेहरूले घाँसपातको रूपमा यसलाई घाँस काटेर गाई बाख्रालाई दिने गरिन्छ। त्यो टाँकीले चाहिँ फुल्छ पनि फल्छ पनि, अनि त्यो टाँकीको चाहिँ कोसा हुन्छ लामो लामो, त्यसैलाई हेर्दाखेरि हँसिया जस्तो देखेको कारणले गर्दाखेरि नै होला हँसिया भन्थ्यौँ भनेर यहाँले सम्झना गर्नुभएको छ। सब्जी खाने जुन चिचिन्डा हुन्छ त्यसलाई चाहिँ नरसिङ्गा भन्थ्यौँ भनेर भन्नुभएको छ। अनि झटारो हानेर सुन्तला अर्खाको बारीको होस् कि आफ्नो, मटेङ्ग्रा झार्ने गर्थ्यौँ मटेङ्ग्रा बनाई गुलेली हान्थ्यौँ भन्ने कति मिठो सम्झना गर्नुभएको छ। पाङ्रा भन्ने पनि किसिमको यो लहरे पौधा हो, यसले अन्तमा गएर फल्छ, कतिलाई आजको पुस्तालाई धेरैलाई थाहा नहुन सक्छ। पाङ्राको खोपी खेल्थ्यौँ भनेर भन्नुभएको छ, र त्यसरी नै हामी चाकाचोली खेल्थ्यौँ भनेर भन्नुभएको छ। अनि मैदानमा गई झन्डी बियो खेल्थ्यौँ बाँसुरी बजाए देउसी खेल्थ्यौँ, आजका बालक जान्दैनन् के गुलेली के हो मटेङ्ग्रा के हो भन्ने कति मिठो कुरा लेख्नु भएको छ। चाकाचोली कस्तो हुन्छ फोन हेर्न पाए सब कुरो पुग्छ भनेर यति मजाले यो कवितामा यहाँले सबै कुरो विवरण दिनुभएको छ। तपाईँलाई यसको निम्ति धेरै धन्यवाद पनि भन्दछ। यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि हाम्रो कार्यक्रमलाई हाम्रो आकाशवाणी खरसाङलाई पनि यसरी नै सुन्दै गर्नुहोला सुनिरहनु होला। र अब भने अर्को श्रोताको पत्र पढ्ने पालो भएको छ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ अभिजित प्रसाद मेहन्दी बगान पूर्व वर्धमान पिओ अनि डिस्ट्रिक्ट पूर्व वर्धमानबाट, र उहाँले लेख्नु भएको छ नमस्कार दादा दिदीलाई, म अभिजित प्रसाद, म आकाशवाणी खरसाङको नियमित श्रोता हुँ। हामी विगत दुई दशकदेखि कार्यक्रमहरू सुन्दै आइरहेका छौँ। आकाशवाणी खरसाङको प्राय जसो सबै कार्यक्रमहरू मलाई औधी नै मनपर्छ र डाकपुतली अनि तपाईँको अनुरोध कार्यक्रम मलाई अझै झनै मनपर्छ र म निरन्तर सुन्ने गर्छु र अन्तमा एउटा गीत बजाइदिने अनुरोध गर्दै पत्र अन्त गर्दछु भनेर छोटो पत्र लेख्नु भएको रहेछ उहाँले।
1: अभिजित प्रसादज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पत्रलीमा यसरी नै पत्र लेख्ने गर्नुहुन्छ बेला बेला, र आज पनि यहाँको पत्र आइपुगेको छ। र यहाँले के जनाउनु भएको छ भन्दाखेरि हाम्रो आकाशवाणी खरसाङलाई यहाँहरूले दुई दशक बिस वर्षभन्दा पहिलादेखि कार्यक्रमहरूलाई सुन्दै आइरहनु भएको छ र आज पनि लगातार सुनिरहनु भएको छ, हाम्रो कार्यक्रमहरू राम्रो लाग्छ भनेर लेखेर पठाउनु भएको छ प्रतिक्रिया। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला सुनिरहनु होला आउने दिनहरूमा पनि। यहाँले जुन आग्रह गर्नुभएको छ यो गीत सुनाइदिने आग्रह चाहिँ तपाईँको समय कुनै मिले सुनाउने कोसिस गर्नेछौँ, नत्र भने यो कुनै अर्को कार्यक्रममा सुनाउने हामी तपाईँलाई बाचा गर्दछौँ। र यसरी नै पत्र भने लेख्दै गर्नुहोला हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ गणेश कटवालज्यूको, पोख्रेबुङ बस्ती लिम्बु गाउँ 4 नम्बर पिओ पोख्रेबुङ बजारबाट, र उहाँले पनि आफ्नो मोबाइल नम्बर लेखेर पठाउनु भएको रहेछ है, 7866985645 उहाँको मोबाइल नम्बर रहेको छ। र उहाँले पत्रमा लेख्नु भएको छ डाकुदली कार्यक्रम धेरै सुन्छु र मैले लेखेकोमा भूल भए क्षमा चाहन्छु र खेतीवालाको गाईले ल्याएपछि दुईवटा एकैचोटि ल्याएछ बाछा र बाछी, दुईटाले एकैचोटि ब्याएछ बाछा र बाछी, त्यसलाई जोम्ल्या भनिन्छ, त्यसलाई के जोम्ल्या भनिन्छ त्यसको उत्तर दिनुहोला भनेर लेख्नु भएको छ। एकदमै रोचक प्रश्न उहाँको।
1: गणेश कटवालज्यूले पोखरेबुङ बस्ती लिम्बु गाउँबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखी पठाउनु भएको छ। छोटो पत्रमा छोटो कुरा लेखी पठाउनु भएको छ तर दरिलो कुरा लेखी पठाउनु भएको छ। त्यो के हो भन्दाखेरि यहाँले भन्नुभएको छ, सर्वप्रथम त हाम्रो कार्यक्रम डाकपुतलीलाई सधैँ नै सुन्ने गर्नुहुन्छ, धेरै सुन्ने गर्नुहुन्छ, साथै एउटा प्रश्न जस्तै लेखी पठाउनु भएको छ। त्यो के हो भन्दाखेरि खेतीवालाको गाईले चाहिँ खेतीवाला एउटा गाई ल्याएपछि त्यो दुईवटा एकैचोटि ब्याएछ भनेर भन्नुभएको छ, बाछा र बाछी त्यसलाई के भनिन्छ जम्लियालाई के भनिन्छ भनेर भन्नुभएको रहेछ। दुईवटा यो तपाईँको प्रश्न अलिकति स्पष्ट नभए जस्तो लाग्यो, किनभने दुईवटा गाईले अलग अलग ब्याएको हो कि एउटै गाईले दुईवटा ब्याएको हो भन्ने कुरो अलिकति असमजसमा परेको कारणले गर्दाखेरि, यो सही उत्तर दिन नसकेको कारणले गर्दाखेरि तपाईँले अर्को कुनै पत्रमा यसको सही उत्तर लेखेर पठाउन सक्नु पनि हुनेछ। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ एसएम बस्नेतज्यूको।

0: सादाम दक्षिण सिक्किमबाट रवाले लेख्नु भएको छ, नमस्कार डाकुतलीका दादा दिदीलाई, म एसएम बस्नेत सादाम दक्षिण सिक्किमबाट
1: नमस्कार।
0: मलाई आकाशवाणी खरसाङको सम्पूर्ण कार्यक्रमहरू एकदमै राम्रो लाग्छ। बिहानको आध्यात्मिक कार्यक्रमदेखि बेलुकीको सम्पूर्ण कार्यक्रमहरू म सुन्ने गर्छु। हजुरहरूको एकदमै राम्रो राम्रो कार्यक्रमहरू सुनेर मन एकदमै खुसी हुन्छ र हजुरहरूलाई यस्तै कार्यक्रमहरू गर्दै जानुहोस् भन्ने म हजुरहरूलाई शुभकामना अनि बधाई पनि दिदछु। र आज एउटा कविता पठाइरहेको छु, कविता लामो भए पनि वाचन गरिदिनुहुन्छ भन्ने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको रहेछ उहाँले। र उहाँको कविताको शीर्षक रहेको छ तिमी म अनि हामीहरू। र कविता यस प्रकार छ, सौन्दर्य युक्त भूभागको एक स्वर्णिम चोइटा जहाँ तिमी म अनि हामी युग युगान्तर पसिनाका थोपा गुड्काउँदै परिश्रमका थोपा थोपा उग्राइरहेछौ। जस्तो तिमी उस्तै म, जस्तो तिमी र म उस्तै हामीहरू पनि, अनि हामी भित्रका हाम्राहरू पनि सबै उस्तै उस्तै। वीरताको चिन्ह विश्व विरासत खुकुरी, बिछट्ट सुहाउने अनमोल नेपाली भेष, अनि जनजिब्रोको स्वाद स्वसंस्कृत भोजनको गर्व र गौरवमा बाँचेको मत्स्य हामी, यिनै हाम्राहरू हुन् भानुभक्त, पारिजात, पारसमणि र अगमसिंह, दुर्गा मल्ल, श्याम बहादुर, रतनलाल नारायण, रामसिंह र अरुणा, तेन्जिङ फुदोरजी र भीम सेन्डु, लयनसिंह अर्निको र संजोग जस्ता विशिष्ट व्यक्तित्वका स्रष्टा जन्मदाता, एकै झोपडीमा रहन सहन गरी जीवन धान्दै स्वर्णिम सपना देख्ने, तिम्रो मेरो अनि हाम्रो नसा नसामा एउटै एउटै रङको अमूल्य रगत सिन्चेको छ, पाखुरामा बल अनि हृदय र मन पनि उस्तै छ, शत्रुको सामुने छाती खोलेर आह्वान दिने पनि हाम्रो अदम्य साहस छ, स्वच्छ र निस्वार्थ भावना लिएर विदेशीसँग तागत देखाएको अनि स्वराष्ट्रलाई हामीले शत्रुको हातबाट बचाएको यथार्थ इतिहास पनि त साक्षी नै छ। साँच्चै यो विश्वमा के पो छैन हामीहरूले नगरेको। विगत दुई दशक अगावैदेखि माटोको निम्ति गगनवेदी न्यानोचित आवाज पनि त उठाइरहेछौ। भूत र वर्तमान बोल्छ, तीन ताकदेखि आज पर्यन्त म र हामीलाई नै हुनसम्मको आनन्द र खुसी लागिरहेको छ। तब गर्वले हाम्रो छाती फुलिरहेछ, आनन्दित खुसी र गर्वित बन्नु थियो, बनिरहेका पनि छौ। अनि एक दिन विजयको विकुल बज्दै तिम्रो वक्षस्थलमा शुभ मुहूर्तको नव सूर्य रूपी किरण उदाउनेछ। त्यस बेला शहीदहरूको अमृत आत्माले शान्ति पाउनेछ, तर त्यस बेला नि हामी भित्रका अनगन्ती चेलीहरूले मायालु नयनको परेलीबाट बिछोरको आँसु बगाउनु अनि मुटुभरि अगाध अथाह बोक्नु बाध्य भए। तब आफन्त र छिमेकीले मुटु मिचे, सबै सबैले अव्यक्त आर्तनाद हृदयमा नै खिले, हामी पनि अत्यन्तै दुखित बन्यौं, मन मनै संवेदना र श्रद्धा सुमन चढायौं, पुनः यस्तो विकराल काल नदोरियोस् भन्ने पनि ईश्वरसँग प्रार्थना गर्यौं। गतिशील समयको प्रवाह गगनवेदी आवाजसित मांगको क्षितिसम्म प्रतिध्वनि भइरह्यौं, भइरहेछ आवाज अर्थपूर्ण छ तर प्राप्ति अपूर्णता छ। हामीलाई हाम्रो अन्तस्करणबाट बधाई छ, किनकि हामीले कठोर तपस्या र प्रयत्न नगरेको पनि त होइन, बेजोर आँट र मनोबल नदेखाएको पनि त होइन, सत्य पूर्णताको मिठो सपना जपना निश्चय साकार हुनेछ, एक भएर दृढता लिनु छ। विवश तिम्रो हृदयमा अप्राप्तिको गतिलो घाउ बल्झिएको छ अनि बल्झिरहेको छ, तर एक दिन तिम्रो स्वर्णिम भविष्यको परिकल्पित शुभ मुहूर्तको शुभ आगमन हुनेछ, त्यस बेला तिम्रो उच्च कोटिको गणना हुनेछ अनि सङ्घर्षरत व्यक्तित्व र शहीदहरूको इतिहास सुनौलो अक्षरमा लेखिनेछ। तिम्रो दुखाइले छुँदा म अनि हाम्रो पनि अत्यन्तै अदृश्य दुखाइ हृदयभरि रहेको छ, भौगोलिक रेखाले अलग्गै भए तापनि हँसाई रुवाई नचाई अनि चस्स घोचाइमा आस्थाहरू व्यथा सबै सबै एउटै एउटै मुटुका धड्कनले बाँच्ने तिमी म अनि हामी सबै यस्तै यस्तै नै छौँ। राम्रो कविता
1: एसएम बस्नेतज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपोथलीमा दक्षिण सिक्किमबाट पत्र लेख्नु भएको छ र पत्रमा यहाँले के प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ। हाम्रो कार्यक्रमहरू सबै कार्यक्रमहरू सुन्ने गर्नुहुन्छ र राम्रो लाग्छ भन्ने छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुलाई सुनिरहनु होला र त्यसरी नै यहाँले हामीलाई धन्यवाद पनि भनेर भन्नुभएको छ। तपाईँको धन्यवादलाई हामी स्वीकार गर्दछौँ र यहाँले पठाउनु भएको पत्रमा पठाउनु भएको एउटा जुन कविता छ तिमी म अनि हामी भन्ने शीर्षकमाथि लेख्नु भएको गहिरो कविता लाग्यो। तपाईँको आफ्नो ठाउँदेखि लिएर आफ्नो विभूतिहरूलाई समर्पण गर्दै लेखेको कविता भन्ने बुझिन्छ र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, यसरी नै लेखिरहनु होला, हाम्रो कार्यक्रमलाई पनि सुन्दै गर्नुहोला, सुनिरहनु होला, कार्यक्रमबारे प्रतिक्रिया पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै पत्रमा लेखेर पठाउनु भएको केही जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट सुनकेशी बहिनीले हाम्रो कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ।
0: हजुर, हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 7342033।
1: र अब भने अर्को सप्ताहसम्मको लागि हामी बिदा हुन्छौँ। नमस्कार।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरेर सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

0: यो आकाशवाणी हो, समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूद्वारा ओडिसामा 47,600 करोड़ भन्दा बढीका विकास आयोजनाहरूको शिलान्यास, पहाडपुर गाउँलाई सूर्यग्रामका रूपमा विकास गरिने घोषणा। केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा कोल्हापुरमा 1,445 करोड़ भन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास योजनाको उद्घाटन। भारत सरकारद्वारा मानव स्वास्थ्यमा जोखिम बढाउने 16 प्रकारका मिश्रित औषधिहरूको उत्पादन र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध। भोलि हुने नीट यूजी पुनर्परीक्षाको पूर्व तयारी, देशभर भव्य मक ड्रिल सम्पन्न। अनि भोलि 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै मुख्य समारोह कोलकाताको रेड रोडमा हुने। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रायरङ्गपुर स्थित दाण्डबोसमा आयोजित एक भव्य सार्वजनिक समारोहमा भाग लिनुभएको छ। राज्य सरकारले 2 वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित यस विशेष अवसरमा ओडिसाका जनताका लागि 47,600 करोड़ रूपियाँ भन्दा बढी लागतका विभिन्न विकास आयोजनाहरूको लोकार्पण र शिलान्यास गरिएको छ। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले ओडिसाकी एक सुपुत्रीले देशको सर्वोच्च संवैधानिक पद प्राप्त गरी राष्ट्रको मार्गदर्शन गरिरहनु सम्पूर्ण राज्यका जनताका लागि अत्यन्तै गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रपति मुर्मूले मयूरभञ्जलाई मात्र गौरवान्वित नगरी देशभरि ओडिसाको पहिचानलाई समेत मजबूत बनाएको बताउनुभयो। प्रधानमन्त्री मोदीले राष्ट्रपति मुर्मूको पैतृक गाउँ पहाडपुरको भ्रमण गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको बताउँदै उक्त गाउँलाई नवीकरणीय ऊर्जामा आधारित पूर्वाधार र आधुनिक सार्वजनिक सुविधाहरूसहित सूर्यग्रामका रूपमा विकास गरिने घोषणा गर्नुभयो। प्रधानमन्त्रीले पूर्वी भारतको तीव्र विकासका लागि केन्द्र सरकारको पूर्वीय दृष्टिकोणलाई पनि पुनः दोहोर्याउनुभयो। यसका साथै उहाँले सुभद्रा योजना, आयुष्मान भारत र पीएम जनमान जस्ता केन्द्र सरकारका जनकल्याणकारी योजनाहरूका कारण आदिवासी समुदाय दशकौंको अभावबाट मुक्त भई देश विकासको सक्रिय साझेदार बनेको उल्लेख गर्दै आदिवासी बहुल क्षेत्रमा शैक्षिक अवसर विस्तारका लागि मयूरभञ्ज जिल्लामा अर्को एउटा जवाहर नवोदय विद्यालय स्थापना गरिने प्रतिबद्धता समेत गर्नुभयो।
1: ओडिसामा आर्थिक गतिविधियां, निवेश और उद्योगों को आकर्षित करने का सामर्थ्य आज नजर आ रहा है। केन्द्र सरकार का विजन है पूर्वी भारत के विकास से भारत का विकास। इसलिए हम पूर्वोदय की नीति पर काम कर रहे हैं। जिस पूर्वी भारत को कांग्रेस के दौर में पिछड़ेपन का पर्याय बना दिया गया था, आज वो प्रगति का प्रवेश द्वार।
0: यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुगली जिल्लाको तारकेश्वरमा आयोजित पश्चिम बंग दिवस समारोहमा भाग लिनुभएको छ। यसै अवसरमा उहाँले देशभरिका 9,44,00,000 भन्दा बढी किसानहरूलाई लाभान्वित गर्ने गरी 18,880 करोड़ रूपियाँ बराबरको पीएम किसान योजनाको 23 किस्ता पनि जारी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमै निर्मित भारतीय नौसेनाका 3 आधुनिक जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक, आईएनएस अग्रेलाई राष्ट्रको सेवामा समर्पित गर्नुहुने भएको छ। नौसेनाको वारशिप डिजाइन ब्यूरोद्वारा डिजाइन गरिएका र गार्डन रिच सिप बिल्डर्स एण्ड इन्जिनियर्सद्वारा निर्माण गरिएका यी जलसेनाका मञ्चहरू युद्ध सञ्चालन, हाइड्रोग्राफिक सर्वेक्षण र पनडुब्बी विरोधी सुदृढीकरणका लागि तयार पारिएका हुन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज महाराष्ट्रको कोल्हापुरमा 1,445 करोड़ रूपियाँ भन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभएको छ। यस विशेष समारोहमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री शाहले ऐतिहासिक सहर करबीरमा अवस्थित अम्बाबाई मन्दिर देशभरिका श्रद्धालुहरूका लागि आस्थाको एउटा ठूलो केन्द्र रहेको बताउनुभयो। उहाँले यस विकास परियोजनाले मन्दिरको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक पहिचानलाई अक्षुण्ण राख्दै यस क्षेत्रलाई एक आधुनिक धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो। यस आयोजनाले भक्तजनहरूका लागि आधुनिक सुविधाहरू थप गर्ने र धार्मिक पर्यटन केन्द्रका रूपमा कोल्हापुरको पहिचानलाई अझ मजबूत बनाउने उहाँको भनाई थियो।

0: अहिले श्रोताहरूले सुन्नुभयो भुटानी गीत भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सराहना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको कल्याणकारी अनि सामुदायिक कार्यक्रमले गर्दा आदिवासी समुदाय भारतको विकासमा सक्रिय भागीदारको रूपमा अघि आइरहेको बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान योजनाको 2300 किस्त जारी गर्दै किसानहरूको खातामा 2000 रुपियाँ डिबिटीद्वारा स्थानान्तरित गर्नुभएको छ। सरकारले उत्तर प्रदेशको राष्ट्रिय पशु स्वास्थ्य संस्थानमा रहेको केन्द्रीय औषधि प्रयोगशालाको दायरा विस्तार गर्ने सूचना जारी गरेको छ अनि अन्तर्राष्ट्रिय योग दिवस भोलि विश्वभरि मनाइनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, श्री मोदीले विश्व नेताहरूसित आफ्नो दूरदर्शी शासन अनि रचनात्मक सम्पर्कद्वारा वैश्विक मञ्चमा भारतको प्रतिष्ठा अनि प्रभावलाई बढाउनु भएको छ। राष्ट्रपतिले मोहनचरण माझी सरकारको 2 वर्ष पूरा भएको अवसरमा ओडिसाको मयूरभञ्ज जिल्लाको रायगङपुरमा आयोजित एक जनसभालाई सम्बोधन गर्नुभयो। यस अवसरमा प्रधानमन्त्री पनि उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति मुर्मूले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदी को नेतृत्वमा भारत लगातार शान्ति, संवाद अनि सहयोगको एक आवाजको रूपमा अघि आएको छ। उहाँले भन्नुभयो, यस्तो समयमा जब विश्वको धेरै क्षेत्र संघर्ष अनि अनिश्चितताले घेरिएको छ, तब भारतले कूटनैतिक सम्पर्क अनि आपस्तको साझाद्वारा विवादहरू सुल्झाउन लगातार समर्थन गरेको छ। कोभिड महामारी अवधि भारतको मानवीय सहायताको स्मरण गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो कि देशले खोप, अक्सिजन अनि आवश्यक चिकित्सा उपकरणहरूको आपूर्ति गरेर धेरै देशहरूलाई महत्त्वपूर्ण सहायता प्रदान गरेको थियो। यसले वैश्विक एकजुटता अनि मानवीय कल्याणप्रति भारतको वचनबद्धतालाई दर्शाउँदछ। राष्ट्रपतिले देशमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएकोमा श्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो। उहाँले राष्ट्रिय सेवाप्रति श्री मोदीको अटुट समर्पणको सराहना पनि गर्नुभयो। प्रधानमन्त्रीको नेतृत्वमा भारतलाई व्यापक समृद्धि अनि अन्तर्राष्ट्रिय प्रभुत्वको दिशामा मार्गदर्शन गरिरहने राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो कि केन्द्र सरकारको कल्याणकारी अनि सामुदायिक कार्यक्रमले सशक्त भएर आदिवासी समुदाय भारतको विकासमा सक्रिय भागीदारको रूपमा अघि आइरहेको छ। ओडिसाको मयूरभञ्ज जिल्लाको रायरङ्गपुरमा मोहनचरण माझी सरकारको 2 वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित एक विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, आदिवासीहरूले दशकौंदेखि झेली आइरहेको अभावग्रस्तको सट्टा शिक्षा, स्वास्थ्य सेवा, आजीविका अनि सामाजिक

0: उन्नतिको नयाँ अवसर प्राप्त भइरहेको छ। प्रधानमन्त्रीले दुई वर्षको कार्यकालमा ओडिसा सरकारको उपलब्धिहरूको सराहना गर्नुभयो अनि भन्नुभयो कि श्री माझीको नेतृत्वमा राज्यले तीव्र गतिमा प्रगति गरिरहेको छ। यस अवसरमा उहाँले 47,000 करोड रुपियाँभन्दा अधिकको विकास परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। साथै पूर्वी भारतको विकासमा तीव्रता ल्याउने उद्देश्यले केन्द्र सरकारको पूर्वोदय दृष्टिकोणलाई दोहोर्याउनुभयो। आफ्नो भाषणको अवधि प्रधानमन्त्रीले बैठकमा उपस्थित राष्ट्रपति द्रौपदी मुर्मूलाई जन्मदिनको शुभकामना पनि दिनुभयो अनि आज बिहान मयूरभञ्ज जिल्लाको उहाँको गाउँ पहाडपुरको भ्रमण गर्नु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुगली जिल्लाको तारकेश्वरमा आयोजित पश्चिम बङ्ग दिवस समारोहमा भाग लिनुभयो। उहाँले प्रधानमन्त्री किसान योजनाको 2300 किस्तको रूपमा 18,880 करोड रुपियाँ जारी गर्नुभयो। यस योजना बमोजिम किसानहरूको खातामा 2000 रुपियाँ डिबिटीद्वारा स्थानान्तरित गरियो। यसले देशभरिका 9,44,00,000 भन्दा बढी किसानहरूलाई लाभान्वित गरेको छ। श्री मोदीले शुभेन्दु अधिकारीसँगै भव्य राज्य दिवस समारोहमा पनि भाग लिनुभयो। उहाँले रेलवे, कृषि, ग्रामीण विकास, मत्स्यपालन र पशुपालन जस्ता क्षेत्रमा विभिन्न विकास परियोजनाहरूको शिलान्यास गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै प्रधानमन्त्रीले भाजपा सरकारले बङ्गालको विकासका लागि द्रुत गतिमा काम गर्न थालेको बताउनुभयो। उहाँले आशा व्यक्त गर्नुभयो कि यो ऐतिहासिक पश्चिम बङ्ग दिवसले पश्चिम बङ्गालको विकासलाई प्रेरित गर्नेछ। सरकारले उत्तर प्रदेशको बागपतमा रहेको चौधरी चरण सिंह राष्ट्रिय पशु स्वास्थ्य संस्थानमा रहेको केन्द्रीय औषधि प्रयोगशालाको दायरा विस्तार गर्ने सूचना जारी गरेको छ। यो सूचनाले संस्थानमा 42 प्रकारका खोपहरूको परीक्षण गर्न सक्षम बनाउनेछ। पहिलो यहाँ केवल 2 खोपहरूको परीक्षण गरिँदै थियो। स्वास्थ्य मन्त्रालयले यो सूचना देशमा खोप र जैविक परीक्षण क्षमताहरू बढाउन सरकारको निरन्तर प्रयासहरूसँग मेल खान्छ भनी बताएको छ। यसले पशु खोपहरूको गुणस्तर, सुरक्षा र प्रभावकारी सुनिश्चित गर्न नियम ढाँचाहरूलाई अझ बलियो बनाउँदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। अन्तर्राष्ट्रिय योग दिवस भोलि विश्वभरि मनाइँदैछ। 12 अन्तर्राष्ट्रिय योग दिवसको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। यस विषयले उमेर बढ्नको साथै स्वस्थ, सक्रिय अनि सम्मानित जीवन जिउनका लागि योगको आजीवन अभ्यास गर्ने महत्त्वलाई जोड दिदछ।
1: अन्तर्राष्ट्रिय योग दिवसका मुख्य समारोह प्रधानमन्त्री नरेन्द्र मोदी के नेतृत्वमा कोलकाता के ऐतिहासिक रेड रोड पर आयोजित किया जाएगा। कल दिल्ली सरकार भी योग दिवस के उपलक्ष्य में शहर के विभिन्न स्थानों पर योग कार्यक्रमों का आयोजन करेगी। इस आयोजन के लिए दिल्ली सरकार ने व्यापक तैयारियां की हैं। मुख्यमंत्री रेखा गुप्ता असोला भाटी वाइल्ड लाइफ सेंचुरी में आयोजित विशेष योग कार्यक्रम में शहरवासियों के साथ योग करेंगी। इस कार्यक्रम में दिल्ली के पर्यावरण मंत्री मनजिंदर सिंह सिरसा, वरिष्ठ अधिकारी, पर्यावरण विशेषज्ञ और बड़ी संख्या में स्थानीय निवासी भी शामिल होंगे। मुख्यमंत्री ने कहा कि योग भारत की प्राचीन सांस्कृतिक विरासत है, जिसने आज पूरी दुनिया को स्वास्थ्य, संतुलन और सकारात्मक जीवन का मार्ग दिखाया है। उन्होंने कहा कि योग केवल शारीरिक व्यायाम नहीं, बल्कि शरीर, मन और आत्मा के समन्वय का विज्ञान है, जो वर्तमान समय की व्यस्त जीवन शैली में व्यक्ति को मानसिक शांति, ऊर्जा और आत्मविश्वास प्रदान करता है। मुख्यमंत्री ने दिल्ली वासियों से योग को अपनी जीवन शैली का हिस्सा बनाने की अपील भी की है। योग कार्यक्रम के बाद मुख्यमंत्री सेंचुरी परिसर में विकसित भारत नर्सरी का निरीक्षण करेंगी। इस दौरान मुख्यमंत्री वहां उगाए जा रहे विभिन्न देशी वृक्षों, पौधों और जैव विविधता संवर्धन से जुड़ी गतिविधियों की समीक्षा करेंगी। प्रादेशिक समाचार के लिए समाचार कक्ष से नीतिका गुप्ता।
0: सूचना अनि प्रसारण राज्य मन्त्री एल मुर्गनले आज पञ्जीमा प्रदेश कार्यकारीको बैठक अवधि राज्यमा भाजपाको संगठनात्मक तयारीको समीक्षा गर्नुभयो। श्री मुर्गनले पार्टी कार्यकर्तालाई सम्बोधन पनि गर्नुभयो। उहाँले यो सुनिश्चित गर्ने महत्त्वमाथि जोड दिनुभयो कि केन्द्र सरकारको योजनाहरू प्रत्येक पात्र नागरिकसम्म पुगोस्। उहाँले राज्यको सबै 40 विधानसभा सीटहरूमा पार्टी संगठनलाई अझ बलियो बनाउने आह्वान गर्नुभयो। श्री मुर्गनले कार्यकर्तासित जमिनीसित जोडिएको सम्पर्क गतिविधिहरू तीव्र गर्ने आग्रह पनि गर्नुभयो, ताकि आगामी वर्ष विधानसभा चुनावमा बलियो जनादेश प्राप्त गर्न सकियोस्। दिल्ली सरकारले भोलि हुने नीट प्रवेश परीक्षाको लागि विशेष तयारी गरेको छ। मुख्यमन्त्रीले जिल्ला प्रशासनले सबै परीक्षा केन्द्रहरू नजिकै विशेष कुलिङ जोन स्थापना गरिरहेको बताउनुभएको छ। यी क्षेत्रहरूले अभिभावकहरूको लागि बस्ने र आराम गर्ने क्षेत्रहरू साथै सफा पिउने पानी, ओआरएस, चिया र प्राथमिक उपचार जस्ता सुविधाहरू प्रदान गर्नेछ। मुख्यमन्त्रीले भन्नुभयो, सरकारले परीक्षाको दिन यातायात, गर्मी अथवा प्रतीक्षा व्यवस्थापन सम्बन्धित कुनै पनि परिवारलाई कठिनाई को सामना गर्न नपरोस् भन्ने लक्ष्य राखेको छ। मुख्यमन्त्रीले भन्नुभयो, नीट उम्मेद्वारहरूलाई दिल्ली परिवहन निगम बसहरूमा निशुल्क यात्रा गर्ने प्रावधान गरिएको छ। कैलाश मानसरोवर यात्रा 2026 जाने तीर्थयात्रीहरूको पहिलो समूह आज सिक्किमको नाथुला हुँदै चीन प्रवेश गरेको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले पर्यटन मन्त्री छिरिङ थेन्डु भुटियाको उपस्थितिमा समूहलाई झण्डा देखाएर प्रस्थान गर्नुभयो। समूहमा दुई सम्पर्क अधिकारी र एक चिकित्सक अधिकारी सहित 41 तीर्थयात्रीहरू र 4 सहयोगी कर्मचारीहरू छन्। तालिका अनुसार तीर्थयात्रीहरू आज ग्यात्सेन पुग्ने अपेक्षा गरिएको छ। मानसरोवर परिक्रमा 27 जुनमा हुने योजना छ। पहिलो समूह 1 जुलाईमा गान्तोक फर्किनेछ। पञ्चायती राज मन्त्रालयले नयाँ दिल्लीमा निर्भया कोष परियोजना अन्तर्गत निर्भय चेतना सम्बन्धित 3 दिने ट्रेन द ट्रेनर कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको क्रममा मन्त्रालयले निर्भय चेतना प्रशिक्षण मड्युल पनि सुरु गरेको छ। मन्त्रालयले बताएअनुसार निर्भय चेतना एक राष्ट्रिय पहल हो, जसको उद्देश्य पुरुषहरूलाई महिला सुरक्षा लगायत महिलाहरूसँग सम्बन्धित मामिलाहरूमा संवेदनशील बनाउनु रहेको छ। यो समाचार युट्युबमा @AIR Khrsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सराहना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको कल्याणकारी अनि सामुदायिक कार्यक्रमहरूले गर्दा आदिवासी समुदाय भारतको विकासमा सक्रिय भागीदारको रूपमा अघि आइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान योजना को 2300 किस्त जारी गर्दै किसानहरूको खातामा 2000 रुपियाँ DBT द्वारा स्थानान्तरित गर्नुभएको छ। सरकारले उत्तर प्रदेशको राष्ट्रिय पशु संस्थानमा रहेको केन्द्रीय औषधि प्रयोगशालाको दायरा विस्तार गर्ने सूचना जारी गरेको छ। अनि अन्तर्राष्ट्रिय योग दिवस भोलि विश्वभरि मनाइनेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। अब श्रोताहरूलाई सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू। यहाँहरूको निम्ति यो पहिलो गीत लिएका छौँ फिल्म मेरी सुरत तेरी आँखेबाट मन्नाडेको शर्मा, सङ्गीत हो एसडी वर्मनको, शब्द शैलेन्द्रको।

अहिले श्रोताले सुन्नुभयो मोहम्मद रफीको शर्मा यो गीत। फिल्म चित्रलेखाबाट सङ्गीत थियो रोशनको, शब्द साहिरको। अब सुनोस् फिल्म गाइडबाट यो गीत, लता मङ्गेशकरको स्वरमा, सङ्गीत हो एचडी बर्मनको, शब्द शैलेन्द्रको।

श्रोताहरू, अब सुन्नुहोस् फिल्म तिस्री मन्जिलबाट यो गीत। आशा भोसले अनि मोहम्मद रफीको शर्मा, सङ्गीत हो राहुल देव बर्मनको, शब्द मजरुको हो।

अहिले श्रोताहरूले सुन्नुभयो विभिन्न हिन्दी फिल्मका गीतहरू। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुनाउने छ समाचार एकांशद्वारा 12 औँ योग दिवसको अवसरमा तयार एक विशेष कार्यक्रम।

0: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई न्यानो स्वागत जनाउँदछु। म मुस्कान राई, यस चर्चाको सञ्चालक। आज हामी दैनिक जीवनमा योग अभ्यासका लाभहरू, विशेष गरी विद्यार्थीहरूमा यसको लाभ, योग शब्दको उत्पत्ति, अर्थ साथै योगको महत्वबारे चर्चा गर्नेछौ। आज यस चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री अर्णवी चौरसिया। उहाँ कक्षा नौकी छात्रा हुनुहुन्छ तथा योग अभ्यास र योग प्रति धेरै लगनशील पनि हुनुहुन्छ। अर्णवी चौरसिया ज्यू, तपाईँलाई आकाशवाणीको स्टुडियोमा स्वागत छ अनि नमस्कार टक्राउँदछु।
1: नमस्ते सबैलाई, एन्ड वार्म ग्रिटिङ्स टु अल दि लिसनर्स हु आर लिस्निङ मी टुडे थ्रु दिस प्रोग्राम। म अर्णवी चौरसिया हो र आज म धेरै खुसी छु किनभने म तपाईँहरूसँग योगाको बारेमा केही विचारहरू साझा गर्न पाउँदैछु। एज अ स्टुडेन्ट आई बिलिभ द्याट योगा इज समथिङ विच क्यान बेनिफिट इच वान अफ अस रिगार्डलेस अफ आर एज अर आर प्रोफेसन।
0: श्रोतागण, योग विश्वलाई भारतको एउटा अमूल्य योगदान अथवा उपहार हो। विगत 2015 विश्वले प्रत्येक वर्ष 21 जुनको दिन भव्य रूपमा अन्तर्राष्ट्रिय योग दिवस पालन गर्दै आएको छ भने, जसमा करोडौँ मानिसहरूले सामूहिक रूपमा योग अभ्यास पनि गर्दैछन्। इसाई र मुस्लिम देशहरूमा पनि त्यहाँका समुदायहरूले योग गरिरहेको हामी देखिरहेका पनि छौँ। र अर्णवीज्यू, योग के हो र यो शब्द कहाँबाट आएको हो अनि योग भन्नाले के बुझिन्छ?
1: यो एकदम राम्रो प्रश्न हो। योगाको बारेमा कुरा गर्दा हामी केवल एक्सर्साइजको बारेमा मात्र कुरा गर्दैनौँ। योगा हाम्रो जीवनसँग जोडिएको एउटा पुरानो र अमूल्य ज्ञान हो। यसले शरीर मात्र होइन मन र सोचाइलाई पनि सकारात्मक दिशा दिन्छ। When we hear the word yoga, most of us imagine people sitting cross-legged or performing difficult postures. Lekin agar hum thoda gehrai se soche, to yoga usse kahin zyada hai. Yoga sirf body ko flexible banane ke liye nahi hai. Yo ta afno sharir, man ra atma lai ek saath jodne prakriya ho. Yoga bare Pradhan Mantri Narendra Modi ji le bhannu huncha.
2: योग से हमें वो आत्मविश्वास और मनोबल भी मिलता है जिससे हम संकटों से जूझ सके और जीत सके। योग से हमें शांति मिलती है, मानसिक शांति मिलती है, संयम और सहन शक्ति भी मिलती है। स्वामी विवेकानंद जी कहा करते थे, एक आदर्श व्यक्ति वो है जो नितांत निर्जन में भी क्रियाशील रहता है, अद्वितीय

0: invested in our land is now helping people across the world live healthier and happier lives. Sundar pahade thauma basne hami sabai prakriti ko najik chhau. Every morning we are blessed with fresh air, green hills and beautiful views. Tara kahile kahile hami yo sundarta lai swabhavik manera usko mahatwa bujhdainau. Yoga le hamilai prakriti sanga feri jodna sikaucha. Imagine waking up early in the morning, feeling the cold mountain breeze, listening to the birds and spending a few quiet moments doing yoga or simple breathing exercises. Kati ramailo anubhav huncha. Such moments remind us that happiness is often found in simple things.
1: Vidyarthiharuko chinta ra tanav lai chai yoga le kasari dur garcha ta.
0: आजकल धेरै स्टुडेन्ट्सहरू पढाइ र एग्जामको प्रेसर महसुस गर्छन्। यस्तो बेलामा योगा धेरै उपयोगी हुन सक्छ। As students we worry about examinations. Maybe कभी कभी एग्जाम से पहले नर्वस हो जाती हूँ and maybe many listeners can relate to that feeling. But I have learned that when we stay calm, we think more clearly. Yoga and pranayama helps us improve concentration, memory and confidence. तपाईहरु मध्य धेरै जना स्टुडेन्ट्स हुनुहुन्छ होला। एग्जामको एक रात अगाडिको फिलिङ याद छ? बुक खोलेर बस्छौं तर दिमाग धेरै कुराहरुमा घुमिरहेको हुन्छ। यो च्याप्टर पढ्नुपर्छ, राम्रो मार्क्स आउँछ कि आउँदैन, क्वेशन डिफिकल्ट आयो भने के गर्नु? यस्तो बेलामा चाहिँ जबरजस्ती पढ्न लगाउनु भन्दा पनि केही मिनट शान्त बसेर सासमा ध्यान दिनु धेरै उपयोगी हुन्छ। योगाले हामीलाई स्ट्रेस हटाउनु मात्र होइन, स्ट्रेसलाई कसरी ह्यान्डल गर्नु भनेर सिकाउँछ। और सिर्फ स्टुडेन्ट्स ही नहीं, पेरेंट्स और वर्किंग प्रोफेशनल्स भी योगा से फायदा उठा सकते हैं। दिन भर को काम पछि शरीर र मन दुबै थाक्छ। योगाले ऊर्जा दिन्छ, स्ट्रेस कम गर्छ र मनलाई शान्त बनाउँछ।
1: इन डिजिटल एज हाउ इम्पोर्टेन्ट इज योगा? टेक्नोलोजीको युगमा योगा कतिको महत्त्वपूर्ण छ त?
0: आजकल हामी टेक्नोलोजीको युगमा बसिरहेका छौँ। मोबाइल फोन्स र इन्टरनेटले हामीलाई धेरै सुविधा दिए पनि कहिले कहिले चाहिँ हामी उनीहरूमा धेरै निर्भर हुन्छौँ। योगा हामी याद दिलाता है कि टेक्नोलोजीका इस्तेमाल जरुर करे लेकिन अपनी हेल्थ और अपनी रिलेशनशिप्स को भी उतना ही महत्व दे। संस्कृतमा एउटा श्लोक छ, योगा कर्मसु कौशलम, मिनिङ योगा मेक्स अ पर्सन स्किल्ड एन्ड पर्फेक्ट इन डुइङ वर्क। इट मे बी बेस्ड अन टेक्नोलोजी अल्सो। योगाले मानिसहरूलाई कुनै पनि काम गर्नुमा कौशल योग्य बनाउँछ। जब मोबाइलको ब्याट्री 10% मात्र बाँकी हुन्छ हामी तुरन्त चार्जर खोज्न थाल्छौँ होइन र? तर जब हाम्रो एनर्जी लेभल 10% जस्तो महसुस हुन्छ, जब हामी मेन्टली टायर्ड हुन्छौँ, जब हामी दुखिया स्ट्रेस भएको हुन्छौँ, तब हामी आफूलाई रिचार्ज गर्न बिर्सिन्छौँ। योगा इज लाइक अ चार्जर फर आवर बॉडी एन्ड माइन्ड। जति नै बिजी भए पनि चार्जिङ त गर्नै पर्छ नि। समटाइम्स वी सर्च फर ह्याप्पीनेस इन बिग अचिभमेन्ट्स। वी थिंक वी विल बी ह्याप्पी ओन्ली आफ्टर गेटिङ हाई मार्क्स, विनिङ कम्पिटिसन्स अर अचिभिङ आवर गोल्स। तर योगाले सिकाउँछ कि खुसी भएर मात्र हुँदैन, खुसी हाम्रो भित्र पनि हुन्छ। जब मन शान्त होता है तब छोटी छोटी बातें भी हमें खुशी दे सकती है।
1: कि योगा सबैले गर्न सक्छन् त अर्णवजी?
0: अवश्य सक्छ, किन सक्दैन? योगा को सुन्दरता नै यही हो कि सबै उमर र सबै मान्छेहरूले योगा गर्न सक्छ। वन अफ द बेस्ट थिंग्स अबाउट योगा इज दैट इट इज एक्सेसिबल टू एवरीवन। इसके लिए किसी महंगे इक्विपमेंट की जरूरत नहीं होती, ना तो महंगो जिम चाहिन्छ, ना तो स्पेशल मशीन। जस्ट अ क्लीन स्पेस, अ फ्यू मिनट्स अफ टाइम एंड द विलिंगनेस टू बिगिन आर इनफ, मोर देन इनफ। र योगा इज नॉट जस्ट अबाउट समथिंग वी कैन प्रैक्टिस ऑन स्पेशल ओकेजन्स। यो हामीलाई याद दिलाउँछ कि स्वास्थ्य हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो। It reminds us that health is the real wealth. If we can spend hours on our phones, then surely we can spend a few minutes taking care of our body and mind.
1: अर्को प्रश्न म सिधै गर्न चाहन्छु अर्णवजीलाई, र विशेष गरेर भारतका अथवा हाम्रा देशका प्रधानमन्त्री नरेन्द्र मोदीजी 70 वर्षको उमेर पार गरे तापनि उहाँ जोसिलो, फुर्तिलो, चुस्त, दुरुस्त हुनुहुन्छ। He is always seen fit and fine. How is it possible?
0: यो कुरा धेरै प्रेरणादायक छ. When we look at our honorable Prime Minister Narendra Modi ji, one of the greatest things people notice is his energy, his discipline and his dedication towards his work. Despite a very busy schedule and great responsibilities, he often speaks about importance of yoga in his life. Modi ji le dherai palta yoga le afulai fit, focused ra energetic rakhna madad gareko kura haru गर्नु भएको छ और यही बात हमें एक महत्वपूर्ण संदेश देती है कि योगा किसी एक उम्र किसी एक प्रोफेशन या किसी एक बैकग्राउंड के लिए नहीं है चाहे कोई स्टूडेंट हो टीचर हो डॉक्टर हो ऑफिसर हो एथलीट हो या घर संभालने वाली माँ ही क्यों ना हो योगा सबै को लागि उपयोगी छ हर व्यक्ति ले योगा बट कहीं ना कहीं लाभ पाउन
1: सक्छ
0: म सबै स्टुडेन्ट्सहरूलाई एउटा सानो सन्देश दिन चाहन्छु अलिकति समय योगाको लागि निकालेपछि चाहिँ धेरै राम्रो सुरुवात हुन सक्छ योगाले कन्सन्ट्रेसन मेमोरी पावर स्किल अफ लर्निङ र मेन्टल हेल्थ प्रोभाइड गर्छ जुन चाहिँ हामी स्टुडेन्ट्सहरूको लागि एकदमै जरुरी छ द मेसेज आई वान्ट टु गिभ टु द लिसनर्स इज टु मेक अ स्मल प्रोमिस टु आवरसेल्फ्स चलिए एक संकल्प लेते हैं कि हम अपनी सेहत को प्राथमिकता देंगे हमी नियमित रूप में योगा करने प्रयास कर छौ वी विल चूज कामनेस ओवर स्ट्रेस पॉजिटिविटी ओवर नेगेटिविटी एंड बैलेंस ओवर केओस आखिर मा म यही भन्न चाहन्छु कि योगा एक एक्सरसाइज मात्र हैन यो जीवन जीने कला हो इट हेल्प्स अस बिकम हेल्दियर हैप्पियर एंड मोर पीसफुल ह्युमन बीइंग योगाले मान्छेहरुको आयु बढाउँछ मानिसलाई दीर्घायु बनाउँछ

आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 11:10 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा